खेर कहाँ जान्छ कता जान्छ र लगभग 90 दिनको असहाय यातनापछि नभन्दै एक दिन नादिया त्यो ठाउँबाट भाग्न सफल बनिन्। मसुलको गल्ली गल्ली भाग्न थालिन्। कहाँबाट कहाँ पुगिन्छ थाहा थिएन नादियालाई। को शत्रु को मित्र यी सबै कुराहरूबाट अन्जान थिए नादिया। आफूलाई त्यो ठाउँमा नपाउँदा अब ती क्रूर आतंकीहरू अवश्य उनको खोजीमा लागि पर्नेछ भन्ने डरले पनि सताइरहेको थियो नादियालाई। यसरी भाग्दा भाग्दै एउटा गल्लीमा रहेको घरमा उनको नजर पर्यो। उनले हतपत्त दरवाजा ढकढकाएर दरवाजा खोली माग्यो। सुनसान थियो, दरवाजा खोलियो। नादियाले ईश्वरको कसम दिएर आफूलाई आइसका आतंकीहरूबाट बचाउने आग्रह गरिन् र उनको यो कहानी सुनेर ती परिवारले पनि उनलाई घरमा आश्रय दिन स्वीकार गरे। आइसआइससित उनीहरूको केही सरोकार थिएन। अब नादियालाई शरण दिएको कुरा आइसआइसलाई थाहा लाग्यो भने उनीहरूलाई पनि बाँकी राख्ने छैन भन्ने कुरा थाहा हुँदा हुँदा पनि नादियालाई मसुलबाट बाहिर निकाल्न राजी बने त्यो परिवार र नादियाको फर्जी कागज पत्र तयार गरेर अब त्यो परिवारको एकजना पुरुष सदस्यले नादियालाई आइसआइसद्वारा कब्जा गरिएको ठाउँबाट बाहिर निकाल्न तत्पर बने। आफ्नो ज्यान जोखिममा पारेर त्यो पुरुषले नादियालाई लिएर अन्तत इराकको त्यो ठाउँ पुग्यो जहाँ आइसआइसको कब्जा थिएन। त्यहाँ पुगेर नादियाले लामो श्वास फेरिन्। अब नादिया पहिलो पल्ट स्वतन्त्र थिइन्। त्यो ठाउँमा धेरै क्याम्पहरू लागेको थियो। मानव अधिकार बाँकी अन्य क्याम्पहरू आइसआइसबाट बन्दी बनेका शरणार्थीहरू पनि थिए। त्यहाँ अब नादिया एक शरणार्थीको रूपमा बस्न थालिन्। उनले सबैसँग सहायता माग्न थालिन्। कसैले उनको कुरा सुनेन। उनी चिन्तित रहन थालिन्। तर एक दिन चमत्कार नै भयो। जर्मनीको एउटा गैर सरकारी संस्थाले 1000 शरणार्थीहरूलाई जर्मनी लाने निर्णय लियो। भाग्यवश जुन 1000 शरणार्थीहरू चुनिए त्यसमा नादिया पनि थिइन्। अब पहिलो पल्ट जर्मनी पुगिन् नादिया। त्यहाँ गैर सरकारी संस्थाका केही सदस्यहरूसित उनको मित्रता घाँसिन पुग्छ। उनले भनिन्, म भागेर त्यसै आएकी होइन, नयाँ जीवन सुरुवात गर्न होइन, तर आफ्नो मान्छेहरूलाई आइसआइसबाट बचाउन आएकी हुँ। यदि तपाईँहरूले केही गर्न सक्नुहुन्न भने म कुनै अन्य तरिकाले लडाई लड्छु भनिन् नादियाले। र त्यो गैर सरकारी संस्थाले नादियाको यो कुरा सुनेर उनलाई संयुक्त राष्ट्र कहाँ जाने सल्लाह दिए। आफ्नो कहानी बताउनु, अन्यलाई बचाउनु, कुनै पनि मञ्चमा जान तयार थिए नादिया। त्यसरी नादिया त्यो गैर सरकारी संस्थाको सहयोगद्वारा विभिन्न मञ्चमा गएर आफ्नो कथा जो 3 महिनासम्म उनीमाथि बितेको थियो निर्लज्ज सुनाउन थालिन्। यसरी अब नदिया भिन्न भिन्न मञ्चमा गएर बोल्न थालिन्। 16 तारिक डिसम्बर सन् 2015 सालमा नादियाले संयुक्त राष्ट्र सुरक्षा परिषदमा मानव तस्करी अनि संघर्षमाथि कुरा राखे। यो पहिलो चोटी थियो जब परिषदले मानव तस्करी सम्बन्धी जानकारी दिएको थियो। 2016 सालमा नादियालाई मानव तस्करीबाट बाँचेका मानिसहरूको गरिमाको निम्ति UNODC को पहिलो सद्भावना राजदूत नियुक्त गरिएको थियो। एक राजदूतको रूपमा आफ्नो भूमिका नादियाले मानव तस्करी अनि शरणार्थीहरूको बारेमा जागरूकता ल्याउनुको निम्ति वैश्विक अनि स्थानीय वकालतको पहलहरूमा भाग लिए अनि शरणार्थी तस्करी अनि नरसंहारका पीडितहरू कहाँ पुग्न सफल भए। 3 तारिक मई सन् 2017 सालमा नादियाले भेटिकन सिटीमा पोप फ्रान्सिस अनि आर्क बिसप पल गेलाघरसित भेट गरे। यो भेटमा उनले आइसआइसको कैदमा अझ पनि रहेका यजिदीहरूको निम्ति मदत मागिन्। इराकमा अल्पसंख्यकहरूको निम्ति एक स्वायत्त क्षेत्रको सम्भावनाहरूमाथि पनि चर्चा गरे। 2018 नादियाले इराकको सिन्जरमा 26 लाख वर्ग मिटर भन्दा अधिक जमिनबाट बारुदी सुरुङहरू हटाउनको निम्ति संयुक्त राष्ट्र सुरक्षासँग मिलेर काम गरिन्। लैङ्गिक सल्लाहकारको परिषदको सदस्यको रूपमा नादियाले G7 सदस्य देशहरूद्वारा महिलाहरूको अधिकारको रक्षा अनि संवर्धन हेतु कानून पारित गर्न वकालतमा पनि भाग लिइन्। इराकी कुर्दिस्तान क्षेत्रको सरकारसित सिन्जर जिल्लामा यजिदी क्षेत्रहरूको पुनर्निर्माण अनि शरणार्थीहरूको घर वापसीमा आफ्नो भूमिका निभाउने आग्रह गरिन्। अन्तत सन् 2021 इराकी संसदले लामो समयपछि प्रतिष्ठित यजिदी महिला उत्तरजीवी कानून पारित गर्यो। कानून औपचारिक रूपले यजिदी नरसंहार अनि यजिदी महिलाहरू अन्य जातीय अल्पसंख्यकहरूको विरुद्ध यौन हिंसाको लिङ्ग आधारित आघातलाई स्वीकार गर्दछ। यसले आइएसआइएलको कैदबाट बाँचेका मानिसहरूलाई भूमि अनि रोजगारको अवसरको ग्यारेन्टी पनि दिँदछ। सन् 2018 सालमा नादियालाई कङ्गोको स्त्री रोग विशेषज्ञ डेनिस मुकवेवेसित युद्ध अनि सशस्त्र सङ्घर्षको हतियारको रूपमा यौन हिंसालाई समाप्त गर्न उनको

यसको निम्ति संयुक्त रूपमा नोबल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो। नादिया पहिलो इराकी अनि यजिदी हुन् जो नोबल शान्ति पुरस्कारले सम्मानित बनेकी थिइन्। नादियाले डेनिस मुकवेगेसित मिलेर सन् 2019 ग्लोबल सर्भाइभर्स फण्डको स्थापना पनि गरिन्। यो फण्डले वैश्विक स्तरमा संघर्षरत यौन हिंसाबाट बाँचेका मानिसहरू क्षतिपूर्ति अनि निवारणको निम्ति कार्य गर्दछ। नादियाज इनिसिएटिभका संस्थापक पनि हुन्, जो एक गैर लाभकारी संगठन हो। यसले नरसंहार, सामूहिक अत्याचार अनि मानव तस्करीबाट पीडित महिलाहरू अनि साना साना केटाकेटीहरूको पुनर्वासको निम्ति सहायता गर्दछ। यसरी एक समयमा यौन दासी बनेका नादिया आज मानव अधिकार कार्यकर्ताको रूपमा खुबै सक्रिय छिन्। तर नादियाको लडाई अझ समाप्त भएको छैन। उनी भन्छिन्, जबसम्म म यो संसारमा छु, म ती तमाम ताकतहरू विरुद्ध लडाई लड्नेछु अनि जहाँ जहाँ जो जो महिलाहरूमाथि अत्याचार भइरहेको छ म अवश्य उनीहरूको निम्ति लड्नेछु। आज पनि नादिया लडिरहेकी छिन्। नादियाले आफ्नै कथा लेखेकी छिन् एउटा पुस्तकमा, द लास्ट गर्ल, माई स्टोरी अफ क्याप्टिभिटी एन्ड माई फर्स्ट फाइट अगेन्स्ट द इस्लामिक स्टेट। यो पुस्तक यदि तपाईँले पाउनु भयो भने अवश्य पढ्नुहोला। भनिन्छ, एकजनाले मात्र कोसिस गर्नु सुरु गर्यो भने समूह बाँधिँदै जान्छ। विश्वका विभिन्न देशहरूमा नादिया जस्ता यस्ता कैयौं युवतीहरू होला जसले एक्लै अत्याचार विरुद्ध लडाई लडिरहेको होला, आवाज उठाइरहेको होला। तर यस्तो आवाज दबिनु हुँदैन, अवश्य एक दिन यो आवाज बुलन्द हुनेछ, धेरै नदियाहरूको जन्म हुनेछ। हवस् त श्रोता, अब आजलाई मलाई पनि कार्यक्रमबाट बिदा माग्ने समय भइरहेछ। अर्को अङ्कमा यस्तै प्रेरणादायी कथा लिएर अवश्य यहाँहरू अघि उपस्थित हुनेछु। अब आजलाई बिदा माग्छु। कार्यक्रमबाट कार्यक्रम प्रस्तोता लेखनाथ रायको साथमा म रश्मि, नमस्ते। कथा सफलताको यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा आउनु श्रोता केही क्षण सुनौ लोकगीत स्वर छ शारदा गुरुङको।

ले त भने हामी बिदा माग्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय बिहानीको 8:45 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 MHz अनि मोबाइल एप न्युज अन एआइआरमा पनि हामी उपलब्ध छौँ। जति पनि श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ यहाँहरू सबै सबैलाई अभिवादन टक्राउन चाहन्छु, साथसाथै स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। आज सोमबार र सोमबारको बिहानी यो समय हो सन्दर्भको। र आजको हाम्रो सन्दर्भको विषय रहनेछ मानसिक स्वास्थ्य सचेतना, साथै फिल्म संगीतको प्रस्तुति पनि रहनेछ। यसको निम्ति श्रोताहरू जोडिरहनु पर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग। त आउनुहोस् आरम्भ गरौँ आजको यो सन्दर्भ कार्यक्रम यो फिल्म संगीतबाट।

जगजीत सिंह अनि चित्र सिंहको स्वर थियो, शब्द थियो जावेद अख्तरको संगीत, कुलदीप सिंहको सुन्नुभयो चलचित्र साथ साथबाट यो पहिलो फिल्म संगीत। त आउनुहोस् श्रोता, यो पहिलो फिल्म संगीतको प्रसारणपछि लिउँ आजको हाम्रो सन्दर्भको विषय जो रहेको छ मानसिक स्वास्थ्य सचेतना। मानिसको जीवनमा मानसिक स्वास्थ्यको धेरै ठूलो महत्व हुन्छ। मानसिक स्वास्थ्य भन्नाले मानिसको सोच्ने, बुझ्ने, निर्णय लिने र व्यवहार गर्ने क्षमता राम्रो अवस्थामा हुनु हो। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि स्वस्थ जीवनको आधार मानिन्छ। यदि मानिस मानसिक रूपमा स्वस्थ छ भने उसले जीवनका समस्याहरूलाई सजिलै सामना गर्न सक्छ। आजको व्यस्त जीवनशैली, अध्ययनको दबाव, आर्थिक समस्या, पारिवारिक तनाव तथा सामाजिक चुनौतीका कारण धेरै मानिस मानसिक समस्याबाट पीडित भइरहेका हुन्छन्। तनाव, चिन्ता, डर, निराशा र डिप्रेसन मानसिक स्वास्थ्य कमजोर हुने मुख्य कारणहरू मानिन्छ। मानसिक स्वास्थ्य बिग्रन्दा मानिस दुखी हुने, रिसाउने, एक्लोपन महसुस गर्ने तथा दैनिक काममा ध्यान दिन नसक्ने हुन्छ। यसले मानिसको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा नकारात्मक असर पार्छ। मानिस डिप्रेसनमा जाने गर्छन्। यसोसले मानिस मानसिक रूपले स्वस्थ रहनु आवश्यक हुन्छ। हामीले मानसिक स्वास्थ्य राम्रो राख्न स्वस्थ जीवनशैली अप्नाउनु आवश्यक हुन्छ। नियमित व्यायाम, सन्तुलित भोजन, पर्याप्त निन्द्रा तथा ध्यान र योगले मानसिक शान्ति प्राप्त हुन्छ। परिवार र आफ्नो साथीहरूसित आफ्नो भावना साझा गर्दा मन हलुका हुन्छ। सकारात्मक सोच राख्नु र अनावश्यक तनावबाट टाढा रहनु पनि मानसिक स्वास्थ्यको निम्ति महत्वपूर्ण हुन्छ। आजको आधुनिक जीवनशैली, बढ्दो तनाव, प्रतिस्पर्धा र सामाजिक दबावका कारण धेरै मानिसहरूमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गइरहेको छ। यसैले मानसिक स्वास्थ्यप्रति जागरूकता अत्यन्त आवश्यक भएको छ। धेरै मानिसहरू मानसिक समस्यालाई लाज वा कमजोरीको रूपमा हेर्ने गर्छन्। यसकारण उनीहरूले आफ्नो समस्या लुकाउँछन् र समयमा उपचार लिन सक्दैनन्। तनाव, चिन्ता, डिप्रेसन, डर तथा एक्लोपन जस्ता समस्या सामान्य भए तापनि यसलाई व्यवस्था गर्दा यो गम्भीर रोग बन्न सक्छ। मानिस अचेत बन्न सक्छ, दिमागी सन्तुलन बिग्रन सक्छ। यसोसले यसप्रति सचेत बन्नु तपाईँ हामीलाई धेरै आवश्यक छ। मानसिक स्वास्थ्यका अवस्थाहरू जस्तै डिप्रेसन, चिन्ता, आघात बुझ्नु धेरै महत्त्वपूर्ण छ। यसप्रति जागरूकताले उपचार सामान्य बनाउँछ, जसले गर्दा व्यक्तिहरू आफ्नो रोगलाई खुल्ला रूपमा बताउन सक्छन्। सङ्केतहरू जस्तै निन्द्रा, ऊर्जा वा व्यवहारमा अचानक परिवर्तन थाहा पाउनाले पहिलाबाटै सचेत बन्न सकिन्छ, जसको कारण अवस्था बिग्रनबाट बाँच्न सकिन्छ। जागरूकताले साथीहरू, परिवारहरू, सदस्यहरू र सहकर्मीबाट समर्थन पनि प्राप्त गर्न सकिन्छ। हाम्रो साना सक्रिय प्रयास वा बानीले हाम्रो मानसिक स्वास्थ्य स्वस्थ रहन सहयोग मिल्छ। निन्द्रा र पोषणलाई प्राथमिकता दिनुपर्छ। हामीले एकै प्रकारको निन्द्रा तालिका कायम राख्नुपर्छ, सन्तुलित खाना खानुपर्छ, दैनिक सक्रिय रहनुपर्छ। 30 मिनटसम्मको व्यायाम र हिँडाइले तपाईँको मस्तिष्क स्वच्छ बन्छ वा शरीरमा स्फूर्ति पनि रहन्छ। श्वास प्रश्वासनको अभ्यास, ध्यान वा प्रकृतिसँग अलिकति भए पनि समय बिताउनुपर्छ। साथीभाइ, आफ्नो परिवारसित असल सम्पर्क राख्नुपर्छ। तपाईँ हामीले जे प्राप्त गरेका छौँ त्यसमा खुसी रहनुपर्छ, सन्तुष्टि रहनुपर्छ। अधिक चिन्ता, अधिक सोच, अधिक चाहनाले हाम्रो मानसिक स्वास्थ्यमाथि असर पार्न सक्छ। मानसिक स्वास्थ्य जागरूकता स्वस्थ समाज निर्माणको आधार हो। प्रत्येक व्यक्तिले मानसिक स्वास्थ्यको महत्त्व बुझेर आफ्नो तथा अरूको मानसिक स्वास्थ्यप्रति ध्यान दिनुपर्छ। सचेतना, सहयोग र समयमै उपचारले मानसिक समस्या कम हुन सकिन्छ र सुख तथा स्वस्थ जीवन बिताउन सकिन्छ। यो त थियो श्रोताहरूलाई मानसिक स्वास्थ्य सचेतना सम्बन्धी जानकारी।

यो अघिल्लो फिल्म संगीत श्रोताहरूको निम्ति रहेको छ किशोर कुमारको स्वरमा चलचित्र मुकद्दरका सिकन्दरबाट शब्द अन्जानको छ भने संगीत छ कल्याणजी आनन्दजीको।

0: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
1: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
2: जानकार बनिए, सतर्क रहिए।
3: हवस् त श्रोता, चलचित्र मुकद्दरका सिकन्दरबाट किशोर कुमारको यस गीतको अन्त साथै अब अहिलेलाई भने पुरा हुन्छ आजको सन्दर्भको साथमा फिल्म संगीतको प्रस्तुति। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
4: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति CP राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ। आज 2 पद्म विभूषण, 6 पद्म भूषण र 58 पद्मश्री सम्मान प्रदान गरिनेछ। राष्ट्रपति मुर्मूले वर्ष 2026 लागि 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। यसमा 5 पद्म विभूषण

तेह्र पद्मभूषण र 113 पद्मश्री सम्मान समावेश छ। रहल पद्म पुरस्कार समारोहको दोस्रो चरणको अन्त्यमा प्रदान गरिनेछ। पद्म पुरस्कारको घोषणा हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा गरिन्छ। यो प्रतिष्ठित नागरिक पुरस्कार कला, सार्वजनिक हित र समाजसेवा, साहित्य र शिक्षा, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, खेलकुद आदिको क्षेत्रमा विशिष्ट उपलब्धिहरूको लागि प्रदान गरिन्छ। यो पुरस्कार असाधारण र सराहनीय सेवाका लागि पद्म विभूषण, विशिष्ट सेवाका लागि पद्मभूषण र कुनै पनि क्षेत्रमा विशिष्ट सेवाका लागि पद्मश्रीबाट सम्मानित गरिन्छ। पद्म पुरस्कारले समाज र देशको लागि अद्वितीय सेवाको प्रेरणा दिदछ। समाजका वञ्चित र दलित समुदायहरू, आदिवासी समुदायहरू र दुर्गम क्षेत्रका मानिसहरूबाट पनि यसको निम्ति चयन गरिन्छ। पश्चिम बंगालमा भारतीय जनता पार्टीका उम्मेद्वार देवांशु पाण्डाले फाल्टा विधानसभा सीटमा 1,00,000 बढी मतले विजय हासिल गर्नुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी भारतीय मार्क्सवादीका शम्भुनाथ कुर्मीलाई 1,09,021 मतको अन्तरले पराजित गर्नुभयो। कंग्रेसका अब्दुल रजाक तेस्रो अनि तृणमूल कंग्रेसका जहाँगीर चौथो स्थानमा रहे भने फाल्टा सीट तृणमूल कंग्रेसको गढ मानिन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीका उम्मेद्वार देवांशु पाण्डालाई फाल्टा विधानसभा चुनावमा रेकर्ड अन्तरले विजय भएकोमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो विजयले पश्चिम बंगालका जनताको भाजपाप्रति अटुट विश्वास प्रतिबिम्बित गर्दछ। उहाँले पश्चिम बंगालका भाजपा कार्यकर्ताहरूको कडा परिश्रम र उत्कृष्ट कार्यको सराहना गर्नुभयो। सबै कार्यकर्ताले राज्यको प्रगतिको लागि निरन्तर कार्य गर्ने उहाँले आशा व्यक्त गर्नुभयो। पेट्रोलको मूल्यमा आज 2.61 रुपियाँ अनि डिजलमा 2.71 रुपियाँ बढेको छ। पेट्रोल अनि डिजलको मूल्यमा यो पछिल्लो दुई हप्तामा चौथो वृद्धि हो। अब दिल्लीमा पेट्रोल 102.12 रुपियाँ प्रति लिटर अनि डिजल 95.20 रुपियाँ प्रति लिटर प्राप्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँले आफ्नो प्रतिनिधिहरूलाई इरानसित कुनै पनि सम्झौतामा जल्दबाजी नगर्न भन्नुभएको छ। 3 महिनादेखि जारी संघर्षमा अमेरिकी प्रशासनले हाल कुनै ठूलो सम्झौताको सम्भावनालाई अस्वीकार गरेको छ। श्री ट्रम्पले भन्नुभएको छ, उहाँको प्रशासन अन्तर्गत इरानसितको कुनै पनि सम्भावित सम्झौतामा वित्तीय छुट दिने छैन। यो सम्झौता पूर्व राष्ट्रपति बराक ओबामाको कार्यालयमा भएको सम्झौतादेखि पूर्ण रूपले भिन्न हुनेछ। श्री ट्रम्पले पूर्व राष्ट्रपति ओबामाको कार्यकालको इरान परमाणु सम्झौताको आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, प्रस्तावित सम्झौता अन्तर्गत इरानलाई परमाणु हतियार प्राप्त गर्नदेखि रोक्न सकिनेछ। पश्चिम एसियामा क्षेत्रीय तनावबीच वार्षिक 5 दिवसीय हज यात्रा आजदेखि सुरु हुँदैछ, जसमा भारतसहित विश्वभरिबाट 1.6 मिलियन भन्दा अधिक मुसलमान पवित्र शहर मक्कादेखि साउदी अरबको मिना शहरमा भेला हुन आफ्नो यात्रा सुरु गर्दैछन्। उनीहरूले त्यहाँ रात बिताउनेछन् अनि हज पाठको दिन मुख्य अनुष्ठानको लागि भोलि बिहान अराफातको मैदानी क्षेत्रतर्फ अघि बढ्नेछन्। यस वर्षको हज यात्रामा भारतबाट लगभग 1,75,000 तीर्थयात्रीहरू सहभागी भइरहेका छन्। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ र पञ्जाबका धेरै भागहरूमा अरेन्ज अलर्टको चेतावनी जारी गरेको छ। राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, छत्तीसगढ, तटीय आन्ध्र प्रदेश, झारखण्ड, ओडिसा र तेलङ्गाना पनि गम्भीर गर्मी हुने अनुमान गरिएको छ। पश्चिम बङ्गालको गङ्गीय क्षेत्रमा तातो अनि आर्द्र हावा रहनेछ। उत्तर पूर्वी भारत, पश्चिम बंगालको उपहिमालय क्षेत्र, सिक्किम, केरला, माहे, तमिलनाडु र पुडुचेरीमा भारी वर्षा हुने सम्भावना रहेको छ। जम्मू कश्मीर, अण्डमान अनि निकोबार टापुहरू, आसाम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश अनि लक्षद्वीपमा मेघगर्जन अनि वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। समय में

समय यस बेला बिहानीको 9:05 भइरहेछ। पुनः एकचोटि यहाँहरू अघि उपस्थित भइसकेकी छु लिएर फिल्म सङ्गीत श्रोताहरूको मनोरञ्जनको निम्ति। फिल्म सङ्गीत सुनाउने अबको क्रममा श्रोताहरूलाई सुनाइरहेछौँ 80 अनि 90 दशकमा प्रदर्शित केही चलचित्रका गीतहरू। 80 दशकको शुरूआतमा अर्थात् 1981 सालमा प्रदर्शित भएको थियो निर्देशक के बालचन्दरको रोमान्टिक चलचित्र एक दुजी के लिए। निर्देशक बालचन्द्रलाई यस फिल्ममा कमल हसन र रति अग्निहोत्री मुख्य भूमिकामा थियो। यो चलचित्रको कथावस्तु साथै गीत सङ्गीतले यो चलचित्र त्यस वर्षको सबैभन्दा अधिक कमाई गर्ने भारतीय चलचित्रहरूमा एक बनेको थियो। समीक्षकहरूबाट विशेष रूपले एसपी बाला सुब्रमण्यमद्वारा स्वरबद्ध अनि आनन्द बक्सीद्वारा लिखित गीत तेरे मेरे बीच में साथै कलाकारहरूको अभिनयको निम्ति खुबै प्रशंसा प्राप्त भएको थियो। यस गीतको निम्ति पार्श्व गायक एसपी बाला सुब्रमण्यम सर्वश्रेष्ठ पार्श्व गायकको निम्ति राष्ट्रिय फिल्म पुरस्कारद्वारा सम्मानित बनेका थिए भने 29 फिल्मफेयर पुरस्कार समारोहमा यसलाई सर्वश्रेष्ठ फिल्म सहित 13 नामाङ्कन प्राप्त भएको थियो, जसमा 3 पुरस्कार हात पार्न सफल बनेको थियो यस चलचित्रले। सर्वश्रेष्ठ गीतकारको निम्ति आनन्द बक्सी, सर्वश्रेष्ठ पटकथाको निम्ति के बालचन्दर अनि सर्वश्रेष्ठ सम्पादनको निम्ति पनि पुरस्कार प्राप्त भएको थियो। त यो चलचित्र त्यस समय सुपरहिट बनेको थियो, साथै गीत सङ्गीतहरू पनि खुबै चर्चित बनेको थियो। त आउनुहोस् यसै चलचित्र एक दुजे के लिएबाट स्विकार्नुहोस् यो पहिलो कोसेली लता मङ्गेशकर अनि एसपी बाला सुब्रमण्यमको युगल स्वरमा।

0: सुन्दै हुनुहुन्छ ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा एट एआईआर न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। पश्चिम एसियामा क्षेत्रीय तनावबीच वार्षिक 5 दिवसीय हज यात्रा आज शुरू हुँदैछ, जसमा भारत सहित विश्वभरिबाट 1.6 मिलियन भन्दा अधिक मुसलमान पवित्र सहर मक्कादेखि साउदी अरबको मीना सहरमा भेला हुन आफ्नो यात्रा शुरू गर्दैछन्। उनीहरूले त्यहाँ रात बिताउनेछन् अनि हज पाठको दिन मुख्य अनुष्ठानको लागि भोलि बिहान अराफातको मैदानी क्षेत्रतर्फ अघि बढ्नेछन्। यस वर्षको हज यात्रामा भारतबाट लगभग 1,75,000 तीर्थयात्रीहरू सहभागी हुँदैछन्। पश्चिम बंगालमा चुनावपछि भएको हिंसाको मामिलामा कारवाही भइरहेको छ। राज्यको शिवपुर चौरा बस्तीमा चुनावपछि भएको हिंसाको घटनामा मुम्बईबाट पक्राउ परेका 3 जनालाई हावडा ल्याएको छ। पक्राउ पर्नेहरूमा तृणमूलका नेता समीम अहमद उर्फ बडे पनि छन्। पुलिस अनुसार 7 मईमा तृणमूलका नेता समीम अहमद र अन्य नेताको नेतृत्वमा लगभग 150 जनाले शिवपुरमा रहेको हावडा जिल्ला अध्यक्ष सिकन्दर खानको घरमा आक्रमण गरेका थिए। यस क्रममा यी मानिसहरूले देशी बम फ्याँकेका थिए र अन्धाधुन्ध गोली चलाएका थिए। घटनामा 4 जना घाइते भएका थिए। उक्त घटनामा तृणमूल नेता सहित 3 आरोपीलाई ट्रान्जिट रिमाण्डमा हावडा ल्याएको छ। चुनावपछि भएको हिंसामा पक्राउ परेकाहरूमध्ये तृणमूलका केही स्थानीय कार्यकर्ताहरू र नेताहरू पनि छन्। क्यानिङ क्षेत्रमा तृणमूलकी नेता अरित्रा बोसलाई भाजपा कार्यकर्ताहरूमाथि गोली चलाएको आरोपमा पक्राउ गरिएको छ। नवन्नमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी अनि बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी बीच आज हुने महत्वपूर्ण भेटघाट 24 परगनाको चर्चित फाल्टा विधानसभा क्षेत्रको बाई इलेक्सनको परिणाम अनि भाजपाको जीतको कारण केही दिनको निम्ति स्थगित गरेको छ। आगामी नयाँ मन्त्री परिषदको घोषणा पश्चात गोजामुमु शीर्ष नेतृत्व अनि बंगालका मुख्यमन्त्री बीच भेटघाट सम्पन्न हुने जानकारी प्राप्त भएको छ।
1: उक्त भेटघाटलाई पहाड, तराई तथा डुवर्सको राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ। विशेष गरी दीर्घकालीन राजनीतिक समस्या समाधान, जनताको अधिकार, क्षेत्रीय विकास तथा स्वायत्तका विषयमा गम्भीर छलफल हुने सम्भावना रहेको छ। राजनीतिक वृत्तमा यस बैठकलाई निकै महत्वका साथ हेरिएको छ, किनकि पछिल्लो समय पहाड़को राजनैतिक परिस्थितिमा देखिएको अस्थिरता र जनआकांक्षालाई सम्बोधन गर्न दुवै पक्षबीचको संवाद निर्णायक बन्न सक्ने विश्वास गरिएको छ। यस बैठकबाट पहाड़, तराई अनि डुवर्सका जनताले सकारात्मक सन्देश र ठोस निष्कर्षको अपेक्षा गरेका छन् भन्ने जानकारी गोर्खा जनमुक्ति मोर्चा महासचिवले जानकारी दिएका छन्। सविता छेत्री, आकाशवाणी समाचार, खरसाङ।
0: फाल्टा विधानसभा पुनर्मतको परिणाम घोषित हुन साथै पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले तृणमूल कंग्रेसमाथि कड़ा प्रहार गर्नुभएको छ। सोसियल मीडिया पोस्टमा उहाँले तृणमूलको डायमण्ड हार्बर मोडललाई हारबार अर्थात हार्ने मोडल भन्नुहुँदै पार्टी नेतृत्वमाथि कड़ा प्रहार गर्नुभएको छ। यद्यपि उहाँले कसैको नाम लिनु भएन, तर उहाँको बयानलाई तृणमूलको राष्ट्रिय महासचिव तथा डायमण्ड हार्बरका सांसद अभिषेक ब्यानर्जीमाथि गरिएको हमला मानिँदैछ। चुनाव प्रचार अवधि अभिषेक ब्यानर्जीले लगातार डायमण्ड हार्बर मोडलका उल्लेख गरिरहेका छन्। मुख्यमन्त्रीले भाजपा उम्मेद्वार देवांशु पाण्डाको ठूलो अन्तरको जीतप्रति मतदाताहरूलाई धन्यवाद पनि दिनुभएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ। पश्चिम बंगालमा भारतीय जनता पार्टीका उम्मेद्वार देवांशु पाण्डाले फाल्टा विधानसभा सीटमा 1,00,000 भन्दा बढी मतको अन्तरले विजय हासिल गर्नुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ। अनि पश्चिम बंगालमा चुनावपछि भएको हिंसाको मामिलामा कारवाही भइरहेको छ। राज्यको शिवपुर चौरा बस्तीमा चुनावपछि भएको हिंसाको घटनामा मुम्बईबाट पक्राउ परेका 3 जनालाई हावडा ल्याएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो, पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
2: समय यस बेला बिहानीको 9:35 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा। अब प्रस्तुत गरिरहेछौ हाम्रो यो अघिल्लो कार्यक्रम, जोडिरहनु होला।

0: कतिपय आफ्नो निजी कविताहरू पनि प्रकाशन गरिसक्नु भइसकिसकेको छ। र आउनुहोस् कुरा गरौँ रिपन्दी लेप्चाज्यू असिस्टेन्ट प्रोफेसरसँग, अनि उहाँको अनुभव, उहाँको यात्रा अहिलेसम्म के कस्तो रहेको छ तपाईँहरूको समक्षमा हामी राख्ने प्रयास गर्नेछौँ। सर्वप्रथम त आउनुहोस् स्वागत गरौँ रिपन्दी लेप्चाज्यू असिस्टेन्ट प्रोफेसर दार्जिलिङ गभर्मेन्ट कलेज।
1: थ्याङ्क यू सो मच, अनि सबैमा नमस्कार छ।
0: रिपन्दी म्याम शिक्षणको क्षेत्रमा कति वर्ष बितिसकिसकेको छ?
1: मेरो 10 वर्ष भयो, हजुर 10 वर्ष भयो। पहिला मेरो 2016 साल जनवरीमा चाहिँ मेरो पेरोङ गभर्मेन्ट कलेजमा नै अपोइन्टमेन्ट फर्स्ट त्यहाँ भयो है, अनि 6 वर्ष बाद मलाई यता दार्जिलिङ गभर्मेन्ट कलेजमा ट्रान्सफर गरिदिनु भयो, अनि 2022 आजसम्म म दार्जिलिङ गभर्मेन्ट कलेजमै छु।
0: अनुभव के कस्तो रहेको छ अहिलेसम्म? अङ्ग्रेजी विषय पढाउनु हुँदैछ है, अङ्ग्रेजीलाई लिएर एउटा धेरै हाइप पनि रहने गर्छ स्टुडेन्ट्सहरूमा, विद्यार्थीहरूमा, या एउटा आम जनतामा कि अङ्ग्रेजी पढेछौँ भने चाहिँ हाम्रो एकदम सबैजनाले एलिट मानिन्छ भन्ने पनि एउटा कुरा छ। हो सायद होला पनि, कहीँ न कहीँ यसमा सत्यता लुकेको होला है। आज तपाईँको माध्यमद्वारा हामी जान्न चाहन्छौँ कतिको सत्यता लुकेको छ कि इङ्ग्लिस पढेर हामी धेरै अगाडि ग्रो गर्न सक्छौँ।
1: म फर्स्ट अफ अल चाहिँ के भन्न चाहन्छु भने पढाइको सम्बन्ध अथवा हामी लिटरेट मात्र होइनौँ, हामी एडुकेटेड हामी भयौँ भने जुनै पनि क्षेत्रमा जुनै पनि विषय लिएर आउँ होइन, हामीलाई त्यही कुराले हामीलाई चाहिँ जे हुनुपर्छ हामीलाई त्यो बनाउँछ कि हाम्रो अथवा हाम्रो पर्पस अथवा हाम्रो गोल अथवा हाम्रो एम चाहिँ के छ लाइफमा, व्हाट वी वान्ट टु बिकम होइन। हामी एलिट पो बन्न चाहन्छौँ कि अथवा हामी पढेर सक्सेसफुल मात्र पो बन्न चाहन्छौँ कि अथवा हामी वेल्दी मात्र पो बन्न चाहन्छौँ कि, हाम्रो ध्येय भन्छ नि इन्टेन्सन चाहिँ के छ त्यसमा निर्भर गर्दोरहेछ। अन्त अङ्ग्रेजी पढेर हामी एलिट हुन्छौँ अथवा अङ्ग्रेजी पढेर हामीले धेरै हाम्रोमा स्कोपहरू हुन्छ ती कुराहरू स्कोपहरू हुन्छ है, तर हाम्रो किन पढ्दैछौँ हाम्रो त्यो विषय जान्नु चाहिँ एकदमै जरुरी रहेछ कि हामीले यो विषयलाई किन छानेका छौँ अथवा मैले यो अङ्ग्रेजी विषय मैले किन छाने, त्यो क्ल्यारिटी हुनु पर्यो। त्यो कस्तो भने त्यो एउटा इन्टेन्सन पनि हुनु पर्यो क्या। फर इक्जाम्पल मैले जब पनि माने लिटरेचर भनेर हामीले साहित्यको कुरा गरिरह्यो भने चाहिँ फर इक्जाम्पल यो अङ्ग्रेजी मात्र होइन, यो नेपाली पनि छ, बङ्गला, उर्दू, संस्कृत, हिन्दी है, अस्ट्रेलियन, अमेरिकन होइन, यो जापानिज, कोरियन, सबै लिटरेचर सबै भाषाहरूमा यो लिटरेचर चाहिँ छ है। अनि यो लिटरेचर पढ्दा चाहिँ हामीलाई कस्तो हुन्छ भने चाहिँ हामीलाई यो फर इक्जाम्पल साइन्सको बारेमा हामीले एम्पिरिकल हामीलाई प्रडक्ट्सहरू हामीलाई चाहिन्छ कि यो पढेपछि हाम्रोमा यो रिजल्ट हुन्छ भन्ने हुन्छ है। तर अब साहित्य पढेर चाहिँ हामी के हुने, लाइक फर इक्जाम्पल यो त छ यो प्रोफेसन्सहरू, फर इक्जाम्पल हामी टिचिङमा जान्छौँ कि हामी यो कसो भने प्रोफेसर यो लाइनमा जान्छौँ कि एकाडेमिक लाइनमा जान्छौँ कि रिसर्चको लाइनमा जान्छौँ, कर्पोरेट जब्सहरूमा जान्छौँ कि है, अथवा हामी यो कन्टेन्ट राइटिङ, मिडिया, धेरैवटा कुरा आई मिन धेरैवटा स्पेसेस अनि स्कोप छ क्या अब यो पढेर चाहिँ। तर पनि हाम्रो मेन इन्टेन्सन चाहिँ के, अब लिटरेचरले चाहिँ हामीलाई के दिन्छ त अथवा के बनाउँछ त, अन्त यो कुरा चाहिँ हामीले यति चाहिँ जान्नु पर्यो, हामीलाई चाहिँ एउटा मान्छे बनाउँछ क्या। अब म एकजना व्यक्ति एमएच एब्रम्स भन्नुहुन्छ है, उहाँले द मिरर एन्ड द ल्याम्प लेख्नु भएको छ, अनि उहाँले चाहिँ भन्नुभयो 1900 शताब्दीसम्म, यो चाहिँ हुनु अङ्ग्रेजी लिटरेचरको रिस्पेक्टमा भनेको है, 1900 शताब्दीसम्म चाहिँ कसो भने लिटरेचरलाई एउटा ऐनासँग तुलना गरेको छ अरे क्या, मिररसँग, लाइक मान्छेले चाहिँ त्यो दृष्टिले चाहिँ हेरिरहेको थियो लिटरेचरलाई चाहिँ एउटा ऐनाको रूपमा, एउटा सोसाइटी है कल्चरलाई चाहिँ ऐना अब उनीहरूले प्रदर्शन गर्ने कुरा है। तर 1900 शताब्दीदेखि यता चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब त्यो चाहिँ ल्याम्पको रूपमा पनि एउटा लाइट क्या, बत्ती देखाउने, मार्गदर्शन गर्ने पनि कुरा हो भन्दा चाहिँ लिटरेचर चाहिँ खालि हामीले चाहिँ त्यो मिरर देखाउने यो सोसाइटीमा यो हुँदैछ है, अथवा कतिहरू अब हामी नेपाली उसो किताबहरू पढ्यौँ, लाइक फर इक्जाम्पल यो क्षय भन्ने एउटा छ है, त्यो क्षय किताबमा पढ्दाखेरि नारीहरूलाई कस्तो प्रकारले उनीहरूलाई व्यवहार गरिएको थियो, लिटरेचरले चाहिँ हामीलाई बताइरहेको हुन्छ सोसाइटी, हिस्ट्री, जियोग्राफी सबै कुरै खास गरी देखाइरहेको हुन्छ है। तर त्यो मात्र होइन, तर कुन बाटोमा जानुपर्ने, के गर्नुपर्ने, त्यो पनि मार्गदर्शन चाहिँ लिटरेचरले गरिरहेकै हुन्छ। त्यसै कारण त यसलाई ह्युम्यानिटिज भने यो स्कुलमा चाहिँ गाभिएको हो नि त है, किनभने चाहिँ हामी चाहिँ मान्छेलाई मान्छे बनाउनुको लागि हो नि त लिटरेचर चाहिँ होइन। फर इक्जाम्पल कुनै अरू विषयहरू पढ्दाखेरि हामी भोलिको दिनमा केही हुन्छौँ, आज म यो विषय पढ्दैछु म भोलिको दिनमा म त्यो विषय लिएर म केही हुन सक्छु, अथवा म एउटा अफिसर हुन सक्छु, म पछि गएर प्रोफेसर हुन सक्छु, म गएर एउटा साइन्टिस्ट हुन सक्छु, अथवा डक्टरै हुन सक्छु होइन त्यो पढेर। तर लिटरेचरको चाहिँ के एउटा त्यो चाहिँ मलाई एकदमै मन परेको कुरा है भन्दा चाहिँ म आजको दिनमै म गर्न सक्छु। म पहिला त मैले यो लिटरेचर एउटा कुनै पनि टेक्स्ट मैले पढ्दै गर्दा फर इक्जाम्पल है त्यसै भन्छ ट्राजेडी एरिस्टोटलियन कुराहरूमा पनि मैले पढ्दै गर्दा ट्राजेडी मैले पढ्दैछु अथवा म्याकबेथ मैले पढ्दैछु

0: अन्त पढ्दै जान्, त्यो व्यक्तिको विषयमा मैले के पढेँ भन्दाखेरि चाहिँ उसकोमा त्यो भल्टिङ एम्बिसनले गर्दा उसलाई नाशमा पुऱ्याएँ भन्नुको मतलब चाहिँ मैले आफै आफूलाई त्यहाँदेखि त्यो पर्जिङ भन्छ कथार्सिस चाहिँ आफै आफूलाई म इक्जामिन गरेर चाहिँ जाँचेर चाहिँ मैले त्यो कुरा चाहिँ मेरो जीवनमा हुनु हुँदैन रहेछ अनि म त्यो फ्याँक्छु क्या अन्त म अगाडि बढ्छु.
1: कुनै कुरामा 10 क्लासदेखि नानीहरूको पढाइको आँगा छुट्टिँदै जान्छ है, कोही कुन चाहिँ स्ट्रिममा जाने, कोही नानीले के लिएर पढ्ने, आँगा छुट्टिँदै जान्छ. र अङ्ग्रेजीको आँखा कस्तो प्रकारले छुट्टिएको हुन्छ, र जस्तै तपाईँ अब एकाडेमिक्सपट्टि जानुभयो, सायद कोही नानी जर्नलिज्ममा जान चाहन्छन् या सायद कोही नानी कुनै अरू क्षेत्रमा जान चाहन्छन् है, र अङ्ग्रेजीले चाहिँ कस्तो प्रकारले चाहिँ ठेल्दै लान्छ त्यो बताइदिनुहोस् न.
0: जुनै पनि विषय, यो इङ्ग्लिस होस् है, जुनै पनि विषय मैले सानैदेखि मैले चुज गरेँ भने चाहिँ राम्रो. जस्तै मैले म अङ्ग्रेजी पढ्छु मेरो सानैदेखि नै थियो, म क्लास 3 मैले अटोट गरेँ कि म अरू कुनै विषय पढ्दिनँ, म अङ्ग्रेजी नै पढ्छु. अनि जस्तै क्लास 10 पछाडि क्लास 12 है, यो आर्ट्सको सम्बन्धमा चाहिँ कतिवटा आइसिएससी स्कुलहरूमा चाहिँ म पढ्दा मेरो टाइममा क्लास 8 नै छुट्टिन्थ्यो ह्युमेनिटी स्ट्रिम आइदर कमर्स अर साइन्स भनेर, अनि त्यहाँबाटै उनीहरूले पिक गर्थ्यो. तर म पढ्दाखेरि चाहिँ मेरो चाहिँ क्लास 10 मैले सबै सब्जेक्टै पढेँ जेनरली, अनि क्लास 11 12 चाहिँ मैले ह्युमेनिटिज लिएँ है, अनि क्लास 12 ह्युमेनिटिज सकेर चाहिँ मैले इङ्ग्लिस भनेर चाहिँ मैले अनर्स सेन्ट जेभियर्स कलेज कोलकातामा लिएँ. तर यसो पनि होइन कि मैले ह्युमेनिटिज लिएर नै इङ्ग्लिस लिनुपर्छ भन्ने छैन, मैले साइन्स लिएर मैले कमर्स लिएर मैले अप्ट गर्न सक्छु क्लास 12 चाहिँ त्यो पढेर मैले त्यहाँदेखि इङ्ग्लिसपट्टि जान्छु, किन मेरो मसँग पढ्ने क्लासमा धेरै हुन्थ्यो जोहरू चाहिँ साइन्स ब्याकग्राउन्डको हुनुहुन्थ्यो. 11 12 चाहिँ साइन्स पढिकन उहाँले चाहिँ अङ्ग्रेजी विषय उनीहरूले लिनुभयो है, अन्त त्यो पनि इन्ट्रेस्टमा, इन्ट्रेस्ट त्यो इन्ट्रेस्ट एकदमै इम्पोर्टेन्ट हो. मैले मार्क्स कम्ती पाएर म ह्युमेनिटिज जान्छु भन्ने कुरा त्यो भएन, त्यो चाहिँ हाम्रोमा भुल धारणा छ कि मेरो कम्ती मार्क्स पायो यता गयो, अथवा मैले यो विषयमा अलिक बेसी मार्क्स पाएँ त्यहाँदेखि त्यसमा जान्छु भने चाहिँ मैले यसो कोसिस गर्नुपर्छ कि म यो विषयमा लिन्छु अनि त्यो विषय मैले अङ्क प्राप्त गर्छु गर्छु ताकि त्यो विषयलाई लिएर म अघि जाउँ भने क्या अघि बढौँ भन्ने हुन्छ. हुन्छ अब अहिले चाहिँ लिबरल आर्ट्स भन्ने भयो, अहिले न्यू एजुकेसन पोलिसी 2020 चाहिँ कस्तो हुन्छ सबै कुरै छ, लाइक म इङ्ग्लिस पनि लिँदै म साइन्स पढेर मैले इङ्ग्लिस लिनै पर्छ, त इङ्ग्लिस चाहिँ त्यस्तो खालको सब्जेक्ट भयो कि त्यो एनएपी 2020 अगाडि आउनु पहिला सिबिसिएस सिस्टममा पनि 1+1 सिस्टममा 2+1 सिस्टममा इङ्ग्लिस चाहिँ पढ्नै पर्ने, त्यो अल्टरनेटिभ इङ्ग्लिसमा भएर हुन्छ कि कम्पलसरी इङ्ग्लिस पढ्नै पर्ने विषय चाहिँ हुन्थ्यो है. अनि त्यस्तो हुन्छ त्यहाँदेखि तपाईँ ग्रेजुएसन सकेपछि चाहिँ त अनर्स पढ्नुभयो, अनर्स पछि चाहिँ तपाईँले मास्टर्स अभियसली गर्नुहुन्छ है, अनि मास्टर्स पछि चाहिँ तपाईँको मास्टर्स फर्स्ट इयर गर्दाखेरि तपाईँ फर इक्जाम्पल तपाईँ बिएड गरेर टिचिङपट्टि जानुहुन्छ भने तपाईँले ग्रेजुएसन सक्ने बित्तिकै तपाईँ बिएड पनि गर्न सक्नुहुन्छ है, त्यस्तो अप्सन्स पनि छ. देन आफ्टर मास्टर्स चाहिँ तपाईँ यता प्रोफेसर अथवा लाइक कलेजतिर पढाउन चाहनुहुन्छ, महाविद्यालयतिर तपाईँ जानु चाहनुहुन्छ भने चाहिँ तपाईँले नेट भन्छ नेसनल हजुर एलिजिबिलिटी टेस्ट है, अथवा सेट पनि हुन्छ स्टेट एलिजिबिलिटी टेस्ट अथवा स्लेट पनि भन्छ है, ती तपाईँहरूले त्यो इक्जाम चाहिँ क्वालिफाई गर्नु पऱ्यो. त्यो चाहिँ तपाईँको मास्टर्सको फर्स्ट इयर एटलिस्ट तपाईँ क्लियर गर्नु सक्नुभएको छ भने चाहिँ तपाईँले त्यो इक्जाम बस्नु पाउनुहुन्छ, अनि त्यसले चाहिँ तपाईँलाई एलिजिबिलिटी दिन्छ अघि बढ्नु. अन्त अहिलेको यो झन् यो रिसेन्ट युजिसी नर्म्समा चाहिँ कस्तो आएको छ भने तपाईँले पिएचडी गर्नुहुन्छ भने पनि तपाईँले नेट क्लियर गरेको हुनुपर्छ, अब असिस्टेन्ट प्रोफेसर र जिआरएफको लागि त तपाईँले क्लियर गरेको हुनुपर्छ, अन्त त्यो पिएचडीको लागि चाहिँ 1 इयर भ्यालिड हुँदो रहेछ नेट गरेपछि, अनि त्यो असिस्टेन्ट प्रोफेसरको लागि त फर एभर नै हुन्छ, अनि त्यो कुरा चाहिँ माइन्डमा राख्नु पऱ्यो. अनि तपाईँले मास्टर्स पछि त्यहाँदेखि तपाईँले पहिला त एमफिल थियो म परिन्जेल है, अन्त अहिले त एमफिल पनि छैन एकैचोटि अब पिएचडी छ, अनि अहिले एनएपी सिस्टममा त यो एफआइयुजिपी सिस्टम भन्छ त्यसमा चाहिँ 4 इयर्स भयो, 4 इयर्स हुँदा 4 सालको माने 4 सालको भयो कलेज, अनि 4 सालमा चाहिँ 3 साल पछाडि तपाईँ रिसर्चमा इन्ट्रेस्टेड हुनुहुन्छ अनि तपाईँको मार्क्स छ भने चाहिँ तपाईँ डाइरेक्टली रिसर्चमा जानु सक्नुहुन्छ, त्यसपछि गएर चाहिँ एमए 1 इयर 1 इयर मात्रै पर्छ, त्यस्तो प्रकारको हुन्छ हजुर. अहिले यसो सिस्टम चाहिँ अब भेरी रिसेन्टली चेन्ज भएको, अब यो भर्खर हुँदैछ, अब हाम्रो यहाँनिर एनबियुको अन्डरमा यो भर्खर लागू भएको छ, अब यो आउने जुलाईदेखि अर्को सेसनमा चाहिँ अब 4th सेमेस्टर हुनेवाला छ.
1: अब अहिले 3 साल त हामी पढेको हाम्रो समयमा 3 सालको थियो कलेजको है, जसको बादमा ग्रेजुएट भनेर भनिन्थ्यो, अब अहिले 4 साल बनाइदिएको छ, र कतिपय अभिभावकहरूले यो कुरालाई सायद बुझेका पनि छैनन् होला नि कि 4 साल किन बनायो र 4 साल बनाउनुको कारण के रहेको छ र यसले नानीहरूको पढाइमा के कस्तो प्रभाव हुन्छ, यसलाई छोटकरीमा फेरि बताइदिनुहोस् न एकपल्ट.
0: अब यो अघि भने एफआइयुजिपी सिस्टम भने है, अब जुन चाहिँ यो न्यू एनएपी 2020 पोलिसीलाई एडाप्ट गर्दाखेरि यो सिस्टममा चाहिँ कस्तो भने म 1 वर्ष पढ्यो भने पनि मैले एउटा सर्टिफिकेट डिग्री पाउँछु है, अनि मैले 2 वर्ष पढ्यो भने मैले डिप्लोमा डिग्री पाउँछु, 3 वर्ष पढ्यो भने मैले ग्रेजुएट गरेको तर पास मात्रै अनर्स चाहिँ होइन मेजर होइन त्यो पाउँछु तर फोर्थ इयर पाएँ चाहिँ मैले मेजर अथवा अनर्सकै मैले डिग्री पाउँछु त्यस्तो प्रकारको छ अनि यसमा चाहिँ कस्तो भने चाहिँ अब कोही बेला नानीहरूलाई गऱ्यो अन्त स्किल्ड उनीहरू प्रोफेसन अथवा भोकेसनल कोर्सेसहरूमा पनि जान्छ बिचमा छोडेर है अन्त त्यो पिरियडभरिमा त्यो कति सालभरिमा चाहिँ उनीहरू चाहिँ फेरि फर्केर आएर पढ्नु पनि सक्छ अनि उनीहरू चाहिँ वेस्ट चाहिँ नहोस् एक वर्षको अब पहिला त कस्तो हुँदैन एक वर्ष मैले कलेज पढेँ अब तिन वर्षमा एक वर्ष भने म त ड्रप आउट भयो भने म त्यसमा मेरो केही पाउने थिएन तर अहिले चाहिँ मैले एक वर्ष पढेँ मैले सर्टिफिकेट डिग्री पाउँछु त्यस्तो प्रकारले अन्त म फेरि कोही बेला यस्तो पनि हुन्छ कोर्सेस मलाई चेन्ज गर्नु मन लाग्छ अन्त त्यो पनि सम्भव गरेँ अन्त अहिले चाहिँ लिबरल जस्तै अघि लिबरल आर्ट्सको कुरा गरिँदै थियो है त्यसमा चाहिँ अब म साइन्स लिँदैछु तर म कुनै पनि एउटा ह्युमेनिटिज ब्याकग्राउन्डको अथवा कमर्सको म कुनै पनि एउटा विषयलाई लिएर म पढ्न सक्छु त्यो माइनरमा मैले चुज गर्नु पाउँछु त्यस्तो प्रकारको हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ त्यो अप्सन चाहिँ नानीहरूलाई दिएको छ क्या बिकज पहिलाको जमानामा गुरु सेन्टर्ड थियो नि त सेज अन स्टेज है त्यहाँदेखि हाम्रो जमानासम्म चाहिँ गुरु चाहिँ कस्तो एउटा गाइड बाई द साइड है छेउमा गर्दै जाने पहिला त गुरु भनेर माथि हुन्थ्यो अहिले चाहिँ गाइड बाई द साइड त्यहाँदेखि अब चाहिँ कस्तो भयो भने अब स्टुडेन्ट सेन्ट्रिक भयो क्या बिचमा हाम्रो समयमा नै एउटा सब्जेक्ट सेन्ट्रिक भयो लाइक फर एक्जाम्पल डिसिप्लिन लिटरेचर है डिसिप्लिन म्याथमेटिक्स सो अन एन्ड सो फोर्थ तर अहिले चाहिँ स्टुडेन्ट सेन्ट्रिक भयो क्या नानीहरूलाई कस्तो सजिलो त्यस्तो प्रकारले भयो तर अब म यो कुरा चाहिँ भन्दिनँ यो कुरा राम्रो भयो त भन्दिनँ होइन तर पनि अब यस्तो प्रकारको अहिले जमाना अनुसारको डिमान्ड होला त्यस्तो चाहिँ छ
1: म्यामलाई एउटा प्रश्न राख्न चाहन्छु कि जस्तै अब राष्ट्रको सर्वोच्च जुन परीक्षाहरू रहेको हुन्छ युपिएससी रहेको हुन्छ या स्टेटको डब्लुबिसिबिसिएसई एक्जाम्सहरू रहेको हुन्छ है यसमा अब ज्यादातर हामी देख्छौँ कि नानीहरूले इङ्ग्लिसमा नै इन्टरभ्युजहरू है इङ्ग्लिसमा नै नानीहरूले पढेको र जुन चाहिँ फेस टु फेस इन्टरभ्यू राउन्ड हुन्छ त्यसमा चाहिँ इङ्ग्लिस माने ज्यादातर नानीहरूलाई क्वेसनहरू गरिएको पनि हुन्छ या कुनै पनि फेरि या कर्पोरेट सेक्टरमा नै भनौँ इन्टरभ्यूको लागि जाँदाखेरि इङ्ग्लिसको नै रिक्वायरमेन्ट हुन्छ इङ्ग्लिसमा नै नानीको जाँच गरिन्छ भनौँ न र रिडिङ राइटिङ है स्पिकिङ यो इङ्ग्लिसको एउटा महत्त्वपूर्ण एउटा अङ्ग हो भनौँ न र नानीहरूले इङ्ग्लिस इम्प्रुभ गर्नुको लागि यस्ता ठुला ठुला परीक्षाहरू क्र्याक गर्नुको निम्ति इङ्ग्लिस चाहे रिडिङ होस् राइटिङ होस् है स्पिकिङ होस् कस्तो प्रकारले तयारी
0: अब अघि नै मैले भने रिडिङ र राइटिङ चाहिँ अब अप्सनै छैन त्यो चाहिँ गर्नै पर्छ भाषा कुनै पनि भाषाकोलाई हामीले त्यो प्रयोग गर्नै पर्छ अन्त हामीले रिड चाहिँ गर्नुपर्छ क्या अन्त वी बिकम वाट वी रिड भन्छ नि त हामीले जे पढ्छ हामी त्यही भनिन्छौँ पनि है अन्त हामीले पढ्दाखेरि पनि हामीले सबैवटा किताब पनि पढ्नु हुँदैन रहेछ फर इक्जाम्पल अब मेरै म इक्जाम्पल दिँदाखेरि है वर्ल्ड लिटरेचर कम्पेरेटिभ लिटरेचर ट्रान्सलेसन स्टडिज भनिन्छ है जुन चाहिँमा चाहिँ अब सबै लिटरेचर साहित्यहरू नै एउटै टेबलमा छ त्यो नेपाली साहित्य होस् उर्दू साहित्य होस् संस्कृत होस् सिन्धी होस् इङ्ग्लिस होस् जापानिज होस् कसरी भन्दा चाहिँ त्यो अनुवादले पोसिबल बनायो क्या ट्रान्सलेसनले चाहिँ एकदम पोसिबल बनायो त्यही कारण सबैले त्यो भाषा पढ्न सकिन्छ है अनि कस्तो भन्दाखेरि चाहिँ म चाहिँ सानैदेखि हामीलाई चाहिँ फ्यामिली प्रेयरमा बाइबल पढाउँदा म बिहान चाहिँ इङ्ग्लिस पढ्नु इङ्ग्लिसमा पढ्नु पर्थ्यो अनि बेलुका चाहिँ नेपालीमा त्यसो गर्दाखेरि चाहिँ त्यो दुइटै भाषा म पढेको पक्क पनि भने किनभने त्यो प्र्याक्टिस भयो त है अर्को कुरा चाहिँ एकदमै हाम्रोमा टिभी थिएन अब क्रिस्चियन परिवारमा एसएदाईको भने चाहिँ टिभी थिएन अन्त हाम्रो द सोर्स अफ नोइङ द वर्ल्ड अथवा एन्टरटेनमेन्ट किताब मात्र थियो त्यहाँदेखि किताब चाहिँ प्रायः पढ्यो त्यसले गर्दा चाहिँ अहिलेसम्म मैले त्यो बेसले गर्दा एकदमै मलाई सहायता
1: दरिलो
0: अनि मलाई त्यसले नै ठेल्दैछ क्या अनि त्यो चाहिँ म के भन्न चाहन्छु सबैजनालाई नै यो नानीहरूले मात्रै होइन नानीहरू होस् अभिभावकहरू होस् सबैजनाले नै पढ्नै पर्छ किताब चाहिँ भाषालाई मैले बलियो बनाउनु छ भने जुनै पनि भाषा होस् बलियो बनाउनु चाहिँ मैले पढ्न नै पर्छ किताब अनि त्यसपछि पढेपछि नानीहरूले चाहिँ अझै लेख्नुपर्छ हाम्रो आमाले भन्नुहुन्छ 10 पल्ट पढेको र 1 पल्ट लेखेको एउटै हो भन्नुहुन्छ अनि मैले कुनै कुरा मेमोराइज गर्नु छ है त्यसलाई चाहिँ मैले एकदमै मेमोराइज गरेर मेरो मेमोरीमा रिटेन हुनुसम्म चाहिँ मैले लेखेको हुनुपर्छ अब किताब पढिन्छ त्यसले मलाई अभियसली है सहायता गर्छ तर लेख्दा चाहिँ कस्तो हुन्छ मैले अझै त्यो लामो समयसम्म म बिर्सिँदिनँ त्यो नबिर्सिनु लागि चाहिँ मैले त्यो कुरा लेख्नुपर्छ अन्त अप्सन चाहिँ छैन अन्त जस्तै भन्नुभयो तपाईँले डब्लु जुनै पनि इन्टरभ्यूमा अहिले किन इङ्ग्लिस ल्याङ्ग्वेज किन एउटा अफकोर्स इन्टरनेसनल ल्याङ्ग्वेज भयो सबैले सिकिएको पनि भाषा पनि भयो है स्पेसली इन्डियामा त्यसै कारणले गर्दाखेरि यही भाषामा कम्युनिकेट पनि गरिन्छ अनि यही भाषा चलाइन्छ प्रयोग पनि बेसी गरिन्छ एनएपी 2020 अनि अहिलेको इन्डियन नलेज सिस्टमहरू आइसकेको छ रिजनल लिटरेचरलाई रिजनल ल्याङ्ग्वेजेसलाई पुरा फोकस गर्दैछ है फर एक्जाम्पल यहाँनिर हाम्रो नेपाली भाषालाई अनि आफ्नो आफ्नो जातीय भाषाहरूलाई एकदमै मातृभाषालाई चाहिँ फोकसमा त्यो एकदमै असल किनभने मैले मेरो भाषा नजानिकन मैले अर्को भाषा सिक्दाखेरि मलाई मैले प्रपरली मैले सिक्न सक्दिनँ म नेपाली भाषामा म स्ट्रङ नभएको भए मेरो बेस न म इङ्ग्लिस भाषामा त्यस्तो प्रकारले म सिक्नै सक्दिनँ थिएँ अथवा मैले किनभने कुनै पनि भाषा बोल्दैछ म त माइन्डमा ट्रान्सलेट गर्नु पऱ्यो नि त अन्त मैले म अनुसार बुझ्नु पऱ्यो नि त है अब आइकेएस पनि पढ्दा त्यो स्र हृदय भन्छ नि त संस्कृतमा त्यो त्यो किताबमा लेखेको कुरा अथवा त्यो नाटक जुन चाहिँ स्टेजमा गरिन्छ त्यो कुरा बुझ्नुको लागि चाहिँ मैले सो हृदय मेरोमा त्यो हृदय चाहिँ हुनु पऱ्यो नि जो चाहिँ बुझ्नु सक्ने हृदय अनि त्यो बुझ्नु सक्छ जबसम्म म आफूमा ट्युन हुँदिनँ अथवा मेरो आफ्नो मातृभाषामा अथवा यो मेरो आफ्नो भाषामा म इन्ट्युनै छैन म अर्काको भाषा लिएर होइन कसरी गर्न सक्छु ट्युन है तर फेरि कमला दासले पनि भन्छ जो भाषा म बोल्दैछु यद्यपि अङ्ग्रेजी होस् जुनै पनि हिन्दी होस् बङ्गला होस् होइन अथवा जापानिज कोरियन होस् त्यो मेरो भाषा हुन्छ क्या टुक्रेको होस् जेसुकै भाषा त त्यो मेरो भाषा हुन्छ अन्त मैले चाहिँ त्यो प्रकारको इन्टेन्सनले भाषा चाहिँ बोल्नु पऱ्यो अथवा पढ्नु पनि पऱ्यो यो भाषा चाहिँ म कसै अरूभन्दा उच्च हुनुको लागि होइन होइन यो भाषा म सिकेर अरूलाई निचा देखाउनु लागि चाहिँ होइन तर यो भाषा चाहिँ म मेरो भाषा म कसैसँग बात गर्दाखेरि अथवा मैले केही कुरा बताउन चाहन्छु भने यो भाषालाई म प्रयोग गरेर बताउँछु ताकि अरू मान्छेले मेरो भाषा चाहिँ बुझ्न सकोस् भनेर चाहिँ मैले त्यो हेतुले चाहिँ मैले त्यो भाषा सिक्नु पनि पर्यो अनि प्रयोग पनि गर्नु पर्यो
1: हजुर श्रोताहरू मार्गदर्शनको आजको अङ्कमा हामी कुरा गर्दैछौँ रिबन्दी लेप्चा ज्यूसँग जो असिस्टेन्ट प्रोफेसर हुनुहुन्छ अङ्ग्रेजी विभागमा दार्जिलिङ गभर्मेन्ट कलेजमा र उहाँसँग हामी आज अङ्ग्रेजी भाषाको प्रमुखता के रहेको छ त्यो जान्ने प्रयास गर्दछौँ र अङ्ग्रेजी भाषा लिएर पढ्नाले नानीहरूकोमा के करियर अप्सन्सहरू खोलिने गर्दछ त्यसमाथि हामी चर्चा गर्दैछौँ रिपन्दी लेप्चा प्रोफेसरले कतिपय आफ्नो पोम्सहरू पनि लेख्नु भएको छ है कविताहरू पनि लेख्नु भएको छ र उहाँबाट जानौँ न कि यो कौशल उहाँको कहिलेदेखि निर्माण भयो है कहिलेदेखि उहाँले यो कविताको क्षेत्रमा पनि पहिला चाल्नुभयो र के कस्तो मनोभाव लिएर कविताहरू लेख्नुहुन्छ
0: मेरो कविता लेख्ने चाहिँ खास गरी त्यो चाहिँ मेरो मिडियम अफ कम्युनिकेसन हो क्या खास गरी म बात गर्ने कम्युनिकेसन कस्तो अनि त्यो चाहिँ मेरो लागि चाहिँ एउटा थेरोपेटिक पनि हुन्थ्यो किनभने अब मेरो आप्पामा चाहिँ दुवैजना माने काममा जानुहुन्थ्यो देन मन्डे जानुहुन्थ्यो फ्राइडे आउनुहुन्थ्यो विकेन्ड्समा हुन्थ्यो है अनि मलाई त्यो हप्ताभरि भएको कुरा चाहिँ मनमा अब त्यो हुन्थ्यो अन्त म त्यो सबै कुरा त बिर्सिन्थेँ नि त भन् अन्त मलाई जे भएको छ मैले मनमा फिल भएको कुरा कि दुखेको कुरा मन दुखेको कुरादेखि लिएर जे पनि हुन्छ अलिकति खुसी लागेको कुराहरू त्यति बेला त फोनहरू पनि त थिएन म सानोमा है अनि त्यसो गर्दा अन्त के अरे मैले चाहिँ त्यो कविता लेख्थेँ कि अन्त आउँदाखेरि अब एकदम भन्नु पनि मलाई लाज लागिहाल्थ्यो आप्पामालाई है अन्त गएर मैले यसो गरेर सिरानीको छेउमा राखिदिन्थेँ क्या मलाई चाहिँ यो फिल भएको थियो म सानैदेखि म क्लास वानदेखि म कालिम्पोङमा माने यतादेखि पढेको मेरो आमा मङ्पुमा सरस्वती हाई स्कुलमा त्यहाँ पढाउनुहुन्थ्यो अनि आप्पा शङ्कर हाई स्कुल सिन्जीमा अनि घरमा चाहिँ बाजु बुझ्यौँ अनि अरूहरू हुनुहुन्थ्यो अनि त्यसो गर्दाखेरि चाहिँ आप्पा आमा आफ्नो आफ्नो दिशामा अनि जब पनि विकेन्डमा घर आउनुहुन्थ्यो त्यसो मैले बताउँथेँ कि अन्त म सानैदेखि नै म कुनै पनि कुरा विषय गर्दा चाहिँ मैले कविताको रूपमा अथवा गीतको रूपमा मैले गर्ने गर्थेँ कि मलाई सिधै कुरा भन्नु मलाई अलिक अप्ठ्यारो पनि लाग्ने सानैदेखि डाइरेक्ट भन्नु नसक्ने अनि अर्को कुरा मलाई यो चाहिएको छ मैले डाइरेक्ट नभन्नु सक्ने खालको मान्छे टाइपको म लेखेरै दिने टाइपको मान्छे अनि अहिले मेरो हस्बेन्डसँग म त्यही कस्तो मलाई मन दिएको कुरा किन अब मैले भन्दा रिसाइ पठाउँछु मेरो इन्टोनेसन बिग्रिन्छ अन्त भन्नु चाहिएको कुरा मिल्दैन अनि म कविता लेखेर यसरी पठाएँ त्यस्तो गरेर पठाउने कुरा कि अनि मेरो चाहिँ मनमा कस्तो भने मेरो भन्ने कोही बेला साथी नहुँदा मैले लेख्थेँ अन्त कुनै पनि भन्ने कुरा अब आप्पा आमालाई भन्नु अथवा कसैलाई अरूलाई भन्दा चाहिँ मलाई यो कुरामा चाहिँ अलिकति खट्क्यो प्रायः त खट्केको कुराहरूमा मैले लेख्थेँ क्या किन मलाई डाइरेक्ट भन्नु मलाई अलिकति अप्ठ्यारो लाग्थ्यो अनि मैले त्यसो गर्थेँ अनि त्यति बेलादेखि सानैदेखि मेरो क्लास वानमा त क्लास थ्रीदेखि मैले किन मेरो त्यो कवि छ अझै कतिवटा कपिजहरू मेरोमा चाहिँ क्लास थ्रीदेखि नै मैले लेख्नु थालेको त्यसमा चाहिँ आई एम साइलेन्स योर वर्ड्स कम ब्रेक मी एन्ड टुगेदर विल बी योर सङ है म चाहिँ साइलेन्स हो अनि उहाँ चाहिँ शब्द तपाईँ चाहिँ शब्द हुनुहुन्छ तपाईँ आएर मलाई भाँचिदिनुहोस् ब्रेक गरिदिनुहोस् है तब चाहिँ हामी दुईजना भएर चाहिँ गीत बनिन सक्छौँ किनभने मेरो हस्बेन्ड चाहिँ बेसी नबोल्नु त्यो प्रकट नगर्नुहुने हुनुहुन्छ नि त अब यसलाई कतिपय कुराहरू अन्त आए बरु आइदिनुहोस् के म पनि बरु केही भन्दिनँ चुपचाप तपाईँ आइदिनु ब्रेक गरेर बरु गीत बनिन्छ भने त्यसो
1: मिठो लेख्नु भएछ
0: त्यो चाहिँ त्यो दुई लाइनको छ अनि त्यस्तो प्रकारले हजुर कविता चाहिँ मेरो त्यस्तो प्रकारले हुन्छ
1: एकदम सुन्दर रिपन्दी लेप्चाज्यू अब हामी कार्यक्रमको अन्ततिर पनि आइसकिसक्यौँ है कुरा एकदम मिठो हुँदैछ है आनन्दपूर्ण हुँदैछ हाम्रो श्रोताहरूलाई पनि आजको मार्गदर्शनको कार्यक्रम रिपन्दी लेप्चा असिस्टेन्ट प्रोफेसरज्यूको एकदमै जानकारीपूर्ण लाग्दै होला र अब कार्यक्रमको अन्तमा सबैको मनमा रहेको एउटा प्रश्न विद्यार्थीहरूको मनमा रहेको प्रश्न के हो भने हामी इङ्ग्लिसमा फ्लुएन्सी कसरी ल्याउन सक्छौँ सबैजनाले प्रयास त गर्छन् है, कतिजना त्यो तहसम्म पुग्न पनि सक्छन्, कतिजना बिचमा नै हार खाएर नहुने रहेछ, मेरोबाट त अब सक्दिनँ म, सिकाउने पनि छैन भन्ने एउटा भावना मनमा जागृत हुन्छ। एउटा नानीले अङ्ग्रेजीमा फ्लुएन्सी ल्याउनको लागि के कुरामा ध्यान दिनुपर्छ, कति प्र्याक्टिस गर्नुपर्छ ताकि अगाडि गएर है कुनै पनि इन्टरभ्युजहरूमा अङ्ग्रेजीद्वारा अङ्ग्रेजी माध्यमद्वारा इन्टरभ्यू गराउँदाखेरि नानीलाई इङ्ग्लिसमा चाहिँ कम्युनिकेसनमा चाहिँ नानीलाई कुनै प्रकारको कठिनता नहोस्, त्यो अलिकति
0: अब फेरि भन्नु भने अब प्र्याक्टिसै हो त्यो कम्युनिकेट गर्ने है, माने एकादोसँग त्यही भाषामा इङ्ग्लिसमै बात गरेर है, अन्त वी स्पिक वाट वी हेयर भन्छ क्या, हामीले जे कुरा सुन्छ हामी त्यही बोल्छौँ। त्यसै कारणले गर्दा अब बाहिर मान्छे गएर छ महिना मात्रै बसेको हुन्छ इङ्ल्यान्डमा होइन, एउटा फ्रेस एक्सेन्ट लिएर आउँछ मान्छे उता बाहिर गएको लिएर, तर होइन त हामीले जे सुन्छ हामी त्यही बोली पठाउँछौँ क्या, यसै कारण त्यो वातावरण पनि एउटा इम्पोर्टेन्ट हो। तपाईँलाई त्यही कारण मान्छेहरू क्लासेस जान्छ, त्यो सिक्नुलाई क्लासेस मात्रै होइन नि त, वातावरण पनि एउटा चाहिन्छ नि। सो कुनै पनि भाषा सिक्नु छ अथवा इङ्ग्लिस फर इन्स्टेन्स है, हामी यहाँ अङ्ग्रेजी भाषाको बारेमा कुरा गरिरहेका छौँ, मैले किताब पढ्नु पऱ्यो, तपाईँले अघि पनि बात गरेँ, त्यो पढ्दा म लाउडली पनि पढ्नु पऱ्यो क्या, अन्त गएर म कतिवटा कुराहरू मलाई मनमा लागेको कुराहरू विषयहरू म ऐनाको अगाडि गएर बोलौँ होइन, अन्त थाहा हुन्छ नि त मैले मेरो एक्सप्रेसन्स कस्तो छ है, अन्त कोही बेला चाहिँ अब आजकल त फोन छ हातैमा रेकर्ड पनि गऱ्यो है, मैले बोल्दा कस्तो हुँदो रहेछ, मेरो कहाँनिर मिस्टेक्स रहेछ, म ग्रामेटिकल एरर्सहरू कहाँनिर रहेछ, मैले कहाँनिर सुधार गर्नुपर्ने, हौ त्यस्तोहरू हुन्छ। अनि लाइक अहिले त कलेजेसमा पनि अघि भन्नुभयो एबिलिटी एनहान्समेन्ट कोर्स भन्छ, स्किल एनहान्समेन्ट कोर्सेस भन्छ, त्यसमा अङ्ग्रेजी भाषामा हुन्छ कम्युनिकेसनको बारेमा, वर्बल कम्युनिकेसन, नन वर्बल कम्युनिकेसन, कसरी कम्युनिकेट गर्नुपर्ने, आफ्नो लुगा पहिरनद्वारा पनि कसरी कम्युनिकेट गर्नुपर्ने, टचद्वारा पनि कसरी कम्युनिकेट गर्ने, यस्तो नेटिकेट पनि अब यो इन्टरनेटको जमानामा हाम्रो कस्तो खालको एटिकेट हुनुपर्छ इन्टरनेटमा पनि, त्यो सबै कुरा त सिकाइन्छ नि त कलेजमै सिकाइन्छ, यो एउटा सिस्टम माने एउटा सिलेबसमै आएको कुरा। त्यसै कारणले गर्दा अब अहिले भन्छ हामी सिक्ने त जाऊँ इन्टरनेटबाट पनि सिक्छौँ जहाँबाट पनि सिक्छौँ, तर एउटा पर्टिकुलर सिस्टमभित्र रहेर सिकेकोमा अर्कै प्रकारको मजा पनि छ, ग्रोथ पनि छ, इम्प्याक्ट पनि हुन्छ कि। त्यसै कारणले गर्दा एउटा त कम्युनिकेट गर्नै पऱ्यो, म जसरी पनि म जानौँ कि नजानौँ होइन, मान्छे कोही बेला हाँसिदिएला बेसी किन इङ्ग्लिस मात्रै बोलेको पनि भनिँदैन, तर पनि त्यो प्र्याक्टिस हो। अन्त कोही बेला अब सुन्दाखेरि जब पनि अब मान्छेहरू मुभिजहरू हेर्छ नि है, त्यो म सब टाइटल्स बिना हेऱ्यो कानमा सुने है, त्यसो गर्दा चाहिँ म कन्सन्ट्रेट गर्छु नि त के भन्दैछ, अनि त्यस्तो प्रकारले चाहिँ हामीले सिक्नु सक्छ कि एकादोसँग कम्युनिकेट त गर्नैपर्छ, यो प्र्याक्टिस हुनैपर्छ है, अन्त इङ्ग्लिसमै बोल्यो है, त्यसो गर्दा आफूमा कन्फिडेन्स पनि आउँदै जान्छ नि त। मैले प्र्याक्टिस गर्दै गर्दै जसरी म्याथमेटिक्स जस्तै डेली प्र्याक्टिस गर्दा लास्टमा त सजिलो हुन्छ त, त्यस्तै प्रकार इङ्ग्लिस ल्याङ्ग्वेज पनि होइन, बोल्दै गयो त्यसरी प्र्याक्टिस हुन्छ। अन्त रिड गर्नैपर्छ भोकाबुलरीको लागि है, अब मेरो भोकाबुलरी कहाँबाट आउँछ, म त रिडिङ गर्नु पऱ्यो, त्यहाँबाट रिड गऱ्यो लाउडली रिड गर्दा मेरो त्यो एक्सन्स प्रोनाउन्सिएसन्सहरूमा मलाई हेल्प हुन्छ, अनि त्यसको लागि पढ्नु पनि पर्छ, ज्ञान पनि लिनु पर्यो, तर प्र्याक्टिस गर्नु
1: मेहनत गर्नु पर्यो,
0: मेहनत चाहिँ गर्नुपर्छ हजुर।
1: र रिपन्दी म्याम आज है यतिका चर्को आफ्नो जुन कार्यक्षेत्र हुन्छ है, हजुर त गृहिणी पनि हुनुहुन्छ है, घरको काम पनि कति हुन्छन् होला है, त्यो भ्याउनु पर्यो, स्कुल भ्याउनु पर्यो, र आफ्नो धेरैवटा कार्यहरू रहेको हुन्छ, सबैलाई पन्चाएर आज यहाँनिर आइदिनु भयो है, हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा बस्नु भएर यहाँबाट नानीहरूलाई मार्गदर्शन गरिदिनु भयो, यसको निम्ति तपाईँलाई हृदयको अनन्त कोटिबाट धेरै धेरै धेरै तपाईँलाई धन्यवाद, अनि तपाईँको आउँदो भविष्यको निम्ति पनि तपाईँलाई धेरै धेरै शुभकामना, अनि आजको निम्ति तपाईँलाई धेरै धेरै आभार,
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
2: नमस्कार, यो आकाशवाणी हो, 10 बजेको समाचारको साथमा म सबिना गिरी। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ। आज 2 पद्म विभूषण, 6 पद्मभूषण र 58 पद्मश्री सम्मान प्रदान गरिनेछ। राष्ट्रपति मुर्मूले वर्ष 2026 का लागि 131 पद्म पुरस्कार स्वीकार गर्नुभएको छ। यसमा 5 पद्म विभूषण, 13 पद्मभूषण र 113 पद्मश्री सम्मान समावेश छन्। रहल पद्म पुरस्कार समारोहको दोस्रो चरणको अन्त्यमा प्रदान गरिनेछ। पश्चिम बंगालमा भारतीय जनता पार्टीका उम्मेद्वार देवाङ्सु पाण्डाले फाल्टा विधानसभा सीटमा 1,00,000 बढी मतको अन्तरले विजय हासिल गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी भारतीय मार्क्सवादीका शम्भुनाथ कुर्मीलाई 1,09,021 मतको अन्तरले पराजित गर्नुभएको छ। काँग्रेसका अब्दुल रज्जाक तेस्रो अनि तृणमूल काँग्रेसका जहाँगीर खान चौथो स्थानमा रहे। फाल्टा सीट तृणमूल काँग्रेसको गढ मानिन्थ्यो। पश्चिम बंगाल विधानसभा चुनावमा धान्धली भएपछि चुनाव आयोगले फाल्टामा पुनः मतदान गराउने आदेश दिएको थियो। 21 मईमा पुनः मतदान भएको थियो। अब राज्य विधानसभाको 294 सीटमा भाजपाका विधायकको संख्या 208 पुगेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीका उम्मेद्वार देवाङ्सु पाण्डालाई फाल्टा विधानसभा चुनावमा रेकर्ड अन्तरले विजयी भएकोमा बधाई दिनुभएको छ। पेट्रोलको मूल्यमा आज 2.61 रुपियाँ अनि डिजलमा 2.71 रुपियाँ बढेको छ। पेट्रोल अनि डिजलको मूल्यमा यो पछिल्लो दुई हप्तामा चौथो वृद्धि हो। अब दिल्लीमा पेट्रोल 102.12 रुपियाँ प्रति लिटर अनि डिजल 95.20 रुपियाँ प्रति लिटर प्राप्त हुनेछ। आकाशवाणी समाचार सेवा विभागले आज राति 9:30 सार्वजनिक भाषण कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई एकीकृत डिजिटल सहयोग प्रदान गर्ने पहल जीवन र सतायु एप्समा छलफल प्रसारण गर्नेछ। सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयका सहसचिव मोनाली पी धकातेले उक्त छलफलमा भाग लिनुहुनेछ। अमेरिकामा दक्षिणी क्यालिफोर्नियाको एक एरोस्पेस कारखानामा प्लास्टिक बनाउने खतरनाक रसायनको ट्याङ्की क्षतिग्रस्त भएपछि स्थिति नियन्त्रण गर्ने प्रयास भइरहेको छ। यस घटनामा हजारौं मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निस्कन आदेश दिएको थियो। गए हप्ता जीकेएन एरोस्पेस कम्पनीको लगभग 22,000 देखि 26,000 लिटर मिथाल मेथाक्रिलेट रसायनले भरिएको ट्याङ्की अत्याधिक गरम भयो, जसका कारण सहरको हावामा विषालु ग्यास फैलिन थाल्यो। यो अत्याधिक ज्वलनशील रसायन प्लास्टिक र नक्ली दाँत बनाउन प्रयोग गरिन्छ। यसले फोक्सो, आँखा र छालामा जलनको समस्या हुन सक्छ, यसलाई निम्ताउन पनि सक्छ। तुर्कीको दंगा पुलिसले हिज मुख्य विपक्षी दलको मुख्यालयमा अश्रु ग्यास प्रहार गर्यो र अपदस्थ नेतृत्वमा जबरजस्ती अपदस्थ गरेको थियो, जसले तुर्कीको लोकतन्त्रमा संकट गहिरिएको छ। रिपब्लिकन पिपल्स पार्टी कार्यालय अश्रु ग्यासको बादलले ढाकेको थियो र भित्रका मानिसहरूलाई अराजकता मचिएको थियो। विवाद तब शुरू भयो जब तुर्की अदालतले चुनावमा अनियमितता भएको कारण देखाउँदै सीएचपीका वर्तमान नेता अजगुर ओजेललाई पदबाट हटायो र 2023 चुनावको परिणाम पनि रद्द गर्यो, जसमार्फत उहाँ निर्वाचित हुनुभएन। हिज अङ्कराका गभर्नरले मुख्यालय खाली गर्न आदेश पनि दिएको जानकारी प्राप्त भएको छ। बंगलादेशमा वर्ष 2022 कार्यरत भारतीय उच्चायुक्त प्रणय वर्माले हिज आफ्नो विदाईको अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसित भेट गर्नुभयो। भारतीय उच्च आयोगले सोसियल मिडिया पोस्टमा बताउनु भएको छ, प्रधानमन्त्री रहमानले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएकोमा प्रणय वर्मालाई धन्यवाद दिनुभएको छ अनि भविष्यको लागि शुभकामना पनि दिनुभएको छ। आईपीएल क्रिकेटमा अन्तिम लिग म्याचमा हिज दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले पराजित गर्यो। दिल्ली क्यापिटल्सले पहिलो ब्याट गर्दै निर्धारित 20 ओभरमा 5 विकेटमा 203 रन बनाएको थियो। जवाफमा कोलकाताको टिमले 18 ओभर 4 बलमा 163 रन मात्र बनाउन सफल भयो। कुलदीप यादवलाई प्लेयर अफ द म्याच प्रदान गरिएको छ। अन्य एक मुकाबिलामा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 30 विकेटले हराएको छ। आइपीएलको पहिलो क्वालिफायर म्याचमा भोलि रोयल्स च्यालेन्जर्स बेङ्गलुरूले गुजरात टाइटन्सको सामना गर्नेछ। यो म्याच साँझ 7:30 बजे शुरू हुनेछ। आकाशवाणीबाट 10 बजेको समाचार पूरा भयो। अहिले 11:05 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

समय यस बेला बिहानीको 10:05 भइरहेछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा, साथै आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगाहर्जमा पनि हामीलाई सुन्दै हुनुहुन्छ, अनि न्युज अन एआइआरमा पनि हामी उपलब्ध छौँ। बिहानीको यो समय हो सधैँ झै कार्यक्रम हेलो खरसाङको, त जति पनि श्रोताहरू हामीसित जोडिसक्नु भएको छ यहाँहरू सबै सबैलाई अभिवादन टक्राउन चाहन्छु, साथसाथै स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध जानकारीहरू लगायत फिल्म सङ्गीतको प्रस्तुति रहनेछ, आनन्द लिनुहोला अवश्य हाम्रो कार्यक्रमको। यसको निम्ति तपाईँ जोडिरहनु पर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग। श्रोता, हरेक बिहान जीवनले दिएको नयाँ सुरुवात हो, हिजका चिन्ता बिर्सेर आजलाई मुस्कानका साथ स्वागत गरौं। सकारात्मक सोच, आत्मविश्वास र परिश्रमले तपाईँको दिन उज्यालो बनोस्, आजको दिन सुख शान्ति र सफलताले भरिपूर्ण होस्, यही कामना यहाँहरूको निम्ति राख्दै आरम्भ गरे आजको हेलो खरसाङ कार्यक्रम।

शब्द थियो रकीब आलमको, संगीत सुकुमारको, स्वर श्रेया घोषालको चलचित्र पुष्प टू द रूलबाट श्रोताहरूले भर्खरै सुन्नुभयो।

कहिले घमाइलो दिन, कहिले वृष्टिपात सँगसँगै हामी पनि अघि बढिरहेछौँ जीवन यात्रातिर। मौसम जे जस्तै होस् श्रोता, प्रकृतिको नियमसँगै हामी अघि बढ्नुपर्छ। हामी लगभग अब वर्षायामतिर अग्रसर बनिसकेका छौँ। अब आउनुहोस् जानौँ आज खरसाङ लगायत विभिन्न स्थानहरूमा मौसम के कस्तो रहनेछ। त आज खरसाङको अधिकतम तापमान 26 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापमान 20 डिग्री सेल्सियस रहनेछ। अनि आज खरसाङमा घमाइलो दिनसँगै अपराह्नतिर छुटपुट वृष्टिपात हुने सम्भावना रहेको छ। त्यसरी नै दार्जिलिङको आजको अधिकतम तापमान 22 डिग्री सेल्सियस रहनेछ, न्यूनतम तापमान 16 डिग्री सेल्सियस रहनेछ। आज दार्जिलिङमा मौसम धुमिनेछ, साथै मेघ गर्जनसहित हल्का वृष्टिपात हुने सम्भावना पनि रहेको छ। आज कालिम्पोङमा अधिकतम तापमान 27 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापमान 21 डिग्री सेल्सियस रहनेछ। आज कालिम्पोङमा मौसम घमाइलो रहनेछ, साथै छुटपुट वृष्टिपातको पनि सम्भावना रहेको छ। यसरी नै मिरिकको आज अधिकतम तापमान 24 डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापमान 19 डिग्री सेल्सियस रहेको छ। आज भेरिकमा मौसम घमाइलो रहनेछ, साथसाथै गर्जनसहित वृष्टिपात पनि हुने सम्भावना रहेको छ। अनि सिलगढीमा आजको अधिकतम तापमान 31 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापमान 23 डिग्री सेल्सियस रहनेछ। आज सिलगढीमा मौसम घमाइलो रहनेछ, तर अपराह्नतिर छुटपुट वृष्टिपात हुने सम्भावना पनि रहेको छ।

शब्द थियो कुमार जगदीप अनि जोस बरारको, संगीत सलामत अली मटोई, जोस बरार अनि एजाजको थियो भने स्वर जोस बरार अनि परम्परा टण्डनको। सुन्नुभयो चलचित्र बागी फोरबाट यस गीतलाई।

आज 25 तारिक मई। अब आउनुहोस् र त अघिल्लो क्रममा जानु आजको दिनले के विशेषता बोकेको रहेछ। पच्चिस तारिक मई ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 145 दिन हो। अब रहल यो वर्षको 220 दिनहरू बाँकी छ वर्षको अन्तसम्म।

आज 25 तारिकमै विश्व स्तरमा फुटबल दिवस पालन गरिँदैछ। विभिन्न खेलहरूले विश्व स्तरमा आफ्नो स्थान ओगट्न सफल बनेका छन्। ती खेलहरूमध्ये एक हो फुटबल, जसलाई सबैले रुचाउँछन्। एउटा प्रमुख वैश्विक खेल हो जसको आफ्नो एउटा छुट्टै स्थान छ। यसको एउटा व्यापक लोकप्रियता अनि सुलभताले यसलाई स्वस्थ अनि मनोरञ्जनलाई प्रवर्धन गर्नुमा एउटा शक्तिशाली साधन बनाउँछ। साथै यसले मैदानमा अनि मैदान बाहिर लैङ्गिक समानतालाई प्रवर्धन गर्नु अनि महिलाहरू र युवतीहरूलाई सशक्त बनाउनुको निम्ति एउटा महत्त्वपूर्ण मञ्चको रूपमा कार्य गर्दछ। यस अतिरिक्त फुटबल सामाजिक समावेशको निम्ति उत्प्रेरकको कार्य गर्दछ, एकतालाई प्रवर्धन गर्दछ अनि विभिन्न समुदायहरू माझको बाधाहरूलाई हटाउन सहायक हुँदछ। यसले एउटा यस्तो मञ्च प्रदान गर्छ जहाँ विभिन्न पृष्ठभूमिका मानिसहरू आपसी बुझाइ, सहिष्णुता, सम्मान अनि एकजुटतालाई प्रवर्धन गर्नुको निम्ति एकत्रित हुँदछ। यसैले फुटबल खेललाई लोकप्रिय खेलको रूपमा मानिन्छ अनि युवादेखि वयस्क वृद्धसम्म सबैको खेल प्रिय खेल मानिन्छ। आज विश्वभरि नै एकता, युवा सशक्तिकरण अनि वैश्विक एकजुटतामा फुटबलको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्न संयुक्त राष्ट्रद्वारा फुटबल दिवसको रूपमा पालन गरिन्छ, जसमा संयुक्त राष्ट्रका नेतृत्व सदस्य देश अनि फिफा अध्यक्ष जियानी इन्फेन्टिनोको सहभागिता सामेल हुँदछ। 25 तारिक मई सन् 1924 पेरिसमा आयोजित ओलम्पिक फुटबल प्रतियोगिताको वार्षिक उत्सव मनाउनुको निम्ति संयुक्त राष्ट्रद्वारा 25 तारिक मईलाई फुटबल दिवसको रूपमा घोषणा गरेको थियो, जुन सबै विश्वव्यापी क्षेत्रका टोलीहरूलाई समावेश गर्ने पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। यो अवसरले संस्कृतिलाई एकबद्ध गर्नु, युवाहरूलाई सशक्त बनाउने र खेलको शक्तिलाई उजागर गर्ने क्षणको रूपमा कार्य गर्दछ। यस दिन संयुक्त राष्ट्र संघको सभाद्वारा दिगो विकास, समावेशीकरण र शान्तिमा खेलको प्रभावलाई उजागर गर्न आधिकारिक रूपमा विशेष स्मारक कार्यक्रमहरू अनि साना साना टुर्नामेन्टहरू आयोजना गर्दछ।

हिरोपन्ती यस चलचित्रबाट अब स्वीकार्नुहोस् यो अघिल्लो गीत मोहित चौहानको स्वरमा, शब्द छ कौशर मुनिरको, सङ्गीत साजिद वाजिदको।

अब आउनुहोस् जानिराखौँ। भारतीय रेलवेलाई देशको जीवन रेखा मानिन्छ। यहाँ जम्मा 8,000 भन्दा अधिक रेलवे स्टेशनहरू छन्, जहाँबाट प्रत्येक दिन 13,000 भन्दा अधिक यात्री ट्रेनहरू विभिन्न गन्तव्यतिर जाने गर्छन्। तर के तपाईँलाई थाहा छ भारतको एकमात्र रेलवे स्टेशन कुन हो जहाँ 23 प्लेटफर्महरू छन्? यो रेलवे स्टेशनलाई सबैभन्दा व्यस्त रेलवे स्टेशन मानिन्छ। हजुर, त्यो स्टेशन हो कोलकाताको हाउडा जङ्सन। यो भारतको सबैभन्दा व्यस्त अनि ऐतिहासिक रेलवे स्टेशनहरूमा एक मानिन्छ। यो कोलकाताको हाउडा शहरमा स्थित अनि कोलकाता महानगरको प्रमुख रेलवे केन्द्र हो। यो हुगली नदीको पश्चिम

तटमा अवस्थित छ। यो देशको सबैभन्दा पुरानो रेलवे स्टेशनहरूमा एक मानिन्छ। यो रेलवे स्टेशनको सुरुवात वर्ष 1894 भएको थियो। यो त्यो समय थियो जब भारतमा रेल सेवाको विस्तार तीव्र गतिले भइरहेको थियो। यस स्टेशनबाट पूर्वी भारतको कैयौं महत्वपूर्ण शहरहरूको निम्ति रेल सेवा सुरु गरिएको थियो। यो रेलवे स्टेशन आफ्नो वृहत संरचना अनि आधुनिक सुविधाहरूको निम्ति धेरै प्रसिद्ध छ। हाउडा स्टेशनमा 23 प्लेटफर्महरू छन्। यसलाई भारतको सबैभन्दा ठूलो रेलवे स्टेशनहरूमा एक मानिन्छ।

मेट्रो इन दिनुयस चलचित्रबाट श्रोताले सुन्नुभयो यो फिल्म संगीत. अरिजित सिंहको स्वरमा शब्द थियो मोमिन खान, मोमिनको संगीत प्रीतमको. हवस्त श्रोता, विविध जानकारीहरू राख्दा राख्दै साथसाथै यहाँहरूलाई फिल्म संगीतहरूबाट मनोरञ्जन गराउँदा गराउँदै अब भने मलाई पनि कार्यक्रमबाट बिदा माग्ने समय भइरहेको छ. आजको मेरो प्रस्तुतिहरूबाट यहाँहरूले अवश्यै आनन्द लिनुभयो भन्ने मलाई लागेको छ. आगामी दिनहरूमा यहाँहरूसित अवश्य भेट हुनेछ. अब हाम्रो अघिल्लो कार्यक्रमको निम्ति जोडिरहनुहोला आकाशवाणीसँग.

FM 103.5 MHz के तरंगमा हमें आकाशवाणी को खरसाङ केन्द्रबाट बोलिरहेका छौं। सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा अभिवादन जनाउँदै अब हजुरहरूलाई सुनाउन लागिरहेछौं कार्यक्रम हाम्रो सरकार। यसमा आजको विषयवस्तु भारतीय महिला फुटबलका उदयमान प्रतिभाहरू।

श्रोताहरू, भारतीय महिला फुटबलका उदयमान प्रतिभाहरू विषय कुराकानी गर्नुपर्दा उक्त विषयमा खेलकुदको क्षेत्रमा महिलाहरूको सहभागिता र उनीहरूको प्रदर्शन दिनदिनै सशक्त बन्दै गइरहेको छ। यसै सन्दर्भमा भन्नुपर्दा महिलाहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखेको छ। भारतीय महिला फुटबलको वर्तमान परिदृश्य पछिल्ला केही वर्षहरूमा महिला फुटबलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएको छ।

श्रद्धाहरु मुख्य चुनौती र अवसरहरुमा यो उद्यमान खेलाडीहरुको यात्रा सजिलो भने पटक्कै छैन। उनीहरुले विभिन्न सामाजिक आर्थिक र पूर्वाधारजन्य चुनौतीहरुको सामना गर्नु परिरहेको छ, तर दृढ इच्छा शक्ति र खेलप्रतिको समर्पणले गर्दा उनीहरु अघि बढिरहेका छन्।

श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ हाम्रो सरोकार अनि आजको विषयवस्तु भारतीय महिला फुटबलका उदामान प्रतिभाहरू साथसाथै सुन्दै हुनुहुन्छ केही चलचित्रका गीतहरू पनि श्रोताहरू पूर्वाधारको विकास नयाँ खेलाडीहरूको लागि राम्रो खेल मैदान र आधुनिक प्रशिक्षणको आवश्यकता छ सामाजिक सहयोगमा महिलाहरूलाई खेलकुदमा लाग्न परिवार र समाजबाट प्रोत्साहन मिल्नु उति नै जरुरी छ भारतीय महिला फुटबलमा महत्त्वपूर्ण योगदान पुर्याउने केही प्रमुख खेलाडीहरू र उनीहरूको भूमिकाहरूमा र ऐतिहासिक योगदानमा बाला देवीलाई भारतीय महिला फुटबलकी आइकन पनि मानिन्छ उनी युरोपियन क्लब स्कटल्यान्डको प्रख्यात क्लब रेन्जर्स एफसीसँग व्यावसायिक सम्झौता गर्ने र गोल गर्ने पहिलो भारतीय महिला खेलाडी हुन् राष्ट्रिय टोलीका लागि उत्कृष्ट गोलकर्ता रहेकी बाला देवीले आफ्नो सशक्त खेल कौशल र क्षमताका कारण दक्षिण एसियाली फुटबलमै आफ्नो बलियो प्रभाव छोडेकी छन् उनी थुप्रै बाल युवा युवतीहरूका लागि फुटबलमा करियर बनाउने प्रेरणाका स्रोत हुन् यसरी अरू कुरा गर्नुपर्दा डिफेन्डर कप्तान आशालता देवी पनि भारतीय फुटबल टोलीका मेरुदण्ड हुन् यसरी यस्ता धेरै भारतीय खेलाडीहरू चर्चित छन्

श्रोता र यसरी अन्तमा भन्नुपर्दा भारतीय महिला फुटबल खेलाड़ीहरूको योगदान केवल खेल जित्नु वा पदक ल्याउनुमा मात्र सीमित छैन। उनीहरूले खेलकुदमा पुरुष र महिला बीचको असमानतालाई चिर्न रूढ़िवादी सामाजिक सोचलाई बदल्न र महिलाहरू पनि खेलकुदलाई व्यावसायिक करियर बनाउन सक्छन् भन्ने कुरा प्रमाणित गर्न ठूलो भूमिका खेलेका छन्। आज भारत र दक्षिण एसियामा महिला फुटबल जुन स्थानमा छ त्यसमा यी खेलाड़ीहरूको पसिना र त्यागको ठूलो हिस्सा छ।

श्रोतालाई कार्यक्रममा फेरि पनि स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम स्वरमाधुरी। स्वरमाधुरीमा सुनाउनेछ विभिन्न कलाकारहरूको आवाजमा आधुनिक गीत।

शर्माधुरी कार्यक्रमको पहिलो प्रस्तुति हजुरहरूले सुन्नुभयो डोमा शेर्पाको आवाजमा। श्रोता यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा।

श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट स्वर माधुरी कार्यक्रम अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको शर्मा आधुनिक गीत. अहिले भर्खरै सुन्नुभयो देवनारायण प्रधानको आवाजलाई. अब अन्तिम प्रस्तुति रहनेछ गजेन्द्र राईको शर्मा.

स्वागत है अभिवादन सम्पूर्ण श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा. अब प्रस्तुत गर्न लागिरहेछौ फरमाइसी फिल्मी गीतको कार्यक्रम. तपाईँको अनुरोधमा आउनु श्रोताहरू कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस् पलक मुच्छल र साथीहरूको आवाजमा. संगीत रहेको छ हिमेश रेशमियाको अनि शब्द छ इर्शाद कमेलको. प्रेम रतन धन पायो चलचित्रबाट यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू प्रकाश दोबार, डब्बु शर्मा र अमित बिरतमो झापा नेपालबाट. यसरी नै शिव मन्दिर सुयाबाट अशोक ओम प्रकाश, कमल किशोर र सञ्जय कुमार. गैरीवासबाट अनुराधा रोमा र सञ्जय शर्मा. खरसाङ भानुटोलबाट गौरी तुलसी, मंगलदीप आदित्य, उर्मिला मिनरवा, च्युत अर्चना, सौरभ र गणेश. इलाहाबादबाट विजय, नीतिसा र सीता प्रधान. गिद्धपारबाट नयनकला खाइबा, भानु खाइबा र वाङदेन. पुरानो स्टेशन टोलबाट महेन्द्र प्रसाद, मायानन्द, पुष्पदेवी, सागर लखनलाल, देवलाल, प्रदीप आशिष, दुर्गा अरुण, जलेज र इन्द्र प्रसाद. पुरानो स्टेशन टोलबाट रमेश कुमार, पार्वती मण्डल र केका भारती. अनि सिटोङ नस्पति गाउँबाट सोमबहादुर राई, सरिता, इन्द्रकला र साजन राई. स्वीकार्नु सिंहारको अनुरोधमा कार्यक्रमको पहिलो गीत.

श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ अनुरोध गीतको कार्यक्रम। अब हजुरहरूलाई अघिल्लो गीत सुनाइरहेको छौ बडीगार्ड चलचित्रबाट रात फतेह अली खान र श्रेया घोषालको आवाजमा। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू दन्सना भवानीगञ्जबाट विश्वमन बोसाक, शेखर रविचन्द्र, हरिप्रसाद र सुन्दर मोहन, नागरी फार्मबाट शान्ता तामाङ अनि परिवारका अन्य सदस्यहरू, चित्रे बस्तीबाट शायल देवान अनि माता पिता, किशनगञ्जबाट विजय असलम, मुन्ना अरविन्द्र लुकमान, यसरी नै सेन्ट विजिल खरसाङबाट बिमला छेत्री, अश्विना पास्कल छेत्री, युनिस र आरुष, खेप्तावाली गाउँ सौरेनी मिरिकबाट सुबिन, मिलन, रवीन, सरोज, कपिल, हिरु अनि नवीन, असित र विरेन, सौरेनी मिरिकबाट शीला, नुरी, हेमा, इरा, रिना, अचला, हृदय र गीतिका, अवधेश गुप्त, भोलु निलु, विशाल राज र वंशराज, गर्ल्स स्कुल रोड मनिहारीबाट, नौ गाछिया, मुमताज मौलावियारबाट शौकत अन्सारी, जफर अन्सारी, श्रवीर कुमार, श्रवण कुमार, गौरव कुमार अनि सौरभ कुमार, दुरीति ड्यानियल, डेमिन, रेजिना, बर्नडेट अनि ट्रिजा एमबी रोडबाट अनि गर्ल्स स्कुल रोड मनिहारीबाट मोहम्मद जसी, मोहम्मद परवीन, साइना परवीन, तमन्ना, रकीब, कमरान, अलफ फरहान र संजय कुमार अनि चुन्नी मधेसपुरबाट प्रेमचन्द ठाकुर, मीना ठाकुर, मुरारी, ऋषि, सन्जु मिश्रा अनि सुभाष र भवानी।

हागर सेंट मेरिसिल बाट सुबानी राई, फुलमा राई, सुधीर राई, जसबहादुर राई, चन्द्रकला अनि माता पिता, सराई सुकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल कुमार, वन्दना कुमारी, प्रियंका कुमारी, पुरानो तलाब डुमराबाट वलिउल्ला अन्सारी, आशमा नाज, रोशन परवीन अनि अनुश्री, बक्सर बिहारबाट राज अन्सारी, जानवी राज, ज्योति र बेबी अन्सारी, जेल रोड ट्राइगरबाट महेन्द्र यादव, प्यामिनी यादव, नरेन्द्र यादव, मेन रोड राजविरास नेपालबाट मोहम्मद अतौला, जिना जाँ, सोनिया अनि इम्तियाज आलम, चम्पापुर गाईघाट नेपालबाट अमर भाई फतेपुरी अनि साथीहरू, यहाँहरूको अनुरोधमा सुन्नुहोस् कार्यक्रमको अन्तिम गीत चलचित्र फनाबाट सोनु निगम र सुनिधि चौहानको आवाजमा।

हस्त श्रोताहरू, यस गीत कन्थ साथै अनुरोध गीतको कार्यक्रम यही पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट FM 103.5 MHz को तरङ्गमा बोलिरहेका छौँ।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 1 बजेको मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सिपी राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ। आज 2 पद्म विभूषण, 6 पद्म भूषण र 58 पद्मश्री सम्मान प्रदान गरिने भएको छ। राष्ट्रपतिले वर्ष 2026 को लागि 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। यसमा 5 पद्म विभूषण, 13 पद्म भूषण र 113 पद्मश्री सम्मान समावेश छन्। बाँकी पद्म पुरस्कार समारोहको दोस्रो चरणको अन्त्यमा प्रदान गरिनेछ। क्वाडका विदेश मन्त्रीहरूको बैठक भोलि नयाँ दिल्लीमा हुनेछ। बैठकमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वङ, जापानी विदेश मन्त्री तोसिमित्सु मोटेगी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भाग लिनुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, बैठक प्राथमिकता क्षेत्रहरूमा क्वाड सहयोगलाई अगाडि बढाउने, पहलहरूको प्रगतिको समीक्षा गर्ने र पारस्परिक चिन्ताका अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने विषयमा केन्द्रित हुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले बलुचिस्तान लिबरेसन आर्मीलाई भारतको समर्थनको बारेमा बयान दिएको दावी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको सन्देशको सरकारले खण्डन गरेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले यो दावी भ्रामक भएको बताएको छ। इकाइले रक्षा मन्त्री वा सरकारले यस्तो कुनै बयान नदिएको बताएको छ। सरकारले नागरिकहरूलाई यस्तो भ्रामक जानकारीबाट सतर्क रहन र यस सम्बन्धमा सरकारी स्रोतहरूमा मात्र विश्वास गर्न सल्लाह दिएको छ। जम्मू कश्मीरको घाटीबाट रसिलो र गाढा रातो रङको चेरी फल अब मुम्बईको बजारमा पुग्नेछ। चेरी फल बोकेको मौसमको पहिलो विशेष पार्सल गाडी आज जम्मूबाट प्रस्थान गरेको छ। जम्मू कश्मीरको कृषि उत्पादनलाई देशको हरेक कुनामा समयमै पुर्याउने रेलवेको लागि यो ठूलो उपलब्धि हो। सिजनको पहिलो पार्सल गाडीमा लगभग 966 बक्सामा लगभग 12 टन चेरी लोड गरिएको छ। यस फलको ताजापनलाई ध्यानमा राख्दै रेलवेले विशेष व्यवस्था गरेको छ। यो पार्सल गाडी केवल 33 घण्टाको रेकर्ड समयमा जम्मूबाट बाद्रा टर्मिनस पुग्नेछ। यस्तो छिटो डेलिभरीले चेरीको गुणस्तर सुरक्षित गर्नेछ र मुम्बईका मानिसहरूले बगैँचाबाट सिधै टिपिएको ताजा चेरीको आनन्द लिन सक्नेछन्। वरिष्ठ डिभिजनल कमर्सियल म्यानेजर उचित सिंहले भन्नुभयो, चेरी एक धेरै नाजुक फल हो, केही घण्टाभित्र यो फल बजारमा पुर्याउनु चुनौतीपूर्ण छ। श्री सिंहलले भन्नुभयो, रेलवेसँग यस मौसममा व्यापारीहरूको हरेक माग पूरा गर्ने पर्याप्त पार्सल गाडीहरू र पर्याप्त स्रोतहरू उपलब्ध छन्। वर्ष 2022 बङ्गलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्माले हिजो बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानसित आफ्नो विदाईको अवसरमा भेट गर्नुभयो। भारतीय उच्चायोगले सामाजिक सञ्जालमा पोस्टमा प्रधानमन्त्री रहमानले

दुई देशबीचको सम्बन्ध सुदृढ बनाएकोमा वर्मालाई धन्यवाद दिएको र भविष्यको लागि शुभकामना दिएको उल्लेख गर्नुभयो। श्री वर्माले दुवै देशका जनताको हितमा बङ्गलादेशसँग काम गर्न तत्परता व्यक्त गर्नुभयो। दुवै पक्षले भविष्यमा सहयोगका नयाँ क्षेत्रहरूबारे पनि छलफल गर्नुभयो। फिलिपिन्सको पम्पङ्गा प्रान्तको एन्जलस सिटीमा भवन भत्किँदा चारजनाको मृत्यु भएको छ। उद्धार टोलीले 17 बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ। अधिकारीहरूले भग्नावशेष र वरपरका भवनहरूबाट 26 उद्धार गरिएको बताएको छ भने 10 घाइते अस्पतालमा उपचार भइरहेको बताएको छ। शनिबार राति भारी वर्षापछि दुर्घटना भएको हो। अधिकारीहरूले घटनास्थलमा भग्नावशेष र बिजुलीका पोलहरू ढलेकोले उद्धार र राहत कार्यमा बाधा पुगेको बताएको छ। सावधानीको रूपमा नजिकैका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। आजको सुरुवाती कारोबारमा घरेलु सेयर बजारको संवेदी सूचकाङ्कमा लगभग 1.2% वृद्धि भएको छ। पछिल्लो समाचारमा सेन्सेक्स 953 अङ्कले बढेर 76,368 कारोबार भइरहेको थियो भने निफ्टी 268 अङ्कले बढेर 23,987 कारोबार भइरहेको थियो। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ र पन्जाबका धेरै भागहरूमा लूको लागि अरेन्ज अलर्ट जारी गरेको छ। राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, छत्तिसगढ तथा आन्ध्र प्रदेश, झारखण्ड, ओडिसा र तेलङ्गाना पनि भीषण लूको लहरको सम्भावना रहेको छ। पश्चिम बङ्गालको गाङ्गेय क्षेत्रमा गर्मी र आर्द्रता रहनेछ। पूर्वोत्तर भारत, उप हिमालय, पश्चिम बङ्गाल, सिक्किम, केरल, माहे, तमिलनाडु र पुदुचेरीमा भारी वर्षाको सम्भावना छ। जम्मू कश्मीर, अण्डमान र निकोबार द्वीप समूह, असम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश र लक्षद्वीपमा मेघगर्जन, हावावरीसहित वर्षाको सम्भावना रहेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

महेश्वर लामाको संगीत रचनामा अघिल्लो गीत स्वीकार्नुहोस्, वीरेन खातीको आवाजमा शब्द रचना छ गायक स्वयंको।

0: श्रोताले अत्यन्तै सुन्दैहुनुहुन्थ्यो लोकनी आधुनिक गीत आकाशवाणीबाट. अब समय भएको छ समाचारको. सुन्नुहोस् समाचार.
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार. सुरुमा मुख्य समाचार. राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ. पश्चिम एसिया संकटको बीचमा वित्त मन्त्री निर्मला सीतारमणले आज इन्धन, उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो. नीट परीक्षामा बारम्बार त्रुटिहरू भएकोमा सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ. आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक यूसीसी पेश गरेको छ र जापानी विदेश मन्त्री तोसी मिची मोटेगी आज साँझ भारतको दुई दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नुहुनेछ. राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ. कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ. आज 2 पद्म विभूषण, 6 पद्म भूषण र 58 पद्मश्री सम्मान प्रदान गरिने भएको छ. प्रस्तुत छ एक रिपोर्ट.
2: सरकारने इस वर्ष कुल 131 पद्म पुरस्कारों की घोषणा की है. इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री पुरस्कार शामिल हैं. पुरस्कार पाने वालों में 19 महिलाएं हैं, जबकि 16 लोगों को मरणोपरांत सम्मानित किया जाएगा. पद्म विभूषण, पद्म भूषण और पद्मश्री देश के सर्वोच्च नागरिक सम्मानों में शामिल हैं. इन पुरस्कारों की शुरुआत वर्ष 1954 में हुई थी. प्रतिवर्ष गणतंत्र दिवस पर इन पुरस्कारों की घोषणा की जाती है. कला, साहित्य, शिक्षा, खेल, चिकित्सा, समाज सेवा, विज्ञान, अभियांत्रिकी, जनसेवा, व्यापार और उद्योग सहित विभिन्न क्षेत्रों में उत्कृष्ट और विशिष्ट योगदान के लिए ये पुरस्कार दिए जाते हैं. सौम्या शरण की रिपोर्ट के साथ समाचार कक्ष से मैं प्राची वाजपेयी.
1: पश्चिम एसिया संकटको बीचमा वित्त मन्त्री निर्मला सीतारमणले आज इन्धन, उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो. उहाँले घरेलु अर्थव्यवस्था लचिलो रहेको बताउनु भएको छ. भारतीय लघु उद्योग विकास ब्याङ्क सिडबीको 37 वार्षिक उत्सव मनाउन मुम्बईमा आयोजित एक कार्यक्रममा वित्त मन्त्रीले डिजेल र पेट्रोलमा उत्पादन शुल्कमा कटौतीले 1,00,000 करोड रुपियाँ राजस्वमा असर पार्ने बताउनुभयो. उहाँले भन्नुभयो, सुनको उच्च मूल्यले बाह्य मोर्चामा केही चुनौतीहरू खडा गरिरहेको छ. उहाँले भन्नुभयो, देशको नीतिगत प्रतिक्रिया घरेलु वृद्धि कायम राख्न डिजाइन गरिएको छ. प्रधानमन्त्री नरेन्द्र मोदीको परोपकारी अपिलपछि वित्त मन्त्रीले शंकास्पद र निराशावादी वातावरण सिर्जना गर्नेहरूलाई लक्षित गर्नुभयो. उहाँले भन्नुभयो, भारतले डर फैलाउनको लागि जोखिम लिनु सक्दैन.
3: So to shield citizens therefore and businesses from the steep rise in global crude prices, central excise duty on petrol and diesel was reduced by 10 rupees per litre. The government is estimated to take a revenue impact of over 1,00,000 crore on this one score in the year 26-27 because of this one decision. So the burden for a considerable period because of that reduction in excise duty had been taken away from the shoulders of the common people because government has foregone or taken the burden of 1,00,000 crore rupees.
1: रक्षा मन्त्री राजनाथ सिंहले बलुचिस्तान लिबरेसन आर्मीलाई भारतको समर्थनको बारेमा बयान दिएको दावी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको सन्देशको सरकारले खण्डन गरेको छ. पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले यो दावी भ्रामक भएको बताएको छ. इकाइले न त रक्षा मन्त्री न त सरकारले त्यस्तो कुनै बयान दिएको बताएको छ. सरकारले नागरिकहरूलाई यस्तो भ्रामक जानकारीबाट सतर्क रहन र यस सम्बन्धमा सरकारी स्रोतहरूमा मात्र विश्वास गर्न सल्लाह दिएको छ. नीट परीक्षामा बारम्बार त्रुटिहरू भएकोमा चिन्ता व्यक्त गर्दै सर्वोच्च अदालतले अघिल्लो पेपर लिक विवादबाट राष्ट्रिय अनुसन्धान एजेन्सीले कुनै पाठ नसिकेकोमा दुःख लागेको बताएको छ. न्यायाधीशहरू पीएस नरसिंह र आलोक आराधेको इजलासले केन्द्र सरकार, राष्ट्रिय अनुसन्धान एजेन्सी र केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईबाट मेडिकल प्रवेश परीक्षा सञ्चालन गर्न अनुसन्धान एजेन्सीको ठाउँमा थप बलियो र स्वायत्त निकाय राख्न माग गरिएको याचिकामा जवाफ मागेको छ. अदालतले एजेन्सीको कार्य प्रणाली सुधार गर्न गत वर्ष पूर्व इजरोका प्रमुख के राधाकृष्णनको नेतृत्वमा रहेको समितिले गरेको सिफारिसलाई कति हदसम्म कार्यान्वयन गरेको छ भन्ने प्रश्न गर्दै बिहिबारसम्ममा एजेन्सीलाई शपथपत्र दायर गर्न निर्देशन दिएको छ.

0: निवेदनहरूमा बारम्बार पेपर लिकले 22 लाख भन्दा बढी विद्यार्थीहरूको अधिकारलाई असर गरेको आरोप लगाएको छ। निवेदनमा भविष्यका परीक्षाहरूको निरीक्षण गर्न सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय निगरानी समिति गठनको पनि माग गरिएको छ। पेपर लिकको आरोप लागेपछि यस महिनाको 3 तारिकमा आयोजित नेट युजी परीक्षा रद्द गरिएको थियो।
1: न्यायाधीश पीएस नरसिम्हा और आलोक अराधे की पीठ ने केंद्र सरकार, राष्ट्रीय जांच एजेंसी और केंद्रीय अन्वेषण ब्यूरो से उन याचिकाओं पर जवाब मांगा है जिनमें मेडिकल प्रवेश परीक्षा आयोजित करने के लिए राष्ट्रीय जांच एजेंसी की जगह किसी सशक्त और स्वायत्त संस्था को लाने की मांग की गई है। न्यायालय ने एजेंसी को बृहस्पतिवार तक हलफनामा दाखिल करने का निर्देश दिया है। याचिकाओं में आरोप लगाया गया है कि बार बार पेपर लीक होने से 22 लाख से अधिक विद्यार्थियों के अधिकारों पर पड़ा है। इस महीने की 3 तारीख को आयोजित नीट यूजी परीक्षा पेपर लीक के आरोपों के बाद रद्द कर दी गई थी। समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: क्वाडका विदेश मन्त्रीहरूको बैठक भोलि नयाँ दिल्लीमा हुनेछ। अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानी विदेश मन्त्री तोसी मित्सियो मोटेगी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भाग लिनुहुनेछ। विदेश मन्त्री एस जयशंकरले बैठकको अध्यक्षता गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, बैठक प्राथमिकता क्षेत्रहरूमा क्वाड सहयोगलाई अगाडि बढाउने पहलहरूको प्रगतिको समीक्षा गर्ने र पारस्परिक चासोका अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने विषयमा केन्द्रित हुनेछ। भारत, अमेरिका, अस्ट्रेलिया र जापान सम्मिलित क्वाड समूहको प्राथमिक उद्देश्य इन्डो पेसिफिक क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम राख्नु हो। भारतले गठबन्धनको वर्तमान अध्यक्षको रूपमा यो बैठक आयोजना गरिरहेको छ। 2024 अमेरिकाको विलिङटनमा आयोजित अन्तिम क्वाड शिखर सम्मेलनमा समूहका शीर्ष नेताहरूले इन्डो पेसिफिक क्षेत्रमा समुद्री सुरक्षा सहयोग विस्तार गर्न धेरै प्रमुख कदमहरूको घोषणा गरेका थिए। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मुजको जलडमरू पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्नुहुँदै मार्को रुबियोले इरानको परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षामा प्रारम्भिक सम्झौताले व्यापक वार्ताको लागि मार्ग प्रशस्त गर्न सक्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य विकल्पहरू विचार गर्नु अघि कूटनीतिलाई हरेक अवसर दिने बताउनु भएको छ। विश्वको ऊर्जा आपूर्तिको लगभग 20% हर्मुज जलडमरूबाट जान्छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि यस वर्षको सुरुदेखि नै जलडमरू अवरुद्ध छ। अमेरिकी विदेश मन्त्रीले पश्चिम एसियामा युद्ध अन्त्य गर्ने जारी प्रयासलाई विश्वव्यापी समर्थन प्राप्त भइरहेको बताउनुभयो। उहाँले शान्तिको बाटो सजिलो नभएको पनि बताउनुभयो। श्री रुबियोले लेबनानमा स्थिरता कायम राख्न अमेरिकाले आफ्नो प्रयास जारी राखेको बताउनुभयो। उहाँले यस क्षेत्रमा भइरहेको तनावको लागि हिजबुल्लाहलाई दोष दिनुभयो। विदेश मन्त्री रुबियो हाल भारतीय नेताहरूसँग भेट्न भारतमा हुनुहुन्छ। उहाँले नयाँ दिल्लीमा हुने क्वाड विदेश मन्त्रीहरूको बैठकमा पनि भाग लिनुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक पेश गरेको छ। यो विधेयकले बहुविवाहलाई प्रतिबन्ध लगाउने र लिभ इन रिलेसनसिपको पञ्जीकरण दर्तालाई अनिवार्य बनाउने लक्ष्य राखेको छ। विधेयकले यो व्यवस्था आसाममा बस्ने कुनै पनि अनुसूचित जनजातिमा लागू नहुने व्यवस्था गरेको छ। विवाहको लागि विधेयकले पुरुषहरूको लागि न्यूनतम उमेर 21 वर्ष र महिलाहरूको लागि 18 वर्ष तोकेको छ र बहुविवाहलाई निषेध गर्दछ। कानूनी अधिकारको रक्षा गर्न विधेयकले विवाह र सम्बन्ध विच्छेद दर्तालाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ, जुन जीवनसाथीहरूको भरण पोषण, उत्तराधिकार र अन्य कानूनी सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ। राज्यका क्याबिनेट मन्त्री अतुल बोराले मुख्यमन्त्री हेमन्त विश्व शर्माको तर्फबाट समान नागरिक संहिता असम विधेयक 2026 सदनमा पेश गर्नुभयो। यससँगै असम यो विधेयक पेश गर्ने पूर्वोत्तरको पहिलो राज्य र देशको तेस्रो भाजपा शासित राज्य बनेको छ। भाजपाले 2026 विधानसभा चुनाव अघि आफ्नो घोषणा पत्रमा आसममा युसिसी लागू गर्ने वाचा गरेको थियो। राज्य मन्त्री परिषदले 13 मईमा आफ्नो पहिलो बैठकमा विधेयकलाई अनुमोदन गरेको थियो।
1: मुख्यमंत्री की ओर से मैंने आज सदन में यूसीसी पेश किया है। माननीय मुख्यमंत्री ने प्रतिबद्धता व्यक्त की है कि यदि वे सत्ता में आते हैं, यदि एनडीए सत्ता में आता है, तो इसे आज हुए पहले सत्र में ही पेश किया जाएगा।
0: जापानी विदेश मन्त्री तोशिमित्सु मोटेगी आज साँझ भारतको 2 दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नुहुनेछ। श्री मोटेगीले विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेट गर्नुहुनेछ। उहाँ भोलि राष्ट्रिय राजधानीमा क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। श्री मोटेगीले सेवा तीर्थमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएले आज जम्मू कश्मीरको श्रीनगर र सोपिया जिल्लाका 3 स्थानमा खोजी कार्य गरेको छ। अधिकारीहरूले सोपियाको इमाम साहिब क्षेत्रको दारुल उलुम सिराजुल उलुममा छापा मारिएको बताएका छन्। यस संस्थालाई गत महिना गैर कानूनी संगठन घोषित गरिएको थियो। सोपियाको मोलु चित्रगाम क्षेत्रमा रहेको जमात ए इस्लामीका पूर्व प्रमुख शेहजादा औरंगजेबको घर र श्रीनगरको लालबजार क्षेत्रमा रहेको बालिकाहरूको धार्मिक विद्यालय जमियत उल बनतमा पनि खोजी कार्य गरिएको थियो। बीजू जनता दल बीजेडी नेता तथा राज्यसभा सांसद देवाशिष सामन्तरायले आज पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिनुभएको छ। उहाँले राज्यसभा सदस्यताबाट पनि राजीनामा दिनुभएको छ। बीजेडी अध्यक्ष नवीन पटनायकलाई लेखेको राजीनामामा देवाशिष सामन्तरायले पार्टीभित्र जान जानी अपमानित भइरहेको आरोप लगाउनु भएको छ। उहाँले भन्नुभयो, संगठनलाई अब उहाँको सेवाको आवश्यकता छैन। श्री सामन्तरायले नयाँ दिल्लीमा उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनलाई आफ्नो राजीनामा बुझाउनुभयो। उहाँको राजीनामासँगै राज्यसभामा बीजेडीको संख्या 5 झरेको छ। भारत सहित विश्वभरबाट लाखौं तीर्थयात्रीहरू वार्षिक हज यात्राको लागि सउदी अरबको मीनामा भेला भइरहेका छन्। पवित्र शहर मक्काबाट निस्कने तीर्थयात्रीहरू मीनाको पाल शहरमा भेला भइरहेका छन्। उनीहरू त्यहाँ रात बिताउनेछन् र भोलि बिहानै अराफतको मैदानमा जानेछन्, जहाँ उनीहरूले हजको मुख्य अनुष्ठान गर्नेछन्। यस वर्षको हज यात्रामा भारतबाट लगभग 1,75,000 तीर्थयात्रीहरू भाग लिइरहेका छन्। यसअघि अल्पसंख्यक मामिला मन्त्री किरेन जुले सहज सुरक्षित र आरामदायी हज यात्रा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। भारतीय जनता पार्टीले आज वरिष्ठ कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीमाथि देशलाई कमजोर बनाएको आरोप लगाएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता गौरव भाटियाले सरकार स्थिर र बलियो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, धेरै देशहरूको अर्थतन्त्रलाई कमजोर बनाएको विश्वव्यापी संकटको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले यो विश्वव्यापी चुनौतीको सामना शक्तिका साथ गरिरहेको छ। घरेलु शेयर बजारको सम्बन्धी सूचकाङ्कमा आज दिउँसोको कारोबारमा लगभग 1.1% वृद्धि दर्ता गरिएको छ। अन्तिम समाचार प्राप्त हुँदा सेन्सेक्स 845 अङ्कको उछालको साथ 76,260 जबकि निफ्टी 244 अङ्क बढेर 23,964 थियो। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ़ र पंजाबका धेरै भागहरूमा लूको लागि अरेन्ज अलर्ट जारी गरेको छ। राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, छत्तीसगढ़, तटीय आन्ध्र प्रदेश, झारखण्ड, ओडिसा र तेलंगानामा पनि भीषण लू चल्ने सम्भावना रहेको छ। पश्चिम बंगालको गंगेय क्षेत्रमा गर्मी र आर्द्रता रहनेछ। पूर्वोत्तर भारत, उपहिमालयी पश्चिम बंगाल, सिक्किम, केरला, माहे, तमिलनाडु र पुडुचेरीमा भारी वर्षाको सम्भावना छ। जम्मू कश्मीर, अण्डमान र निकोबार द्वीप समूह, असम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश र लक्षद्वीपमा मेघगर्जन हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। मध्यप्रदेशमा आजदेखि नौतपा सुरु भएको छ र अर्को महिनाको 2 तारिकसम्म जारी रहनेछ। नौतपा भनेको वर्षको 9 दिन हो जब सूर्य सबैभन्दा तीव्र हुन्छ र गर्मी चरम सीमामा हुन्छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। पश्चिम एसिया संकटको बीचमा वित्तमन्त्री निर्मला सीतारमणले आज इन्धन, उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो। नेट परीक्षामा बारम्बार त्रुटिहरू भएकोमा सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक युसिसी पेश गरेको छ र जापानी विदेश मन्त्री तोशिमित्सु मोटेगी आज साँझ भारतको 2 दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नु हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
4: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी, विषय भारत साइप्रस द्विपक्षीय सहयोग, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत र साइप्रस गणराज्यले लामो समयदेखि न्यानो र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको आनन्द लिँदै आएका छन्। विशेष गरी अन्तर्राष्ट्रिय संस्थाहरूभित्र पारस्परिक सम्मान र घनिष्ठ सहयोगमा निर्मित छ। विगत 6 दशकहरूमा यो साझेदारी निरन्तर बलियो हुँदै गएको छ, विशेष गरी अर्थतन्त्र र व्यापारका क्षेत्रमा। यी सम्बन्धहरूलाई अझ गहिरो बनाउने सम्भावनाहरू आशाजनक छन्। दुई राष्ट्रहरूले आर्थिक संलग्नताको प्राथमिकता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दछ। साइप्रसले ब्रिटिश औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरेको 2 वर्षपछि 10 फरवरी 1962 भारत र साइप्रस बीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। विगत 63 वर्षमा भारत साइप्रसको सबैभन्दा विश्वसनीय मित्रहरूमध्ये एकको रूपमा उभिएको छ। दुई देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कूटनीतिक मूल्य र सिद्धान्तहरूलाई निरन्तर समर्थन गर्दै आएका छन्। प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा समान अडानहरूलाई समर्थन गर्दै र संयुक्त राष्ट्र संघ, राष्ट्रमण्डल र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा रचनात्मक रूपमा सहयोग गर्दै आएका छन्। साइप्रस गणराज्यका राष्ट्रपति श्री निकोस क्रिस्टोडोलिट्सले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा 20-23 मई 2026 भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँसँगै विदेश मन्त्री डाक्टर कन्स्टान्टिनोस कोम्बोस, यातायात संचार तथा निर्माण मन्त्री श्री एलेक्सिस वाफेडेस, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सहितको उच्च स्तरीय प्रतिनिधिमण्डल पनि आएका थिए। यो राष्ट्रपति क्रिस्टोडोलिट्सको आफ्नो वर्तमान भारतको पहिलो भ्रमण थियो। यो भ्रमण प्रधानमन्त्री मोदीको 15-16 जुन 2025 साइप्रसको ऐतिहासिक भ्रमणपछि भएको थियो, जुन 2 दशकभन्दा बढी समयपछि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमण थियो। युरोपेली संघ परिषदको साइप्रसको निरन्तर अध्यक्षतालाई ध्यानमा राख्दै यो समय विशेष रूपमा महत्वपूर्ण थियो। राष्ट्रपति क्रिस्टोडोलिट्सले मुम्बईमा आफ्नो भारत भ्रमण शुरू गर्नुभयो, जहाँ उहाँले व्यावसायिक, प्राविधिक र लगानी सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले एक प्रमुख व्यापारिक मञ्चलाई सम्बोधन गर्नुभयो। उहाँले मुम्बईमा नयाँ युरो ब्याङ्क कार्यालयको उद्घाटनमा पनि भाग लिनुभयो, जसले वित्तीय सहयोगलाई बढावा दियो। युरो ब्याङ्क ग्रीस, साइप्रस, लक्जमबर्ग, बुल्गेरिया र बेलायतमा सञ्चालनमा रहेको एक अग्रणी वित्तीय संस्था हो। फोरममा बोल्दै महाराष्ट्रका मुख्यमन्त्री श्री देवेन्द्र फडणवीसले एआई, नवप्रवर्धन र स्टार्टअपहरूमा राज्यको गतिशील पारिस्थितिक प्रणालीमाथि प्रकाश पार्नुभयो। उहाँले वित्तीय सेवाहरू र फिनटेकले महाराष्ट्र र साइप्रस बीच सहकार्यको लागि परिवर्तनकारी अवसरहरू प्रदान गर्ने कुरामा जोड दिनुभयो। न्यानो स्वागत गर्दै उहाँले साइप्रसका नवप्रवर्तकहरू, प्रविधि कम्पनीहरू, उद्यम कोषहरू, विश्वविद्यालयहरू र उद्यमीहरूलाई महाराष्ट्रका संस्थाहरू, व्यवसायीहरू र युवा प्रतिभाहरूसँग साझेदारी गर्न आमन्त्रित गर्नुभयो। उहाँले जोड दिनुभयो, साइप्रसलाई केवल साझेदारको रूपमा मात्र नभई विकास र प्रगतिमा दीर्घकालीन सहयोगीको रूपमा हेरिन्छ। नयाँ दिल्लीमा राष्ट्रपति क्रिस्टोडोलिट्सले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। पछि उहाँले हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग व्यापार, लगानी, प्रविधि, शिक्षा, संस्कृति, गतिशीलता, रक्षा र सुरक्षा, एआई, फिनटेक, नवप्रवर्तन र अनुसन्धानलाई समेटेर व्यापक छलफल गर्नुभयो। नेताहरूले बहुपक्षीय मञ्चहरूमा सहयोगलाई पुनपुष्टि गर्दै क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। भारत र साइप्रसले घनिष्ठ र समय परीक्षण गरिएको साझेदारी साझा गरेका छन्। यो भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ गति थपेको छ, जसले दुवै राष्ट्रहरूको बृहत भारत ईयू ढाँचाभित्र सहयोगलाई गहिरो बनाउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
5: आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि श्रोताहरूलाई स्वागत जनाउँदै अब हजुरहरूलाई सुनाउनेछौ केही चलचित्रका गीतहरू।

मजरू सुल्तानपुरीको शब्द अनि एसटी वर्मनको सङ्गीत रचनामा सुन्दै हुनुहुन्थ्यो अभिमान चलचित्रको गीत मोहम्मद रफी र लता मङ्गेशकरको आवाजमा।

गुलजारको शब्द निआर डिमर्मनको संगीत रचनामा सुन्दै हुनुहुन्थ्यो किशोर कुमारको स्वरलाई गोलमाल चलचित्रबाट। हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब हजुरलाई अघिल्लो कार्यक्रमको घोषणा केही क्षणमा सुनाउनेछौँ आकाशवाणीको दिल्ली केन्द्रबाट।

0: CIET NCERT द्वारा प्रस्तुत है श्रृंखला वीर गाथा। इस श्रृंखला में सुनते हैं कार्यक्रम लेफ्टिनेंट कर्नल अर्देशीर बुरजोर जी तारापोर।
1: भारत भूमि की जितनी वंदना की जाए।
2: आकाशवाणी बाट अब सुन्नुहोस् केही क्षणमा समाचार।
3: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक पेश गरेको छ। यो विधेयकले बहुविवाहलाई प्रतिबन्ध लगाउने र लिभ इन रिलेसनशिपको पञ्जीकरण दर्तालाई अनिवार्य बनाउने लक्ष्य राखेको छ। विधेयकले यो व्यवस्था आसाममा बस्ने कुनै पनि अनुसूचित जनजातिमा लागू नहुने व्यवस्था गरेको छ। विवाहको लागि विधेयकले पुरूषहरूको लागि न्यूनतम उमेर 21 वर्ष र महिलाहरूको लागि 18 वर्ष तोकेको छ र बहुविवाहलाई निषेध गरेको छ। कानूनी अधिकारको रक्षा गर्न विधेयकले विवाह र सम्बन्ध विच्छेद दर्तालाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ, जुन जीवनसाथीहरूको भरण पोषण, उत्तराधिकार र अन्य कानूनी सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ। राज्यका क्याबिनेट मन्त्री अतुल बोराले मुख्यमन्त्री हेमन्त विश्व शर्माको तर्फबाट समान नागरिक संहिता असम विधेयक 2026 सदनमा पेश गर्नुभयो। यससँगै असम यो विधेयक पेश गर्ने पूर्वोत्तरको पहिलो राज्य र देशको तेस्रो भाजपा शासित राज्य बनेको छ। भाजपाले 2026 विधानसभा चुनाव अघि आफ्नो घोषणा पत्रमा आसाममा UCC लागू गर्ने वाचा गरेको थियो। राज्य मन्त्री परिषदले 13 मईमा आफ्नो पहिलो बैठकमा विधेयकलाई अनुमोदन गरेको थियो। असम विधानसभामा नेता प्रतिपक्षलाई लिएर हालसम्म अन्तिम निर्णय हुन सकेको छैन। विधानसभामा काङ्ग्रेस विधायक दलका नेता को हुने भन्ने विषयलाई लिएर पार्टीभित्र असमञ्जसको स्थिति बनेको छ। काङ्ग्रेस विधायक जाकिर हुसेन सिकदर अनि नुरल हुदाले यस मामिलामा अन्तिम निर्णय पार्टी हाईकमान्डले लिने बताउनु भएको छ। विधानसभा परिसरमा पत्रकारहरूसित बातचित अवधि दुवै विधायकले पार्टीभित्र यस मुद्दामाथि चर्चा चलिरहेको तर हालसम्म कुनै एक नाममाथि अन्तिम सहमति नबनेको बताएका छन्। उल्लेखनीय छ, हिजो काङ्ग्रेस हाईकमाण्डका पर्यवेक्षक भूपेश बघेल विधायकहरू माझ आम सहमति बनाउने उद्देश्यले गुवाहाटी पुग्नु भएको थियो। श्री बघेलले प्रदेश काङ्ग्रेस मुख्यालय राजीव भवनमा सबै विधायकहरूसित अलग अलग भेट गर्नुभयो। लामो छलफलपछि पनि कुनै एक उम्मेद्वारको नाममा सहमति हुन नसकेको स्रोतको भनाइ छ। यस्तोमा विपक्षी दलको नेता चयनको अवस्था अझै स्पष्ट हुन सकेको छैन। विधानसभा सत्रको अधिवेशनमा विपक्षी दलको नेता चयन ढिलाइ भएको विषयमा राजनैतिक वृत्तमा छलफल तीव्र भएको छ। यस विषयमा पार्टी नेतृत्वले छिट्टै अन्तिम निर्णय लिन सक्ने विश्वास गरिएको छ। भूटानका प्रधानमन्त्री एचई टासो छेरिङ तोप्गे आज असमको भ्रमणमा रहनुहुनेछ। यस सम्बन्धमा आसाम लोकभवनले आधिकारिक सूचना जारी गरेको छ। आसाम लोकभवन अनुसार भूटानका प्रधानमन्त्री तोप्गेको भ्रमणलाई ध्यानमा राख्दै साँझ 6 बजे लोकभवनस्थित श्रीमन्त शङ्करदेव हलमा एक औपचारिक कार्यक्रम आयोजित गरिनेछ। अतिथिहरूसित कार्यक्रममा उपस्थित रहने अनुरोध गरिएको छ। विद्या भारती सिक्किम प्रान्तको रजत जयन्ती समारोह समिति औपचारिक रूपमा हिजो प्रान्त कार्यालयमा बसेको बैठकले विघटन गरेको छ। उक्त जानकारी आज विद्या भारती सिक्किमका कार्यालय सचिव श्री सूर्य धितालले दिनुभयो। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानका सहमन्त्री पवित्र दाहालले आयोजक समितिका अध्यक्ष हरिश शङ्कर शर्माको अनुपस्थितिमा उहाँको सहमति अनुसार रजत जयन्ती समारोह समितिको औपचारिक विघटनको घोषणा गर्नुभयो। यस विघटनसितै अध्यक्ष हरिशङ्कर शर्माको नेतृत्वमा गठित आयोजक समिति, उपसमिति, व्यवस्थापन समिति तथा कोर कमिटिका सबै जिम्मेवारीहरू समाप्त भएका छन्। उहाँले यो रजत जयन्ती समारोह समितिको विघटनसितै विद्या भारती सिक्किम प्रान्तले अब नियमित संगठनात्मक कार्यहरूलाई थप गति दिने भएको बताउनु भएको छ। जुबिन हत्याकाण्ड मामिलामा मुख्य अभियुक्त श्यामकानु महन्तको जमानत याचिकामाथि आज गुवाहाटी उच्च न्यायालयमा तेस्रो पल्ट सुनवाई हुनेछ। यसअघि 22 मईमा न्यायाधीश मिताली ठाकुरियाको अदालतमा मामिलाको दोस्रो सुनवाई भएको थियो। सुनवाईमा सरकारी पक्षले जमानत याचिकाको विरोध गर्दै अदालतमा आफ्नो पक्ष राखेका थिए। सरकारी अधिवक्ताहरूको दलको साथमा आसामका महाअधिवक्ता देवजित लोन सैकिया पनि उपस्थित रहने सम्भावना रहेको छ। मौसम विभागले दिल्ली, हरियाणा हरियाणा चण्डीगढ र पञ्जाबका धेरै भागहरूमा लूको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, छत्तीसगढ तटीय आन्ध्र प्रदेश, झारखण्ड, ओडिसा र तेलंगानामा पनि भीषण लू चल्ने सम्भावना रहेको छ। पश्चिम बंगालको गंगेय क्षेत्रमा गर्मी र आर्द्रता रहनेछ। पूर्वोत्तर भारत, उपहिमालयी पश्चिम बंगाल, सिक्किम, केरला, माहे, तमिलनाडु र पुडुचेरीमा भारी वर्षाको सम्भावना छ। जम्मू कश्मीर, अण्डमान र निकोबार द्वीप समूह, आसाम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश

लक्षद्वीपमा मेघगर्जन हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित रहनेछौ समाचारको साथमा। अहिले 3:45 सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म सञ्चालिका मोना तामाङको तर्फबाट। श्रोताहरू, आज हामी यस कार्यक्रम मार्फत चर्चा गर्नेछौँ एकजना महान समाज सुधारक पण्डित रमाबाई बारे। उहाँबारे यहाँहरूसँग चर्चा गर्न अघि कार्यक्रमको थालनीमा यहाँहरू समक्ष राख्न लागिरहेछु यो साङ्गीतिक कोसेली, आनन्द लिनुहोला।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्न गइरहेछौ समाज सुधारक पण्डिता रमाबाई बारे। श्रोता, पण्डिता रमाबाई एक भारतीय समाज सुधारक, महिला अधिकार कार्यकर्ता, विद्वान तथा एक शिक्षिका थिइन्। तिनलाई हामी तिनको महिला शिक्षा तथा सशक्तिकरणको दिशामा महत्वपूर्ण कार्यको निम्ति स्मरण गर्ने गर्छौ। रमाबाईको जीवनी औ उनको कार्यहरूले विश्वभरमा रहेका नारीवादी, शिक्षाविदहरू औ सामाजिक न्याय कार्यकर्ताहरूलाई प्रेरित गरिरहन्छ। उनी एक प्रसिद्ध तथा दृढ निश्चयी महिला थिइन्। उनले भारत स्वतन्त्रतादेखि नै नारीवादलाई महत्व दिँदै आइरहेकी थिइन् र महिलाहरूको सामाजिक दशालाई सुधार्न सराहनीय कार्यहरू गरिन्। तिनले त्यस बेला पितृसत्ताको प्रभुत्व विरुद्ध आवाज उठाएकी थिइन् जब महिलाहरू घरको पर्खालभित्र बन्द भई बस्न बाध्य थिए। यस्ता महान नारीको जन्म 23 अप्रेल 1858 दिन एक मराठा ब्राह्मण परिवारमा आमा लक्ष्मीबाई औ बाबु अनन्त शास्त्रीको कोखबाट भएको थियो। उनका पिता संस्कृतका प्रकाण्ड विद्वान थिए तथा हिन्दू महाकाव्य औ धार्मिक पुस्तकहरूको नियमित पाठक पनि थिए। उनी एक समाज सुधारक पनि थिए र आफ्नो छोरीको शिक्षाको प्रबल समर्थन पनि गर्थे। पिताबाट नै रमाबाईले कलिलै उमेरमा संस्कृतको गहन ज्ञान बटुलिसकेकी थिइन् तथा संस्कृत मात्र नभए अन्य भाषाहरू जस्तै कन्नड, मराठी, बङ्गला, हिब्रु आदि भाषाहरूमा पनि विद्वत्ता प्राप्त गरिसकेकी थिइन्। उनको यही असाधारण ज्ञानको कारणले गर्दा नै थियोसोफिकल सोसाइटीका केशवचन्द्र सेन जस्ता विद्वानले उनलाई पण्डिता तथा सरस्वतीको उपनाम दिएका थिए। पण्डिता रमाबाई सुरुवातदेखि नै समाज सुधारक कार्यहरूमा संलग्न थिइन्। उनले शिक्षित औ सशक्त हुनका निम्ति महिलाहरूलाई सम्बोधित गर्दै एवं जागरूकता प्रचार गर्दै कलकत्ता तथा प्रेसिडेन्सीमा व्यापक यात्रा गरिन्। पुणेमा तिनले आर्य महिला समाजको स्थापना पनि गरिन्, जहाँ बालिकाहरूलाई पढाइन्थ्यो, साथै बालविवाह जस्ता कुप्रथालाई समाजबाट हटाउन निकै महत्वपूर्ण कार्यहरू पनि गर्दथ्यो। तिनी भारतको पहिलो महिला थिइन् जसले त्यस्ताक ब्रिटिस सरकार समक्ष यो माग राखिन् कि शिक्षकहरूलाई प्रशिक्षित गरिनुपर्छ अनि पाठशालाहरूमा अधिक महिला शिक्षकहरू नियुक्ति गरिनुपर्छ। यति मात्र नभई उनले महिलाहरूको उपचारको निम्ति चिकित्सा क्षेत्रमा पनि महिलाहरूलाई नियुक्ति गर्नुपर्छ भन्ने माग राखेकी थिइन्। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ समाज सुधारक पण्डिता रमाबाई बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध एवं प्रभावशाली समाज सुधारक पण्डित रमाबाई बारे। रमाबाईज्यूले द हाई कास्ट हिन्दू वुमेन नामक पुस्तक लेखिन्, जसमा बाल विवाह, सती प्रथा जस्ता कुप्रथा तथा त्यस्ताक महाराष्ट्र क्षेत्रमा रहेका पितृसत्तामाथि प्रकाश पारेकी थिइन्। वर्ष 1898 उनले 20 अन्य क्रान्तिकारी महिलाहरूसित मिलेर नारीहरूको उत्थानको निम्ति मुम्बईमा शारदा सदन नामक संस्था खोलेकी थिइन्, जसमा महिलाहरूलाई शिक्षा प्रदान गरिन्थ्यो औ उनीहरूलाई पर्यावरण, इतिहास आदिसित सम्बन्धित तथ्यहरूबारे जानकारी दिइन्थ्यो तथा व्यावसायिक प्रशिक्षणहरू पनि प्रदान गरिन्थ्यो। 19 शताब्दीको समाज सुधारकको रूपमा प्रसिद्ध महिला रमाबाईले ती मुद्दाहरूको समर्थन गरे जसलाई त्यस बेला क्रान्तिकारी मानिन्थ्यो। उनले महिलाहरूको अधिकारहरू, विशेष गरी शिक्षाको अधिकार, विधवा पुनर्विवाह एवं बाल विवाह उन्मूलन पार्न कठोर प्रयास गरिन्। तिनको यी कार्यहरूको निम्ति उनले कटु आलोचनाको सामना पनि गर्न पर्यो, तर उनी

विचलित बनिनन्। तिनले महिलाहरूको मुक्तिको महत्त्वबारे भाषण दिइन् तथा कार्यशालाहरूको आयोजन गरिन्, जसबाट आफ्नो सन्देश तिनले देशको कुना कुनासम्म पुर्याइन्। महिलाहरूको निम्ति पहिलो आश्रय एवं स्कूलको स्थापनाको श्रेय पनि यी महान नारीलाई नै दिइन्छ। उनले शारदा सदन अतिरिक्त मुक्ति मिसनको पनि स्थापना गरिन्, जसले बहिष्कृत महिलाहरू एवं बाल बालिकाहरूलाई आश्रय प्रदान गर्ने गर्थ्यो। उनको यो मुक्ति मिसन आज पनि सक्रिय छ औ कैयन विधवाहरू, अनाथहरू औ दृष्टिविहीन मानिसहरूको सहारा बनिरहेको छ, जहाँ उनीहरूलाई आवास, शिक्षा औ व्यावसायिक प्रशिक्षण प्रदान गरिन्छ। तिनको यस्तो महान कार्यहरूको निम्ति उनलाई साल 1919 केसरी हिन्दको पदकले पनि सम्मानित जनाइएको थियो। साल 1920 रमाबाईको शरीर कमजोर भइसकेको थियो र साल 1922 उनको निधन भयो। उनले आफ्नो जीवनकालमा कैयन प्रभावशाली रचनाहरू लेखिन्, जसको माध्यमले उनले भारतीय समाजमा महिलाहरूको दुर्दशालाई उजागर गरिन् औ उनीहरूको मुक्ति औ सशक्तिकरणको निम्ति अथक प्रयास गरिन्। एक समाज सुधारक औ शिक्षाविदको रूपमा पण्डिता रमाबाईको विरासत चिरस्थायी छ। उनले भारतीय नारीहरूलाई दयनीय स्थितिबाट बाहिर निकाल्न आफ्नो सम्पूर्ण जीवन नै समर्पित गरिन्। उनको जीवनले यो प्रमाणित गर्छ कि यदि व्यक्ति दृढ निश्चयी छन् भने उनले गरिबी, अभाव तथा दुर्दशा जस्तो स्थितिलाई पनि पार गर्दै विजय प्राप्त गर्दछन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमहामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक अति प्रसिद्ध एवं महत्वपूर्ण समाज सुधारक पण्डिता रमाबाई बारे, उहाँको कार्यहरूबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति यो हो विविध वार्ताको कार्यक्रम, जसलाई सञ्चालन गर्दै हजुरहरूको साथमा छु म मोना। श्रोता, स्वस्थ जीवनको निम्ति योग अतुलनीय छ। यसले शरीर, मन औ आत्माको बीच सन्तुलन स्थापित गरी हामीलाई शारीरिक तथा मानसिक रूपमा दह्रिलो बनाउँदछ। त्यसैले आउनुहोस्, आजको यो वार्ताको कार्यक्रममा हामी स्वस्थ जीवनको निम्ति योगको महत्त्वबारे नै चर्चा गरौँ। श्रोता, योग राम्रो स्वास्थ्यको विज्ञान एवं कला हो। यो एक आध्यात्मिक क्रिया हो जो मन औ शरीरलाई एकसाथ कार्य गर्नको निम्ति निर्देश दिदछ र यो अति सूक्ष्म विज्ञानमाथि आधारित छ। योग हाम्रो देशमा प्राचीन कालदेखि नै हाम्रो संस्कृतिको एक अभिन्न भाग रहिआएको छ। यसको नियमित अभ्यासले तनाव कम हुँदछ, रोग प्रतिरोधक क्षमता बढ्दछ औ जीवनशैली सम्बन्धित बिमारी नियन्त्रणमा रहँदछ। त्यसैले नै योग हाम्रो स्वस्थ जीवनको निम्ति अति नै महत्त्वपूर्ण छ। श्रोता, एक स्वस्थ नागरिकले स्वस्थ परिवार निर्माण गर्दछ र एक स्वस्थ एवं संस्कारी परिवारले एक आदर्श समाजको स्थापना हुँदछ। त्यसैले समाज उत्थानमा पनि योग अभ्यासको सिधा प्रभाव हामी देख्न सक्छौँ। योग वास्तवमा एक वैज्ञानिक जीवनशैली हो जसले हाम्रो जीवनको प्रत्येक पक्षहरूमा गहिरो रूपले प्रभाव पार्दछ। यो एक सुव्यवस्थित वैज्ञानिक जीवनशैलीको रूपमा प्रमाणित भइसकेको छ। व्यक्ति आफूलाई स्वस्थ बनाइराख्न, रोगको उपचार हेतु आफ्नो कार्य क्षमता बढाउन, तनाव प्रबन्धन गर्न, मनोदैहिक रोगहरूको उपचार गर्न आदि आदिमा योग पद्धतिलाई अपनाउने गर्छन्। यो वर्तमानमा मानव जीवनको एक अभिन्न भाग नै बनिसकेको छ। वास्तवमा योगको अनेकन क्षेत्रहरूमा विशेष महत्व छ। श्रोता, वर्तमानमा फैलिरहेका मानसिक रोगहरूमा योग अभ्यास विशेष रूपले कारगर छ। विश्व स्वास्थ्य संगठन अनुसार योग एक यस्तो सुव्यवस्थित एवं वैज्ञानिक जीवनशैली हो जसलाई अपनाएर अनेक प्रकारको प्राणघातक रोगहरूबाट हामी बाँच्न सक्छौँ। यसद्वारा शरीरमा संचित विषालु पदार्थहरूको निष्कासन हुन्छ औ शरीरको लचिलोपन पनि यसले बढाउँदछ। शरीरमा रक्त संचारमा सुधार गर्दछ। प्राणायाम गर्नाले व्यक्तिको शरीरमा प्राण शक्तिको वृद्धि हुन्छ औ मनमा स्थिरता आउँछ। आजको हाम्रो यो प्रतिस्पर्धात्मक एवं विलासतापूर्ण युगमा अनेकन रोगहरूको जन्म भइरहेको छ, जसमाथि पनि योग अभ्यासले विशेष लाभ पुर्याउँछ। योग चिकित्साले रोगी बिना कुनै दुष्प्रभाव लाभ प्राप्त गर्दछ। खेलकुदको क्षेत्रमा पनि योग उत्तिकै लाभदायक देखिन्छ। विभिन्न प्रकारको खेलहरूमा खेलाडी आफ्नो कुशलता, क्षमता तथा योग्यता आदिलाई बढाउन योग अभ्यासको सहायता लिदछन्। योग अभ्यासले खेलाडीहरूको तनाव स्तरमा पनि कमी आउँछ एवं यसले खेलाडीहरूको एकाग्रता, बुद्धि एवं शारीरिक क्षमतामा पनि वृद्धि हुँदछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्दैछौँ स्वस्थ एवं निरोगी जीवनको निम्ति योगको महत्त्वबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

जागरूकता एवं स्मृति शक्तिमाथि सकारात्मक प्रभाव देखिन्छ। नैतिक जीवनमा पनि योगाभ्यासको सकारात्मक प्रभाव छ। योगाभ्यासमा अन्यसित हाम्रो व्यवहार एवं कर्तव्यहरू पनि सिकाइन्छ र बालबालिकाहरूलाई योगद्वारा आफूभित्र अनुशासन स्थापित गर्न पनि सिकाइन्छ, जसले यसबाट शिक्षामा त उनीहरूलाई फाइदा हुन्छ नै साथै उनीहरूको व्यक्तित्व विकासमा पनि योगले ठूलो भूमिका खेल्दछ। योगाभ्यासले एक व्यक्तिलाई प्रेम, आत्मीयता एवं सदाचार जस्तो गुणहरूको विकास आफूभित्र गर्न सिकाउँदछ। योगको शारीरिक तथा मानसिक महत्व मात्र नभई सामाजिक महत्व पनि रहेको छ। श्रोता, आजको यो प्रतिस्पर्धात्मक युगमा प्रत्येक व्यक्तिमाथि सामाजिक गतिविधिको नकारात्मक प्रभाव परिरहेको हामी देख्न सक्छौँ। यस्तो अवस्थामा योगमा वर्णित कर्मयोग, हठ योग, भक्ति योग, ज्ञान योग, अष्टाङ्ग योग आदिले समाजलाई नयाँ रचनात्मक एवं शान्तिदायक शिक्षा प्रदान गरिरहेको छ। शास्त्रहरूमा वर्णित कथन पहिलो सुख निरोगी काया पछि धन औ मायाको आधारमा योग विशेषज्ञहरूले पहिलो धन निरोगी शरीरलाई मानेका छन्। एक स्वस्थ व्यक्तिले आफ्नो आयको साधनको विकास गर्न सक्छन् भने, किनकि योगले शरीर स्वस्थ बनाउँछ, यसले मानिसको आर्थिक विकासमा पनि सहायता गर्दछ। योगाभ्यासको सहायताले शरीरलाई स्वस्थ तथा निरोगी राखी आय आर्जनको निम्ति हामी परिश्रम गर्न सक्छौँ। तसर्थ योग हाम्रो आर्थिक विकासमा पनि महत्वपूर्ण छ। अन्तमा योगको एकमात्र उद्देश्य आत्माको परमात्मासित मिलन हो। यसै अर्थलाई बुझेर धेरै साधकहरू योग साधनाद्वारा मोक्षको प्राप्ति गर्छन्। योग केवल स्वस्थ औ कल्याणमा सुधारको उद्देश्यले मात्र अभ्यास गरिने व्यायाम होइन, यो त आत्म साक्षात्कारसित पनि सम्बन्धित छ। त्यसैले यसको धार्मिक महत्व पनि रहेको छ। योग स्वयं औ संसार माझ सामञ्जस्य स्थापित गर्ने विज्ञान हो भन्दा गलत नहोला। यसले हाम्रो शरीरलाई मात्र स्वस्थ राख्दैन तर मन औ आत्मालाई पनि सक्रिय राख्दछ। योग अभ्यासले शरीर, मन औ आत्मालाई एक साथ जोड्दछ औ जीवनप्रति हाम्रो दृष्टिकोण तथा व्यवहार बदलाएर हामीलाई प्रसन्न, शान्त औ सन्तुष्ट बनाउँदछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं स्वस्थ जीवनको निम्ति योगको महत्व बारे। यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। योग अभ्यास गर्नुहोस् र सदा स्वस्थ रहनुहोस्। हवस् त, नमस्ते।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ।

0: गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी राजबिहारी बोसलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली दिनुभएको छ। दिल्लीको एक अदालतले निट युजी पेपर लिक प्रकरणमा पुणेकी भौतिक शास्त्र लेक्चरर मनिषा सञ्जय हवलदारलाई 6 दिनको लागि केन्द्रीय अन्वेषण ब्युरो सिबिआई हिरासतमा पठाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मुजको जल डमरो पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ र असम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक युसिसी पेश गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति श्री पी राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ। आज 2 पद्म विभूषण, 6 पद्म भूषण र 58 पद्मश्री सम्मान प्रदान गरिने भएको छ।
1: सरकार ने इस वर्ष कुल 131 पद्म पुरस्कारों की घोषणा की है। इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री पुरस्कार शामिल हैं। पुरस्कार पाने वालों में 19 महिलाएं हैं, जबकि 16 लोगों को मरणोपरांत सम्मानित किया जाएगा। पद्म विभूषण, पद्म भूषण और पद्मश्री देश के सर्वोच्च नागरिक सम्मानों में शामिल हैं। इन पुरस्कारों की शुरुआत वर्ष 1954 में हुई थी। प्रतिवर्ष गणतंत्र दिवस पर इन पुरस्कारों की घोषणा की जाती है। कला, साहित्य, शिक्षा, खेल, चिकित्सा, समाज सेवा, विज्ञान, अभियांत्रिकी, जनसेवा, व्यापार और उद्योग सहित विभिन्न क्षेत्रों में उत्कृष्ट और विशिष्ट योगदान के लिए ये पुरस्कार दिए जाते हैं। सौम्या शरण की रिपोर्ट के साथ समाचार कक्ष से मैं प्राची वाजपेयी।
0: गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी राजबिहारी बोसलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली दिनुभयो। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै श्री शाहले भन्नुभयो, राजबिहारी बोसको असाधारण कौशलले स्वतन्त्रता सङ्ग्राममा नयाँ प्राण संचार गरेको थियो। उहाँले आजाद हिन्द फौज र इन्डियन इन्डिपेन्डेन्स लिगको स्थापना गर्नुभयो अनि गदर आन्दोलनको समयमा विदेशी भूमिमा भारतीयहरूलाई एकताबद्ध गर्नुभएको थियो। श्री बोसले स्वतन्त्रतालाई प्रत्येक देशवासीको अटुट सङ्कल्प बनाउनुभयो। श्री शाहले भन्नुभयो, राष्ट्रले मातृभूमिको लागि उहाँको अदम्य साहस र समर्पणलाई सधैँ सम्झना गरिरहनेछ। दिल्लीको एक अदालतले निट युजी पेपर लिक प्रकरणमा पुणेकी भौतिक शास्त्र लेक्चरर मनिषा सञ्जय हवलदारलाई 6 दिनको लागि केन्द्रीय अन्वेषण ब्युरो सिबिआई हिरासतमा पठाएको छ। विशेष न्यायाधीश अजय गुप्ताले आरोपीलाई हिरासतमा लिएर सोधपुछ गर्ने सिबिआईको निवेदनलाई अनुमति दिनुभएको छ। हवलदारलाई 22 मईमा पक्राउ गरिएको थियो र ट्रान्जिट रिमान्डमा अदालतमा पेश गरिएको थियो। सिबिआईका अनुसार हवलदारले निट युजी परीक्षा सामग्रीको लागि अनुवादकको रूपमा काम गर्थे। उनी पुणेमा सेठ हरिलाल सराफ प्रसालासँग सम्बन्धित थिइन्। हवलदारले अनुवादकको लागि अन्य अभियुक्तहरूलाई भौतिक शास्त्र प्रश्नपत्रहरू उपलब्ध गराएको आरोप छ। एजेन्सीले हवलदारलाई कथित निट युजी भौतिक शास्त्र प्रश्नपत्र लिक प्रकरणमा एक प्रमुख कडीको रूपमा वर्णन गरेको छ। निट परीक्षा बारम्बार त्रुटिहरू भएकोमा चिन्ता व्यक्त गर्दै सर्वोच्च अदालतले भनेको छ, राष्ट्रिय परीक्षण एजेन्सीले अघिल्लो पेपर लिक विवादबाट कुनै पनि पाठ नसिकेकोमा दुःख लागेको छ। न्यायाधीशहरू पीएस नरसिंह र आलोक अराधेको इजलासले चिकित्सा प्रवेश परीक्षा सञ्चालन गर्न परीक्षा एजेन्सीलाई अझ बलियो र स्वायत्त निकायले प्रतिस्थापन गर्ने माग गरिएको याचिकामा केन्द्र सरकार, राष्ट्रिय परीक्षण एजेन्सी र केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईबाट जवाब मागेको छ। पश्चिम एसिया सङ्कटको बीच वित्त मन्त्री निर्मला सीतारमणले आज इन्धन उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो। उहाँले घरेलु अर्थव्यवस्था लचिलो रहेको बताउनुभएको छ। भारतीय लघु उद्योग विकास बैङ्क सिडबीको 37 वार्षिकोत्सव मनाउन मुम्बईमा आयोजित एक कार्यक्रममा वित्त मन्त्रीले डिजल र पेट्रोलमा उत्पादन शुल्कमा कटौतीले 1,00,000 करोड रुपियाँ राजस्वमा असर पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, सुनको मूल्यले बाह्य मोर्चामा केही चुनौतीहरू खडा गरिरहेको छ। उहाँले भन्नुभयो, देशको नीतिगत प्रतिक्रिया घरेलु वृद्धि कायम राख्न डिजाइन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको परोपकारी अपिलपछि वित्त मन्त्रीले शङ्कास्पद र निराशावादी वातावरण सृजना गर्नेहरूलाई लक्षित गर्नुभयो। उहाँले भन्नुभयो, भारतले डर फैलाउनको लागि जोखिम लिनु सक्दैन। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जापानी विदेश मन्त्री तोसिमित्सु मोटेगी आज साँझ भारतको दुई दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नुहुनेछ। श्री मोटेगी विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेट गर्नुहुनेछ। उहाँले भोलि राष्ट्रिय राजधानीमा क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। श्री मोटेगीले सेवा तीर्थमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मोजको जलडमरो पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरिरहेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्नुहुँदै मार्को रुबियोले इरानको परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षामा प्रारम्भिक सम्झौताले व्यापक वार्ताका लागि मार्ग प्रशस्त गर्न सक्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य विकल्पहरू विचार गर्नु अघि कूटनीतिलाई हरेक अवसर दिने बताउनु भएको छ। विश्वको ऊर्जा आपूर्तिको लगभग 20% हर्मोज जल डमरोबाट जान्छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि यस वर्षको सुरुदेखि नै जलडमरो अवरुद्ध छ। अमेरिकी विदेश मन्त्रीले पश्चिम एसियामा युद्ध अन्त गर्ने जारी प्रयासलाई विश्वव्यापी समर्थन प्राप्त भइरहेको बताउनु भएको छ। असम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक युसिसी पेश गरेको छ। यो विधेयकले बहुविवाहलाई प्रतिबन्ध लगाउने र लिभ इन रिलेसनसिपको पञ्जीकरण दर्तालाई अनिवार्य बनाउने लक्ष्य राखेको छ। विधेयकले यो व्यवस्था असममा बस्ने कुनै पनि अनुसूचित जनजातिमा लागू नहुने व्यवस्था गरेको छ। विवाहको लागि विधेयकले पुरुषहरूको लागि न्यूनतम उमेर 21 वर्ष र महिलाहरूको लागि 18 वर्ष तोकेको छ र बहुविवाहलाई निषेध गर्दछ। कानुनी अधिकारको रक्षा गर्न विधेयकले विवाह र सम्बन्ध विच्छेद दर्तालाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ, जुन जीवनसाथीको भरण पोषण, उत्तराधिकार र अन्य कानुनी सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ। राज्यका क्याबिनेट मन्त्री अतुल बोराले मुख्यमन्त्री हिमन्त विश्व शर्माको तर्फबाट समान नागरिक संहिता असम विधेयक 2026 सदनमा पेश गर्नुभयो। यससँगै असम यो विधेयक पेश गर्ने पूर्वोत्तरको पहिलो राज्य र देशको तेस्रो भाजपा शासित राज्य बन्यो। भाजपाले 2026 विधानसभा चुनाव अघि आफ्नो घोषणा पत्रमा असममा युसिसी लागू गर्ने वाचा गरेको थियो। राज्य मन्त्रीमण्डलले 13 मईमा आफ्नो पहिलो बैठकमा विधेयकलाई अनुमोदन गरेको थियो।
2: मुख्यमंत्री की ओर से मैंने आज सदन में यूसीसी पेश किया है। माननीय मुख्यमंत्री ने प्रतिबद्धता व्यक्त की है कि यदि वे सत्ता में आते हैं, यदि एनडीए सत्ता में आता है, तो इसे आज हुए पहले सत्र में ही पेश किया जाएगा।
0: पेट्रोलको मूल्यमा आज 2.61 रुपियाँ र डिजलमा 2.71 रुपियाँ वृद्धि भयो। पेट्रोल अनि डिजलको मूल्यमा यो वृद्धि पछिल्लो 2 हप्तामा चौथो वृद्धि हो। अब दिल्लीमा पेट्रोलको मूल्य 102.12 रुपियाँ प्रति लिटर औ डिजलको मूल्य 95.20 रुपियाँ प्रति लिटर भएको छ। भारत सहित विश्वभरमा लाखौँ तीर्थयात्रीहरू वार्षिक हज यात्राको लागि साउदी अरबियाको मिनामा भेला भइरहेका छन्। पवित्र सहर मक्काबाट निस्कने तीर्थयात्रीहरू मिनाको पाल सहरमा भेला भइरहेका छन्। उनीहरू त्यहाँ रात बिताउनेछन् र भोलि बिहान सबेरै अराफतको मैदानमा जानेछन्, जहाँ उनीहरूले हजको मुख्य अनुष्ठान गर्नेछन्। यस वर्षको हज यात्रामा भारतबाट लगभग 1,75,000 तीर्थयात्रीहरूले भाग लिइरहेका छन्। यसअघि अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजुले सहज, सुरक्षित र आरामदायी हज यात्रा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। हज सुविधा मोबाइल एप मार्फत भारतीय तीर्थयात्रीहरूलाई जानकारी र उजुरी दर्ता सेवाहरू प्रदान गरिँदैछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी रासबिहारी बोसलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली दिनुभएको छ। दिल्लीको एक अदालतले निट युजी पेपर लिक प्रकरणमा पुणेकी भौतिक शास्त्र लेक्चरर मनिषा सञ्जय हवलदारलाई 6 दिनको लागि केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको हिरासतमा पठाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मुजको जलडमरो पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ र असम सरकारले आज विधानसभा समान नागरिक संहिता विधेयक युसिसी पेश गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: नमस्कार, जनाउँदछु विज्ञान दर्पण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोताहरूमा। श्रोता, ऊर्जा अनि जल धेरै नै महत्त्वपूर्ण कुरा हो र यो ऊर्जा भनेको के हो अनि जल भनेको के हो र यो ऊर्जालाई हामी कसरी बचाउन सक्छौँ, जललाई कसरी बचाउन सक्छौँ, यस बारेमा विस्तृत रूपमा जान्नको निम्ति हामीले यहाँ स्टुडियोमा निम्ताएका छौँ कृष्णमाया राईजूलाई र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार सम्पूर्ण श्रोताहरूमा।

0: कृष्णमायाज्यू, आज हाम्रो विज्ञान दर्पण कार्यक्रमको विषय ऊर्जा बचाउँ जल बचाउँ। प्रथममा चाहिँ हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न कि यो ऊर्जा भनेको के हो र जल भनेको चाहिँ के हो।
1: हुन्छ, ऊर्जा भनेको कुनै पनि काम गर्न आवश्यक शक्ति हो। मानिसले दैनिक जीवनमा प्रयोग गर्ने बिजुली, पेट्रोल, डिजेल, ग्यास, घाम, हावा, पानी आदिबाट ऊर्जा प्राप्त हुन्छ। ऊर्जा बिना आधुनिक जीवन सम्भव छैन। घरमा बत्ती बाल्नु, खाना पकाउनु, मोबाइल चलाउनु, उद्योग सञ्चालन गर्न, सवारी साधन चलाउन सबै क्षेत्रमा ऊर्जाको आवश्यकता पर्दछ। जल अर्थात् पानी जीवनको आधार हो। मानिस, जनावर, वनस्पति अथवा जीवित वस्तुको अस्तित्व पानीमा निर्भर हुन्छ। पृथ्वीमा धेरै पानी भए तापनि प्रयोग गर्न सकिने स्वच्छ पानी अत्यन्तै कम मात्रामा उपलब्ध छ। यसर्थ पानीको संरक्षण गर्न नितान्त आवश्यक छ।
0: आजको हाम्रो मूल विषय ऊर्जा बचाउ जल बचाउ। यो ऊर्जा बचाउ जल बचाउ भन्नाले चाहिँ के बुझिन्छ त कृष्णमाईज्यू?
1: हजुर, ऊर्जा बचाउ जल बचाउ विश्वमा अत्यन्तै महत्वपूर्ण सन्देश हो। मानव जीवनको लागि पानी र ऊर्जा दुवै आधारभूत आवश्यकता हुन्। पानी बिना जीवन चल्न सक्दैन। घर, विद्यालय, अस्पताल, उद्योग, यातायात, कृषि, संचार आदि सबै क्षेत्रमा ऊर्जा र पानीको आवश्यकता पर्दछ। त्यसैले यी स्रोतहरूको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। ऊर्जा बचाऊ जल बचाऊ भन्नाले ऊर्जा र पानीको सही उपयोग गरी अनावश्यक खेरो जानबाट रोक्नु हो। यस अभियानले मानिसलाई प्राकृतिक स्रोतको संरक्षण गर्न प्रेरणा दिन्छ। ऊर्जा र पानी चाहिँदो परिमाणमा मात्र प्रयोग गरी बचत गर्दा वातावरण संरक्षण, आर्थिक बचत तथा भविष्य सुरक्षित गर्न सकिन्छ।
0: ज्यू, धेरै राम्रो कुरा अहिले यहाँले बताइदिनु भयो। र यो जुन चाहिँ ऊर्जा छ, यो ऊर्जालाई चाहिँ किन बचाउनु पर्छ त विशेष गरेर?
1: हजुर, ऊर्जा बचाउन पर्ने थुप्रै कारणहरू छन्। जसमध्ये प्रमुख कारणहरू हुन् प्राकृतिक स्रोत सीमित छन्।
0: ज्यू, भनेपछि चाहिँ यो जुन चाहिँ प्राकृतिक ऊर्जाहरू छ यसको स्रोत चाहिँ सीमित छ भन्नुभएको?
1: हजुर, त्यसबाहेक अत्यधिक ऊर्जा प्रयोगले वातावरण प्रदूषण बढाउँछ। यसबाहेक ऊर्जा उत्पादनमा धेरै खर्च लाग्छ। साथै भविष्यका पुस्तका लागि स्रोत जोगाउन आवश्यक छ। साथै ऊर्जा बचतले आर्थिक बचत पनि हुन्छ।
0: राम्रो कुरा, ऊर्जा बचतले आर्थिक बचत पनि हुन्छ भन्ने कुरा अहिले धेरै महत्त्वपूर्ण कुरा यहाँले बताउनु भयो। र जल चाहिँ किन बचाउनु पर्छ त कृष्णमाईज्यू?
1: हजुर, जल वा पानी बचाउनु पर्ने मुख्य कारणहरू। पानी बिना जीवन सम्भव छैन। विश्वमा पानीका अभाव बढ्दै गएको छ। अधिकांश ठाउँमा स्वच्छ खाने पानी उपलब्ध छैन। खेतीपाती, उद्योग र दैनिक जीवनमा पानी अति आवश्यक भएको कारण, साथै दिनदिनै बढ्दो जनसङ्ख्या र आबादी, तर पानीको स्रोत भने सीमित भएकोले पानीको संरक्षण र पानीको दुरुपयोगले भविष्यमा ठूलो सङ्कट आउन सक्दछ।
0: ज्यू,

0: जुन चाहिँ यो ऊर्जा छ, यो ऊर्जा चाहिँ विशेष गरेर कति प्रकारको हुन्छ त कृष्णमाईज्यू?
1: ऊर्जा मुख्यतः दुई प्रकारका हुन्छन्। यसमा नवीकरणीय ऊर्जा, जो पुनः प्राप्त गर्न सकिने ऊर्जा, जस्तै सौर्य ऊर्जा, जल विद्युत ऊर्जा, पवन ऊर्जा, बायोग्यास। अनि अर्को ऊर्जा अनवीकरणीय ऊर्जा, एक पटक प्रयोग गरेपछि यो ऊर्जा सकिन्दछ, जस्तै पेट्रोल, डिजेल, कोइला, प्राकृतिक ग्यास आदि।
0: ऊर्जाहरू पनि दुई प्रकारका हुन्छन्, ती मध्ये एउटा अल्टरनेटिभ वा नवीकरणीय ऊर्जा र अनवीकरणीय ऊर्जा मध्ये यो प्राकृतिक ऊर्जाहरू पेट्रोल, डिजेल, कोइला, प्राकृतिक ग्यास इत्यादि हो भनेर अहिले कृष्णमायाज्यूले बताइदिई हाल्नुभयो। र यो जुन चाहिँ प्राकृतिक स्रोत अर्थात् अनवीकरणीय ऊर्जाहरू छ, यो चाहिँ एकपल्टमै सकिने हुनाले यो पेट्रोल, डिजेल, कोइलाहरूलाई चाहिँ अहिलेको लागि मात्र हामीले प्रयोग नगरेर पछि भविष्यको सन्ततिहरूको लागि पनि हामीले जोगाई राखिदिनु पर्दछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। र कृष्णमाईज्यू, ऊर्जा चाहिँ कसरी खेर जान्छ र यसलाई कसरी चाहिँ बचाउनु पर्छ त?
1: हजुर, साधारणत आवश्यक नभएको बेला बत्ती बाल्नु, मोबाइल चार्जर प्लगमै छोड्नु, पुरानो उपकरण प्रयोग गर्नु, अनावश्यक रूपमा सवारी साधन चलाउनु, एसी र पंखा लगातार चलाइ राख्दा ऊर्जा खेरो जाँदछ। ऊर्जा बचत गर्नका निम्ति एलईडी बल्ब प्रयोग गर्न पर्छ, साथै आवश्यक पर्दा मात्र बत्ती बाले, अनि सार्वजनिक यातायात प्रयोग गर्नाले सौर्य ऊर्जा प्रयोग गरे, बिजुली उपकरण प्रयोग गरेपछि बन्द गर्नाले ऊर्जा बचत गर्न सकिन्छ।
0: अहिले हामीले ऊर्जा चाहिँ कसरी खेर जान्छ अनि यसलाई कसरी बचाउनु पर्छ भन्ने कुरा बारे अहिले हामीले जान्यौं श्रोता। र यो जल छ नि कृष्णमाईज्यू, र यो जल चाहिँ कसरी खेर जान्छ र यसलाई कसरी चाहिँ रोक्न सकिन्छ त?
1: हजुर, विशेष गरेर धारा खुल्ला छोड्नाले, चुने पाइप मर्मत नगर्नको कारण, वर्षको पानी संकलन नगर्नाले, नदी र पोखरी प्रदूषित गर्नबाट पानी खेरो जान्छ। यी कारणहरूले पानीको अभावहरू पर्ने हुनाले यसलाई बचत गर्न यी उपायहरू गर्न पर्ने हुन्छ।
0: बताइदिनुहोस् न ती उपायहरू के हुन् त?
1: पानी चलाइसकेपछि धारा बन्द गर्न पर्छ, वर्षको पानी संकलन गरी सञ्चय गर्न पर्दछ, साथै चुहने ट्याङ्की पाइप मर्मत गर्न पर्ने हुन्छ, साथै आवश्यकता अनुसार मात्र पानी प्रयोग गर्ने, पानीका स्रोत सफा, साथै बोट बिरुवाहरू पनि रोपिदिनाले पानी बचत गर्न सकिन्छ।
0: नवीकरणीय अर्थात् अल्टरनेटिभ एनर्जी मध्ये जुन चाहिँ सौर्य ऊर्जा, जुन चाहिँ एउटा ऊर्जाको विशाल स्रोत छ नि, यो सौर्य ऊर्जा भनेको चाहिँ के हो, यस बारेमा पनि बताइदिनुहोस् न।
1: हजुर, सौर्य ऊर्जा भनेको सूर्यको प्रकाशबाट प्राप्त हुने ऊर्जा हो। यो सोलर प्यानलको माध्यमबाट घामलाई बिजुलीमा परिवर्तन गरिन्छ।
0: कृष्णमाईज्यू, ऊर्जा बचतले वातावरणमा चाहिँ कस्तो प्रभाव पार्ने गर्दछ त?
1: ऊर्जा बचतले वातावरणमा अत्यन्तै प्रभाव पार्छ। ऊर्जा बचत गर्दा वातावरणमा प्रदूषण कम हुन्छ, हरित गृह ग्यास घट्छ, अनि जलवायु परिवर्तनमा नियन्त्रण गर्दछ, साथै वन विनाश पनि कम हुँदछ।
0: यो जुन चाहिँ अहिले धेरै ठाउँमा चाहिँ हामीले जल सङ्कटहरू भइरहेका देखिरहेका छौँ है, यो जलको सङ्कटले चाहिँ वा अभावले चाहिँ के समस्याहरू ल्याउँदछ त कृष्णमाईज्यू?
1: हजुर, पानीको अभावमा धेरै असरहरू पर्दछ, जस्तै खाने पानीको सङ्कट, खेतीपातीमा समस्या, रोग फैलने सम्भावना, आर्थिक समस्या, यसबाहेक पानी बिना जनजीवन अस्त व्यस्त हुने जस्ता समस्याहरू देखा पर्दछन्।
0: यो जुन चाहिँ जल प्रदूषण अहिले भइरहेको छ है विभिन्न ठाउँमा, कल कारखानाहरूको कारणले गर्दा, यो जुन चाहिँ प्लास्टिकहरूको कारणले गर्दा, यस्ता धेरै कारणहरू छन् है जसले चाहिँ अब जल प्रदूषण गराइरहेका छन्। र यो जल प्रदूषण भनेको चाहिँ के हो र यो जल संरक्षणमा मानिसहरूको चाहिँ के भूमिका हुन्छ त, यस बारेमा पनि कुरा गरिदिनुहोस् न।
1: फोहोर रसायन विषालु चिजहरू मिसिएर पानी अशुद्ध हुनु नै जल प्रदूषण हो। यसले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्दछ। यसर्थ समुदायले पानीका स्रोतहरूको संरक्षण गर्न सक्दछ। यसको लागि वृक्षारोपण, सरसफाई अभियान सञ्चालन गर्न सकिन्छ।

0: कृष्णमायजी, यो ऊर्जा बचत गर्दा आर्थिक लाभ चाहिँ हामीलाई कसरी हुन्छ त?
1: ऊर्जा बचत गर्दा आर्थिक लाभ पनि हुँदछ, किनभने ऊर्जा बचत गर्दा बिजुलीको बिल घट्छ, इन्धन खर्च कम हुन्छ, साथै उपकरण धेरै समयसम्म टिक्दछ।
0: जो धेरै राम्रो कुरा अहिले साझा गरिदिनु भयो। ऊर्जा बचतमा आधुनिक प्रविधिको भूमिका चाहिँ के कस्तो रहेको छ त, यस बारेमा पनि केही जानकारी छ भने बताइदिनुहोस् न।
1: आधुनिक प्रविधिले कम ऊर्जा खर्च गर्ने उपकरणहरू बनाएको छ, सौर प्रणाली विकास गरेको छ, साथै स्मार्ट उपकरणमा प्रयोग बढाएको छ।
0: अहिले हामीले कुरा गरिरहेका छौँ आदरणीय श्रोता ऊर्जा बचाऊ जल बचाऊ भन्ने विषय बारे है, र यो जुन चाहिँ ऊर्जा संकट छ नि कृष्णमायजी, यो ऊर्जा संकटको समाधानका उपायहरू चाहिँ के छन् त?
1: ऊर्जा संकट समाधानका उपायहरू यस प्रकार छन्। जल विद्युत विकास, जल विद्युत सबैभन्दा उपयुक्त ऊर्जा स्रोत हो, यसबाट बिजुली उत्पादन गरी खाना पकाउन, सौर्य साधन चलाउने तथा उद्योग सञ्चालन गर्न सकिन्छ। साथै सौर्य ऊर्जा सूर्यबाट प्राप्त हुने ऊर्जा हो, सोलर प्यानल प्रयोग गरेर बिजुली उत्पादन गर्न सकिन्छ। यो गाउँघर तथा दुर्गम क्षेत्रमा खुबै उपयोगी हुन्छ। वायु ऊर्जा हावाको शक्तिबाट बिजुली उत्पादन गरिन्छ, जहाँ तेज हावा चल्छ त्यहाँ पवन चक्की राखेर ऊर्जा उत्पादन गर्न सकिन्छ, यसले पनि ऊर्जा संकटमा केही समाधानमा सहायता पुग्छ। बायोग्यास, गाई वस्तुको गोबर, जैविक फोहोर तथा कृषि अवशेषबाट बायोग्यास उत्पादन गर्न सकिन्छ, यसलाई खाना पकाउन तथा बत्ती बाल्न प्रयोग गरिन्छ। यसरी बाहिरबाट आयात गरिने पेट्रोल डिजेल एलपिजीको सट्टामा आफ्नै ठाउँमा उपलब्ध ऊर्जाको प्रयोग गरी ऊर्जा संकटको समाधान गर्न सकिन्छ। साथै बायोमास, दाउरा, कृषि अवशेष, वनस्पति आदि प्रयोग गरेर ऊर्जा उत्पादन गरिन्छ। विद्युतीय सवारी साधन, पेट्रोलियम पदार्थको सट्टा बिजुलीबाट चल्ने गाडी प्रयोग गर्दा इन्धन आयात कम हुन्छ। यसरी जल विद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्यास तथा विद्युतीय प्रविधिको विकास गरेर विदेशी इन्धनमाथिको निर्भरता हटाई ऊर्जा संकटको समस्याको समाधान गर्न सकिन्छ। यसले आर्थिक बचत हुनुको साथै वातावरण संरक्षणमा पनि सहयोग पुर्याउँछ। ऊर्जा र पानी मानव जीवनका अमूल्य प्राकृतिक स्रोत हुन्, यिनीहरूको सही संरक्षण नगरे भविष्यमा ठूलो संकट आउन सक्छ। ऊर्जा बचत र जल संरक्षण केवल सरकारको मात्र जिम्मेवारी होइन, तर प्रत्येक नागरिकको कर्तव्य हो। सानो प्रयासबाट पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ। यदि हामी सबैले ऊर्जा र पानी बचाउने बानी गर्यौँ भने भविष्य सुरक्षित, स्वच्छ र समृद्ध बन्न सक्छ। त्यसैले सबै मिलेर ऊर्जा बचाउँ, जल बचाउँ अभियानलाई सफल बनाऊ।
0: धेरै राम्रो कुरा अहिले यहाँले हाम्रा श्रोताहरू समक्ष जनाउनु भयो कि ऊर्जा बचत र जल संरक्षण केवल सरकारको मात्र जिम्मेवारी होइन, तर प्रत्येक नागरिकको कर्तव्य हो भन्ने कुरा है। र यसलाई चाहिँ हामीले सानो हाम्रो प्रयासहरू सफलीभूत बनाउन सक्छौँ। त कृष्णमायजी, यसरी स्टुडियोमा आइदिनु भयो र हाम्रा श्रोताहरूलाई यो ऊर्जा बचाऊ जल बचाऊ विषयमाथि धेरै राम्रोसँगले आफ्नो जानकारीहरू प्रस्तुत गरिदिनु भयो, यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हुन्छ, धन्यवाद।
0: यो गीत सुनिसके पश्चात आदरणीय श्रोता, म यहाँहरूलाई अब मादक पदार्थबाट हुने समस्या अनि रोगहरू बारे केही जानकारी प्रदान गर्न लागिरहेछु। मादक पदार्थ अर्थात् साधारण भाषामा हामी यसलाई रक्सी भन्छौ। रक्सी एउटा यस्तो पदार्थ हो जो एकपल्ट शरीरमा पस्यो भने शरीरको सबै अङ्गहरूमा प्रवेश गर्न सक्छ। एल्कोहल युक्त पेय धेरै प्रकारको हुन्छ, जो अलग अलग तरिकाबाट उत्पादित हुँदछ अनि यसमा अरू अन्य सामग्रीहरू समावेश हुने गर्दछ। यस्ता मादक पदार्थहरूलाई एल्कोहलको मात्राको हिसाबले यसको प्रकार छुट्याइने गरिन्छ। यस्ता मादक पदार्थलाई कतिपय व्यक्तिहरू मौज मस्तीको निम्ति प्रयोग गर्छन् भने कोही आफ्नो तनाव भगाउनको निम्ति प्रयोग गर्छन्, कोही फेरि आफ्नो जीवनको कठिनाईदेखि छुटकारा पाउन हेतु मदपान गर्छन्। रक्सी अर्थात् मादक पदार्थको लत एउटा दीर्घकालीन बिमारी हो, जो यी पदार्थ पिउनमा औ नियन्त्रण राख्नुमा समस्या हुन जान्छ। समस्या रहँदा रहँदा पनि पिउन छोड्न नसक्ने लाग्ने अथवा मानिसको शारीरिक निर्भरता यस्ता पदार्थहरूमा रहिरहनु नै यसको लत लाग्नु बुझिन्छ। यतिसम्म कि रक्सी पिउन छोड्दा पनि अरू समस्या देखा पर्ने गर्दछ। यदि कसैलाई यो लत लागेको छ भने उसलाई त्यो थाहा हुँदैन कि उसले कति मात्रामा पिउन पर्ने हो अनि कहिलेसम्म पिउन पर्ने हो त, र यसको परिणाम के हुन्छ भनेर। यस्तो त्यति बेला हुने गर्दछ जब कसैले रक्सी पिउँछ तब उसको शरीर अन्तत त्यस्ता पदार्थको लागु हुँदछ, र त्यस्तो भएको खण्डमा रक्सी वा मादक पिउने उसको जीवनमा एउटा महत्वपूर्ण चिज बन्न जान्छ। रक्सी आदिको लत लागेको व्यक्ति यसको नकारात्मक फल जस्तै नोकरी जान वा अरू साथी सङ्गीहरू परिवार छिमेकीहरूसँग समस्या भए तापनि उसले यो छोड्न सक्दैनन्। उसलाई यो थाहा रहँदैन कि यसले उनको जीवनमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ र जान्दा जान्दै पनि यसलाई रोक्न सक्दैन। रक्सी वा मादक पदार्थको लत लाग्नमा तीन भागमा विभक्त गर्न सकिन्छ, प्रारम्भिक चरण, मध्य चरण अनि अन्तिम चरण। प्रारम्भिक चरणमा रक्सीको लत प्रारम्भिक चरणमा साधारणत पत्तो लगाउन गाह्रो हुँदछ, कारण सुरुमा यसको लतले गरेको हानि स्पष्ट रूपले बुझ्न सकिँदैन। रक्सीको लत मध्यम चरणमा व्यक्तिमा शारीरिक अनि सामाजिक बदलावहरूको अनुभव हुँदछ। धेर रक्सी खाए पश्चात व्यक्तिमा विभिन्न प्रकारका लक्षणहरू देखा पर्न सक्छ। रक्सीको लत जब अन्तिम चरणमा पुग्छ तब व्यक्तिले आफू माथिको नियन्त्रण हराउँछ, जसको फलस्वरूप उसमा शारीरिक, सामाजिक अनि मानसिक रूपले प्रभाव पार्न थाल्दछ। मादक पदार्थ अर्थात् रक्सी लिनाले विभिन्न समस्याहरू व्यक्तिहरूमा देखा पर्दछ भन्छन् चिकित्सकहरू। दैनिक कार्यकलापमा अरुचि देखा पर्न सक्छ, कुनै कार्य राम्रोसँग गर्न सक्दैनन् वा कार्य गर्ने रुचि रहँदैन, आँखामा खुनको धब्बा देखा पर्छ वा आँखा राता देखिन्छ, ठिकसँगले बोल्न सक्दैन र स्मरण शक्तिमा पनि ह्रास आउँछ, साथी सङ्गीहरूसँग घोलमेल नहुनु वा सम्बन्ध नराख्ने हुन्छ, पढाइ लेखाइमा मन नलाग्ने हुन्छ। धेरै रक्सी सेवनबाट अन्य अन्य जटिलताहरू देख्न सकिन्छ, जसले शारीरिक अनि सामाजिक समस्या वा रोगहरू देखिन्छ। जस्तै ज्यादा समयसम्म रक्सी पिउने व्यक्तिमा थकावट भएको देखिन्छ, रक्सी पिउने व्यक्तिमा अल्पकालिक स्मरण शक्ति वा ह्रास भएको हुन्छ, व्यक्तिको आँखा अनि मांसपेशी कमजोर हुँदछ, व्यक्तिमा कलेजो सम्बन्धी रोग जस्तै हेपाटाइटिस औ सिरोसिस हुने सम्भावना धेर हुन्छ, व्यक्तिमा पेट सम्बन्धी समस्या ग्यास्ट्रिक हुने प्रबल सम्भावना हुन्छ। अधिक रक्सी पिउनाले व्यक्तिमा उच्च रक्तचापको पनि समस्या देखिन्छ। नियमित रूपमा ज्यादा रक्सी पिउनाले हृदय रोग, हृदयको विफलता वा हार्ट फेल अनि स्ट्रोक पनि हुन सक्छ भन्छन् चिकित्सकहरू। रक्सी पिउने व्यक्तिलाई मधुमेह हुने पनि प्रबल सम्भावना हुँदछ। र अन्तमा भन्नुपर्ने हो भने रक्सीको सेवनले गर्दा धेरै गम्भीर बिमारीको आक्रमण शरीरमा छिटो छिटो हुने गर्दछ औ यसको लतबाट निस्कने इच्छा आए तापनि यो बिमारीले आफ्नो जरा जमाएका हुन्छ। यो समस्या यहाँ मात्र होइन तर सारा विश्वमा नै धेरै मानिसहरू यो समस्यादेखि जुझिरहेका हुन्छन्। यो एउटा यस्तो समस्या हो जो कि रक्सी पिउने व्यक्ति मात्र नभएर अरू छेउछाउको व्यक्तिलाई पनि यसको असर परिरहेको ज्वलन्त उदाहरण हामीसँग छ। त्यसैले आजकल संसारभरिको विशेषज्ञहरू यो समस्याको निवारण हेतु धेरै प्रकारको तरिका खोज्नमा लगातार प्रयास गरिरहेका छन्। मादक पदार्थबाट हुने समस्या अनि रोगहरू, श्रोता, अहिले हामीले यस विषयमाथि यो जानकारी लिइरहेका थियौँ।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आज हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिसकेको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि उपस्थित हुने नै छौ। आजलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई आजको शिक्षा ज्योति कार्यक्रममा हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन। म कार्यक्रम सञ्चालिका प्रशंसा थापाको तर्फबाट र सधैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: विद्यार्थी भाइ बहिनीहरू, आज हामी खोज अनि अनुसन्धान विषय अन्तर्गत पेसमेकर विषयमाथि केही जान्नेछौँ। पेसमेकर एउटा सानो इलेक्ट्रोनिक उपकरण हो जसले मुटुको धड्कनलाई नियमित राख्न मद्दत गर्दछ। जब हाम्रो मुटुले सही गतिमा काम गर्न सक्दैन तब पेसमेकरले विद्युत सङ्केत पठाएर मुटुको धड्कनलाई नियन्त्रण गर्छ। यस आविष्कारले चिकित्सा विज्ञानमा ठूलो क्रान्ति ल्याएको छ। यसका कारण हजारौँ मानिसहरूले नयाँ जीवन पाएका छन् र सामान्य जीवन जिउन सक्षम भएको हामीले पाइरहेका छौँ। त्यसैले आजको कार्यक्रममा हामी पेसमेकर के हो, यसले कसरी काम गर्छ र मानव जीवनमा यसको महत्त्व कति छ भन्ने विषयलाई सरल र रोचक रूपमा हजुरहरू समक्ष राख्नुहुनेछ शिक्षक वरुण खवासज्यूले।
1: नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतागण एवं विद्यार्थी नानीहरूमाझ म वरुण खवास, सहशिक्षक पुटुङ हाई स्कुल, पेसमेकर सम्बन्धी आफ्नो वार्ता प्रस्तुत गरिरहेको छु। र आजको विषय छ पेसमेकर, जुन विषय एकदमै महत्त्वपूर्ण विषय हो, जसलाई जानिराख्नु वर्तमान समयको आवश्यकता पनि रहेको ठहर्दछ। र पेसमेकरलाई मुटुको जीवनदायी साथी भनेर पनि भनिन्छ। र तपाईँ हामी सबैलाई थाहा छ, मुटु हाम्रो शरीरको प्रमुख अङ्ग हो। हाम्रो जन्मदेखि मृत्युसम्म यो दिनरात निरन्तर धड्किरहन्छ। तर कहिलेकाहीँ स्वास्थ्यमा केही समस्या आउँदाखेरि हाम्रो मुटुको धड्कन असामान्य हुन जान्छ। मुटुको धड्कन असामान्य हुनु भनेको कोही बेला ढिलो अनि कोही बेला छिटो धड्किनु हो, जसलाई हामी अनियमित धड्काइ भन्छौँ। र यस्तो अवस्थामा मानिसहरूको जीवन बचाउन प्रयोग गरिने उपकरण हो पेसमेकर। र मुटुले रगतलाई शरीरभरि पम्प गर्छ र सामान्य अवस्थामा मुटु प्रति मिनट 60-100 पटक धड्किन्छ। मुटुको धड्कनलाई नियन्त्रण गर्न प्राकृतिक प्रणाली हुन्छ जसलाई इलेक्ट्रिकल सिस्टम भनिन्छ। तर अब यो इलेक्ट्रिकल सिस्टम जुन छ, यसमा समस्या आयो भने मुटु ढिलो धड्किन सक्छ, अर्थात् एकदमै स्लो, अनि कोही बेला चाहिँ छिटो वा अनियमित धड्कन हुनसक्छ। र यस्तो भयो भने मानिसलाई शरीरमा धेरै प्रकारको लक्षणहरू देखिन थाल्छ। र यस्तो अवस्थामा शरीरमा थकान बेसी मात्रामा लाग्छ, चक्कर लाग्नु सक्छ, कोही बेला बेहोस भएर मानिसहरू लड्छन्, अनि सास फेर्न गाह्रो पर्छ। र यस्तो समस्याहरू देखिन्छ है, थकान लाग्नु, चक्कर आउनु, बेहोस हुनु, सास फेर्नु, समस्या हुनु, यस्तो समस्याहरू देखिन थाल्छ। र यति बेला चाहिँ पेसमेकरको आवश्यकता पर्छ। तर पहिला हामीले डक्टरलाई जाँच गराउनु पर्छ। र अब पेसमेकर के हो भन्दाखेरि म तपाईँहरूलाई भनिरहेको छु, पेसमेकर एउटा सानो इलेक्ट्रोनिक उपकरण हो जुन मानिसको छालामुनि राखिन्छ। र यसको मुख्य भागहरू

र कसलाई सक्छन् भन्दाखेरि हामीले अहिले चर्चा गऱ्यौँ है, जसको मुटुको धड्कन अत्यन्त ढिलो हुन्छ, हार्ट ब्लक हुन्छ अर्थात् मुटुको सिग्नल रोकिनु, बारम्बार बेहोस हुनु र केही प्रकारको एरेथिमामा यो डक्टरले पेसमेकर परामर्श गर्छन्। र विशेष गरेर चाहिँ वृद्ध व्यक्तिहरूमा र मुटुको रोग भएको बिरामीहरूलाई चाहिँ यो पेसमेकरको आवश्यकता पर्दछ। अब पेसमेकर राख्ने प्रक्रिया म तपाईँहरूलाई बताइरहेको छु है। पेसमेकर राख्ने प्रक्रिया सामान्यतया कसरी गरिन्छ भन्दाखेरि सानो शल्यक्रिया माइनर सर्जरीद्वारा यो शल्यक्रिया गरेर पेसमेकरलाई शरीरमा बसाइन्छ र अर्को स्थानीय बेहोस लोकल एनेस्थेसियामा गरिन्छ र यस्तो अवस्थामा डाक्टरले छातीको भागमा सानो कट लगाउँछन्, त्यसपछि तार मुटुमा जोडिन्छ र उपकरण छालामुनि राखिन्छ र यो करिबन एक दुई घन्टाको अपरेसनभित्र सम्भव हुन्छ र अस्पताल एकदेखि दुई दिन बस्नुपर्छ, त्यसपछि मानिसहरूलाई हस्पिटलबाट छुट्टी दिन्छ अस्पतालबाट। र यसको फाइदा पनि छ पेसमेकरको र जोखिम पनि छ, केही जोखिमहरू पनि छन् है। र फाइदा चाहिँ के हो भन्दाखेरि मुटुको धड्कन यसले एकदमै सामान्य बनाउँछ, बेहोस हुने समस्या कम गर्छ, जीवनको गुणस्तर सुधार हुन्छ र जीवनको रक्षा हुन्छ। यो त अब पेसमेकरले यही कामहरू गर्छ है, मानिसलाई जीवन प्रदान गर्छ। तर जोखिम चाहिँ पनि हुनसक्छ, तर यो एकदमै रेयर केस हो है। कस्तो भन्दाखेरि जोखिम चाहिँ त्यही हो, सङ्क्रमण इन्फेक्सन हुनसक्छ र तारहरू तलमाथि अथवा तार र सर्ने समस्या हुनसक्छ, अनि कोही बेला चाहिँ उपकरण नै बिग्रेको हुन्छ, त्यो पनि रेयरै हो। तर अहिले जुन विज्ञानले अब चिकित्सा क्षेत्रमा जुन प्रकारको प्रगति गरेको छ त्यो अनुसार हो भने यो जोखिम एकदमै अहिले कम मात्रामा भएर गएको छ, अनि आधुनिक प्रविधिले यो जोखिम धेरै कम बनाएको छ भनेर हामी भन्न सक्छौँ। र पेसमेकर लगाइसकेपछि चाहिँ जीवनशैली कस्तो हुन्छ त त्यो पनि रोगीले अलिकति ध्यान दिनुपर्छ र हामीले पनि बुझिराख्नुपर्छ, किनभने हामीलाई भविष्यमा यो आवश्यक पर्नुसक्छ है। र पेसमेकर राखेपछि पनि सामान्य जीवन हामी बाँच्न सक्छौँ, तर ध्यान के दिनुपर्छ भने पेसमेकर लगाइसकेपछि हामीले भारी सामान उठाउनु हुँदैन है, प्रारम्भिक चरणमा सुरु सुरुमा, र नियमित रूपमा जाँच गराउनुपर्छ। मोबाइल फोन धेरै नजिक राख्नु हुँदैन, मोबाइलदेखि नै टाढो बस्नुपर्छ। बलियो चुम्बकीय क्षेत्रबाट पनि यो जुन म्याग्नेटिक फिल्ड छ यसबाट पनि टाढा रहनुपर्छ। र हामी पेसमेकर लगाइसकेपछि निर्धक्कसँगले हिँडुल गर्न सक्छौँ, हल्का व्यायाम यानि कि एक्सर्साइज गर्न सक्छौँ, घरको सानोतिनो सामान्य कामकाजहरू पनि हामी गर्न सक्छौँ। र यो पेसमेकर सम्बन्धी अहिले पनि हाम्रो समाजमा धेरै भ्रमहरू फैलिएको पाइन्छ र कस्तो कस्तो भ्रमहरू छ र त्यसको के वास्तविकता छ म त्यो तपाईँहरूलाई बताइरहेको छु है। धेरैले भन्ने गर्छन् कि अब पेसमेकर लगाइसकेपछि अथवा जडान गरिएपछि जीवन समाप्त हुन्छ भनेर भन्ने गरिन्छ, त्यो एउटा भ्रम हो। तर सत्य कुरा के हो भने पेसमेकर लगाइसकेपछि जीवन अझ राम्रो हुन्छ। अर्को भ्रम के फैलाएको पाइन्छ भने पेसमेकरले करेन्ट दिन्छ, तर यो पनि सत्य होइन है, यसले एक सानो सुरक्षित सिग्नल मात्र दिन्छ। अनि फेरि अर्को एउटा भ्रम छ, त्यो के भने सबै बिरामीलाई, मुटुको सबै बिरामीलाई पेसमेकर चाहिन्छ भनेर भन्ने गरिन्छ, तर त्यो पनि सत्य होइन, केही आवश्यक व्यक्तिलाई मात्र पेसमेकर आवश्यकता पर्दछ। यो भयो पेसमेकर सम्बन्धी केही पहिलो धारणाहरू है। र म अब तपाईँहरूलाई पेसमेकरको इतिहासबारे संक्षिप्त म भन्न गइरहेको छु। र पेसमेकरको प्रारम्भिक धारणा चाहिँ 18 र 1900 शताब्दी माझमै यसको धारणा अगाडि आएको थियो र 1900 को दशकमा वैज्ञानिकहरूले विद्युत सङ्केतले मांसपेशी चलाउन सक्छ भन्ने कुरो पत्ता लगाए, पछि मुटु पनि विद्युत प्रणालीबाट चल्छ अथवा चल्न सक्छ भन्ने बुझाइ विकसित भयो र यही खोजले भविष्यमा गएर पेसमेकर विकासको आधार यानि कि फाउन्डेसन तयार गरियो। र पहिलो प्रयोगहरू सन् 1930 को दशकदेखि नै सुरु भएको थियो। सन् 1932 अल्बर्ट हेमन नाम भएका वैज्ञानिकले पहिलो कृत्रिम पेसमेकर जस्तो उपकरण बनाएका थिए, अनि उनले यसलाई आर्टिफिसियल पेसमेकर नाम दिएका थिए। यो उपकरण बाहिरबाट चलाइन्थ्यो र हातले घुमाएर विद्युत उत्पन्न गरिन्थ्यो।

तर त्यस बेला धेरै मानिसहरूले यसलाई प्रकृतिमा हस्तक्षेप भन्दै विरोध गरे र यो विज्ञानको एउटा दुर्भाग्य पनि हो है। जति बेला अब नयाँ नयाँ अनुसन्धान हुन्छ मानिसहरूले नबुझेर त्यस्ता राम्रो कुरोहरूको विरोध गरेको हामीले इतिहासमा धेरै पढेका छौँ। त्यस्तै यति बेला पनि यसको प्रथम चरणमा पनि मानिसहरूले प्रकृतिमा हस्तक्षेप भन्दै यो विज्ञानको जुन आविष्कार भइरहेको थियो त्यसलाई विरोध गरेका थिए। अनि त्यसपछि बाह्य पेसमेकर 1950 को दशकबाट सुरु भयो है। 1950 पल जोल्ड नाम भएका वैज्ञानिकले बाह्य पेसमेकर प्रयोग गरे। यो उपकरण शरीर बाहिर राखिन्थ्यो र तार मार्फत मुटुसँग जोडिन्थ्यो। तर यसको चाहिँ समस्या के पर्यो भन्दाखेरि धेरै दुखाइ भयो यसमा है, रोगीलाई धेरै दुख्ने यो लगाइसकेपछि, अनि आकारमा पनि ठुलो आकार भएको, अनि लगातार अस्पतालमा बस्नुपर्ने समस्या यो बाहिर जडान गरिने पेसमेकरबाट हुन थाल्यो। त्यसपछि पहिलो प्रत्यारोपण योग्य पेसमेकर 1958 सुरुवात भयो है। यो सन् 1958 रुने एलमकेभिस्ट र एके सेनिङले पहिलो सफल इम्प्लान्टेबल पेसमेकर बनाएका थिए। र विशेष कुरा के थियो भन्दाखेरि उनीहरूले बनाएको यो पेसमेकर चाहिँ शरीरभित्र राख्न सकिन्थ्यो, तर यसको ब्याट्री धेरै छोटो समय टिक्थ्यो। र त्यसपछि यसमा सुधार हुँदै गयो र 1960-70 दशकमा धेरै ठुलो ठुलो सुधारहरू भए। त्यसपछि ट्रान्जिस्टरको प्रयोग भयो, ब्याट्री दीर्घकालीन चल्ने बनाइयो, उपकरण सानो र सुरक्षित बन्यो। 1970 पेसमेकरले शरीरको आवश्यकता अनुसार धड्कन मिलाउन थाल्यो। अब म तपाईँहरूलाई कार्डियक पेसिङका विधिहरू बताइरहेको छु। अर्थात् कार्डियक पेसिङ भनेको यो जुन हामीले चर्चा गर्दैथ्यौँ मुटुको अनियमित धड्कन र त्यसलाई कसरी सामान्य बनाउनु, त्यो विधिलाई चाहिँ कार्डियक पेसिङ भनिन्छ। र यो सम्बन्धी म तपाईँहरूलाई केही कुराहरू भनिरहेको छु। र सर्वप्रथम म तपाईँहरूलाई पर्कसिप पेसिङबारे बताइरहेको छु है। पर्कसिप पेसिङ, जसलाई ट्रान्सथोरासिक मेकानिकल पेसिङ पनि भनिन्छ, यो भनेको बन्द मुठीको प्रयोग हो। सामान्यतः भेना काभामा दायाँ भेन्ट्रिकलमाथि स्टर्नमको बायाँ तल्लो किनारमा 20-30 सेन्टिमिटरको दूरीबाट प्रहार गरेर भेन्ट्रिकुलर धड्कन प्रेरित गरिन्छ। ब्रिटिस जर्नल अफ एनेस्थेसियाले विद्युतीय गतिविधि प्रेरित गर्न भेन्ट्रिकुलर दबाव 10-15 मिलिमिटर एचजीसम्म बढाउन यो गर्नुपर्छ भन्ने सुझाव दिन्छ। र त्यही सुझाव अनुसार यो प्रक्रिया गरिएको थियो। यो पुरानो प्रक्रिया हो जुन बिरामीलाई विद्युतीय पेसमेकर नलाएसम्म जीवन बचाउने माध्यमको रूपमा मात्र प्रयोग गरिन्छ। अब अर्को छ ट्रान्सक्युटेनियस पेसिङ, टिसिपी, जसलाई बाह्य पेसिङ पनि भनिन्छ। सबै प्रकारका होमोडायनामिकली महत्त्वपूर्ण ब्राडिकार्डियोको प्रारम्भिक स्थिरीकरणको लागि यो सिफारिस गरिन्छ। यो प्रक्रिया बिरामीको छातीमा दुईवटा पेसिङ प्याडहरू राखेर गरिन्छ, या त अगाडि पार्श्व स्थितिमा वा अगाडि पेस्टेरियर स्थितिमा। उद्धारकर्ताले पेसिङ दर चयन गर्छ र बिस्तारै पेसिङ करेन्ट मिलिएम्पियरमा मापन गरिएको हुन्छ, त्यो बढाउनु पर्छ। र जबसम्म विद्युतीय क्याप्चर इसिजीमा, जुन इसिजी हामी हेर्छौँ है मुटुको जाँच गर्दाखेरि गरिने एउटा परीक्षण, अग्लो फराकिलो टी तरङको साथ फराकिलो क्युआरएस जटिलद्वारा विशेषता त्यो प्राप्त हुँदैन जसमा सम्बन्धित पल्स हुन्छ। इसिजीमा पेसिङ आर्टिफ्याक्ट र गम्भीर मांसपेसी ट्विचिङले यो निर्धारणलाई गाह्रो बनाउन सक्छ। बाह्य पेसिङमा लामो समयसम्म भर पर्नु हुँदैन, यो एक आपतकालीन प्रक्रिया हो जसले ट्रान्सभेनस पेसिङ वा अन्य उपचारहरू लागू गर्न नसकेसम्म पुलको रूपमा काम गर्दछ। र अर्को छ एपिकार्डियल पेसिङ। यदि शल्यक्रिया प्रक्रियाले एट्रियो भेन्ट्रिकुलर ब्लक सृजना गर्छ भने ओपन हार्ट सर्जरीको समस्या अस्थायी एपिकार्डियल पेसिङ प्रयोग गरिन्छ। अस्थायी ट्रान्सभेनस इलेक्ट्रोड सम्मिलित नभएसम्म सन्तोषजनक कार्डियक आउटपुट कायम राख्ने इलेक्ट्रोडहरूलाई भेन्ट्रिकल एपिकार्डियमको बाहिरी पर्खालसँग सम्पर्कमा राखिन्छ। स्थायी एपिकार्डियल पेसिङ लिडहरूलाई शल्यक्रियाद्वारा प्रत्यर्पण गर्न सकिन्छ र पल्स जेनेरेटर पकेटमा टनेल गर्न सकिन्छ। यी लिडहरू या त निष्क्रिय रूपमा मुटुलाई छुने र ठाउँमा सिलाइएका हुन्छन् वा मुटुमा सक्रिय रूपमा फिक्स गर्न स्क्रु संयन्त्र हुन्छ। त्यसपछि छ ट्रान्सभेनस पेसिङ अस्थायी। अस्थायी पेसिङको लागि प्रयोग गर्दा ट्रान्सभेनस पेसिङ ट्रान्सक्युनेटियस पेसिङको विकल्प हो।
पेसमेकर तारलाई बाँझ अवस्थामा नसामा राखिन्छ र त्यसपछि दायाँ एट्रियम वा दायाँ भेन्ट्रिकलमा पठाइन्छ। त्यसपछि पेसिङ तारलाई शरीर बाह्यको बाह्य पेसमेकरसँग जोडिन्छ। ट्रान्सभेनस पेसिङलाई प्राय स्थायी पेसमेकर राख्नका लागि पुलको रूपमा प्रयोग गरिन्छ। स्थायी पेसमेकर प्रत्योपरण नभएसम्म वा पेसमेकरको आवश्यकता नपरेसम्म र त्यसपछि यसलाई हटाएसम्म यसलाई ठाउँमा राख्न सकिन्छ। र स्थायी ट्रान्सभेनस पेसिङ इम्प्लान्टेबल पेसमेकरको साथ स्थायी पेसिङमा मुटुको चेम्बर वा चेम्बरभित्र एक वा बढी पेसिङ इलेक्ट्रोडहरूको ट्रान्सभेनस प्लेसमेन्ट समावेश हुन्छ, जबकि पेसमेकरलाई क्लाभिकल मुनि छालामुनि प्रत्यारोपण गरिन्छ। यो प्रक्रिया उपयुक्त नसाको चिरा लगाएर गरिन्छ, जसमा इलेक्ट्रोड लिड घुसाइन्छ र नसाको साथ मुटुको भल्ब मार्फत चेम्बरमा नराखिएसम्म पास गरिन्छ। यो प्रक्रिया फ्लोरोस्कोपीद्वारा सहज बनाइन्छ, जसले चिकित्सकलाई इलेक्ट्रोड लिडको मार्ग हेर्न सक्षम बनाउँछ। इलेक्ट्रोडको सन्तोषजनक बसाई पुष्टि भएपछि इलेक्ट्रोड लिडको विपरीत छेउ पेसमेकर जेनेरेटरमा जोडिएको हुन्छ। स्थायी पेसमेकरका तीन आधारभूत प्रकारहरू छन्, जसलाई संलग्न कक्षहरूको सङ्ख्या र तिनीहरूको आधारभूत सञ्चालन संयन्त्र अनुसार वर्गीकृत गरिएको छ। एकल चेम्बर पेसमेकर, यस प्रकारमा मुटुको एउटा चेम्बरमा या त एट्रियम वा भेन्ट्रिकलमा केवल एउटा पेसिङ लिड राखिन्छ। दोहोरो चेम्बर पेसमेकर, यहाँ तारहरू मुटुको दुई कक्षहरूमा राखिएका छन्। एउटा लेडले एट्रियमलाई गति दिन्छ र अर्कोले भेन्ट्रिकललाई गति दिन्छ। यो प्रकारले एट्रिया र भेन्ट्रिकल्स बिचको कार्यलाई समन्वय गर्न मुटुलाई सहयोग गरेर मुटुको प्राकृतिक गतिसँग बढी मिल्दोजुल्दो छ। बाई भेन्ट्रिकुलर पेसमेकर, यो पेसमेकरमा मुटुको तीन कक्षाहरूमा तीन तारहरू राखिएका हुन्छन्, एउटा एट्रियममा र दुवै भेन्ट्रिकलमा। यसलाई प्रत्यारोपण गर्न बढी जटिल छ। दर प्रत्यात्मक पेसमेकर, यो पेसमेकरमा सेन्सरहरू छन्, जसले बिरामीको शारीरिक गतिविधिमा परिवर्तनहरू पत्ता लगाउँछन् र शरीरको मेटाबोलिक आवश्यकताहरू पुरा गर्न स्वचालित रूपमा गति दर समायोजन गर्छन्। पेसमेकर जेनेरेटर एक हार्मेटिकली सिल गरिएको उपकरण हो, जसमा पावर स्रोत हुन्छ। सामान्यतया लिथियम आयोडाइड ब्याट्री, एक सेन्सिङ एम्प्लिफायर जसले मुटुको इलेक्ट्रोडहरूद्वारा महसुस गरेको प्राकृतिक रूपमा हुने मुटुको धड्कनको विद्युतीय अभिव्यक्ति, पेसमेकरको लागि कम्प्युटर तर्क र इलेक्ट्रोडहरूमा गति आवेग प्रदान गर्ने आउटपुट सर्किटरी प्रशोधन गर्दछ। सामान्यतया जेनेरेटर छातीको भित्ताको छालाको तल्लो भागको बोसोमुनि छातीको मांसपेशी र हड्डीहरूमाथि राखिन्छ, यद्यपि स्थिति केस दर केस आधारमा फरक फरक हुनसक्छ। पेसमेकरको बाहिरी आवरण यसरी डिजाइन गरिएको छ कि यसलाई शरीरको प्रतिरक्षा प्रणालीले विरलै अस्वीकार गर्नेछ। यो सामान्यतया टाइटेनियमबाट बनेको हुन्छ, जुन शरीरमा निष्क्रिय हुन्छ। त्यसपछि छ लिडलेस पेसिङ। लिडलेस पेसमेकरहरू क्याप्सुल जत्तिकै सानो हुन्छन् र मुटुभित्र जेनेरेटर राख्न पर्याप्त सानो हुन्छन्, त्यसैले पेसिङ लिडहरूको आवश्यकतालाई व्यवस्था गर्छ। पेसमेकर लिडहरू समयसँगै असफल हुन सक्छन्। यी घटकहरूलाई व्यवस्था गर्ने पेसिङ प्रणालीले सैद्धान्तिक फाइदा प्रदान गर्छ। लिडलेस पेसमेकरहरूलाई ग्रोइनमा चिरा मार्फत फेमोरल नसामा खुवाएको स्टेरबियल क्याथेटर प्रयोग गरेर मुटुमा प्रत्यर्पण गर्न सकिन्छ। र त्यसपछि यो जुन पेसमेकरको हामीले यो अहिले तक्निकी कुराहरूबारे है चर्चा गऱ्यौँ, यो पेसमेकर हामी मानिसहरूलाई मात्र नलाएर यही जनावरहरूमाथि पनि अनुसन्धान भएको थियो। घोडा बिरालो यिनीहरूलाई पनि पेसमेकर लाएर अनुसन्धानको क्षेत्रमा वैज्ञानिकले यसलाई अगाडि बढाएका थिए। र यो यसरी चरण पछि चरणमा यो पेसमेकरमा उन्नत प्रकारको हुँदै गयो। अहिलेको वर्तमान अवस्थामा आइपुग्दाखेरि धेरै राम्रो पेसमेकरहरू उपलब्ध छ र आजको पेसमेकरहरू अत्यन्त उन्नत प्रकारका छन्। अहिले झन् सानो घडीको आकारको है सानो आकार घडीको जस्तो पेसमेकर पनि पाइन्छ, अनि 8 वर्षदेखि 15 वर्षसम्म टिक्ने ब्याट्रीहरू पाइन्छ, जो चाहिँ पहिला समस्या थियो ब्याट्री सकिहाल्ने समस्या, अहिले यो एकदमै कम भएर गएको छ। यसलाई प्रोग्रामिङ गर्न सकिन्छ र एमआरआई कम्प्याटिबल हुन्छ यो। त्यसबाहेक अरू नयाँ पेसमेकरहरू पनि छन्, जसलाई लिडलेस पेसमेकर, तारबिनाको पेसमेकर पनि भनिन्छ। त्यसपछि स्मार्ट पेसमेकर, रिमोटले चलाउने, रिमोट मोनिटरिङ गर्ने
पेसमेकरहरू पनि अहिले उपलब्ध छ। यसरी विज्ञानले हामीलाई जीवन बचाउन

0: पेसमेकर बनाएर धेरै रोगीहरूको जीवन बचाएका छन्। र निष्कर्षमा भन्नुपर्दा पेसमेकर आधुनिक चिकित्सा विज्ञानको एउटा ठुलो उपलब्धि हो। यसले हजारौँ मानिसको जीवन बचाएको छ र उनीहरूलाई स्वस्थ र सक्रिय जीवन बाँच्न मद्दत गरेको छ। र यदि हाम्रो आफन्तमा पनि कोही चक्कर लाग्ने, बेहोस हुने समस्या या मुटुको अनियमित धड्कन देखिन्छ भने हामीले शीघ्र भन्दा अति शीघ्र डाक्टरसँग जाँच गराउनु पर्ने हुन्छ। र अब यो पेसमेकर मुटुसँग सम्बन्धित विषय हो र मुटु स्वस्थ राख्नको निम्ति हामीले दैनिक खानपिनमा पनि ध्यान दिनुपर्छ। नियमित रूपमा व्यायाम गर्ने, एक्सर्साइजहरू गर्ने, राम्रो पुस्तकहरू पढ्ने, एकदमै खुसी हुने है, बिहान उठेर योगा प्राणायाम ध्यान गर्ने र जीवनशैलीलाई परिवर्तन गऱ्यौँ भने हाम्रो मुटु पनि स्वस्थ हुन्छ र पेसमेकरको पनि हामीलाई आवश्यकता पर्दैन र परिहाले पनि हामी डराउनु पर्दैन। अहिले धेरै उन्नत प्रकारको पेसमेकरहरू आएर डक्टरसँग परामर्श गऱ्यौँ भने हामी बिमारी भयौँ भने पनि मुटु सम्बन्धी रोगै लाग्यो भने अनि पेसमेकर लाउनु पर्यो भने पनि केही ध्यानहरू पुऱ्याएर शर्तहरू पालन गरेर हामी स्वस्थ जीवन बाँच्न सक्छौँ। र आज मैले तपाईँहरू समक्ष पेसमेकर सम्बन्धी केही चर्चाहरू गरेँ र भविष्यमा पनि हामी यस्तै धेरै राम्रो विषयहरू लिएर तपाईँहरूसँग फेरि भेट्नेछौँ भन्दै म मेरो यो भनाइ वार्ता यहीँ समाप्त गरेको छु। धन्यवाद।
1: विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रममा हामीले खोज अनि अनुसन्धान विषय अन्तर्गत पेसमेकरको महत्त्वपूर्ण आविष्कारबारे जानकारी प्राप्त गर्यौँ, जसले मुटुको समस्या भएका बिमारीहरूलाई नयाँ आशा र जीवन प्रदान गरेको छ। विज्ञान र प्रविधिको विकासले मानव जीवनलाई सुरक्षित, सहज र दीर्घ बनाउँदै लगिरहेको हामी पाउँछौँ। यस्ता आविष्कारहरूले हामीलाई विज्ञानप्रतिको विश्वास अझ बलियो बनाउँछ भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

रेतिन्जेल प्रस्तुत थियो कार्यक्रम शिक्षा ज्योति। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अबको क्रममा समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रबाट राष्ट्रपति भवन नयाँ दिल्लीमा आयोजित नागरिक पद्मा पुरस्कार समारोह 2025 को प्रत्यक्ष प्रसारण।

0: एफएम 103.5 मेगाहर्जमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। रवको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। वित्तमन्त्री निर्मला सीतारमणले पश्चिम एसियामा युद्धको सन्दर्भमा इन्धन, उर्वरक र विदेशी मुद्रालाई विशेष ध्यान दिन आह्वान गर्नुभएको छ। उहाँले देशको अर्थव्यवस्था अझै पनि लचिलो रहेको बताउनुभयो। आज मुम्बईमा लघु उद्योग विकास ब्याङ्कको 37 वार्षिक उत्सवमा कार्यक्रममा भाग लिनुहुँदै वित्तमन्त्री सीतारमणले सूक्ष्म, साना र मध्यम उद्यम क्षेत्रको पारिस्थितिक प्रणालीलाई सुदृढ पार्ने र ग्रामीण उद्योगहरूको आधुनिकीकरणलाई तीव्र पार्ने उद्देश्यले धेरै पोर्टल र पहलहरूको सुरु गर्नुभयो। सुश्री सीतारमणले विश्वव्यापी चुनौतीहरूको बावजुद पनि भारतको नीतिगत प्रतिक्रिया घरेलु वृद्धिलाई सुरक्षित राख्न सावधानीपूर्वक सन्तुलित गरिएको बताउनुभयो। उहाँले पेट्रोल र डिजेलमा हालै गरिएको उत्पाद शुल्क कटौतीले कोषमा लगभग 1,00,000 करोडको बोझ पर्ने बताउनुभयो। सरकारले देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ। पश्चिम एसियामा युद्धको सन्दर्भमा आज नयाँ दिल्लीमा आयोजित अन्तर्मन्त्रालय पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले एलपीजीको घरेलु उत्पादन प्रतिदिन 50,000 टन पुर्याइएको बताउनु भएको छ। उहाँले पछिल्लो 4 दिनमा देशभर लगभग 1,72,00,000 घरेलु एलपीजी सिलिन्डर वितरण गरिएको जानकारी दिनुभयो। श्री शर्माले भन्नुभयो, यस महिनाको सुरुदेखि नै लगभग 1,56,000 टन व्यावसायिक एलपीजी बिक्री भइसकेको छ, जसमध्ये पछिल्लो 4 दिनमा 24,000 टन भन्दा बढी व्यावसायिक एलपीजी बिक्री भइसकेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भन्नुभयो, यस क्षेत्रमा अवस्थित भारतीय दूतावासहरू भारतीय प्रवासीहरूसँग उनीहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न निरन्तर सम्पर्कमा छन्। ऊर्जा मन्त्री मनोहर लालले प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन संरक्षणको अपील राष्ट्रिय हितमा रहेको बताउनु भएको छ। उहाँले तेल र सुन जस्ता आयातित वस्तुहरूको खपत घटाउनाले देशको अर्थतन्त्र र विदेशी मुद्रा भण्डारलाई बलियो बनाउने बताउनु भएको छ। हरियाणाको जिन्द जिल्लामा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले इन्धन बचत गर्ने प्रयासमा आफ्नो आधिकारिक काफिलाका सवारी साधनहरूको संख्या पनि घटाएको बताउनुभयो। बिजुलीको बढ्दो मागको सन्दर्भमा श्री मनोहर लालले 21 मईमा देशले 271 गिगावटको उच्चतम बिजुलीको माग रेकर्ड गरेको बताउनुभयो, जुन लगभग पूर्ण रूपमा पूरा भएको थियो। सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल रूपमा परिवर्तन गरिएको भिडियोलाई नक्कली भनेको छ, जसमा सबै आधार कार्ड धारकहरूले विद्युतीय साइकल प्राप्त गर्ने दावी गरिएको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले प्रधानमन्त्री वा सरकारले त्यस्तो कुनै घोषणा नगरेको स्पष्ट पारेको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 कार्यान्वयनको सम्बन्धमा भारतीय खेल प्राधिकरण अन्तर्राष्ट्रिय शिक्षा समूहकी अध्यक्ष डाक्टर शिल्पी साहुसँग छलफल गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा श्री प्रधानले आधारभूत शिक्षालाई सुदृढ पार्ने, शिक्षालाई अझ क्षमतामूलक बनाउने र भारतीय भाषाहरूलाई प्रवर्धन गर्ने आवश्यकतामाथि छलफल भएको बताउनु भएको छ। उहाँले विशेष गरी विद्यार्थीहरूका लागि विश्वव्यापी अवसरहरूको सन्दर्भमा भारतीय मूल्य मान्यतामा आधारित शिक्षा प्रणालीलाई प्रवर्धन गर्ने महत्वमाथि जोड दिनुभयो। तमिलनाडुमा विपक्षी अखिल भारतीय अन्ना डीएमके पार्टीका वरिष्ठ नेता एसपी वेलुमानीको नेतृत्वमा रहेको असन्तुष्ट गुटका 3 विधायकहरूले विधानसभाबाट राजीनामा दिएका छन् र सत्तारूढ दल तमिझका वेद्रिकजगम टिभीकेमा सामेल भएका छन्। यो विकास अखिल भारतीय अन्ना डीएमके पार्टीभित्रका प्रतिद्वन्दी गुटहरूबीच चलिरहेको तनावको बीचमा भएको हो। श्री वेलुमानीको नेतृत्वमा रहेको गुटले पहिले विधानसभामा टिभीके सरकारलाई समर्थन गर्ने घोषणा गरेको थियो। यो कदमले सत्तारूढ गठबन्धनको बहुमतलाई बलियो बनाउने काम गरेको थियो। मनोरञ्जन र आतिथ्य क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरूमा बाल श्रममा कडा प्रतिबन्ध लगाउन माग गर्दै दायर गरिएको जनहित याचिकाको सम्बन्धमा सर्वोच्च अदालतले केन्द्र सरकारलाई सूचना जारी गरेको छ। सर्वोच्च अदालतले बाल अधिकारको लागि काम गर्ने समूहले गरेको निवेदनको ध्यानाकर्षण गरेको छ। निवेदकले 18 वर्ष मुनिका बालबालिकाहरूलाई अर्केस्ट्रा, डान्स बार, मसाज पार्लर स्पा र सेलुनहरूमा काम गर्न वा प्रदर्शन गर्न निषेध गर्न केन्द्र सरकारलाई निर्देशन दिन माग गरेको छ। परिस्थितिलाई गम्भीर मुद्दा भन्दै सर्वोच्च अदालतले राष्ट्रिय बाल अधिकार संरक्षण आयोगलाई त्यस्ता प्रतिष्ठानहरूमा काम गर्ने बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि मानक सञ्चालन प्रक्रिया तयार गर्न निर्देशन दिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौँ समाचारको साथमा। अहिले 6:50 सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र कार्यक्रमहरू प्रसारण भइरहेछ। आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज साथै न्युज अन एआईआर एपमा पनि उपलब्ध रहनेछ। र अहिले समय साँझको 6:05 अनि 36 सेकेन्ड भइरहेछ र उपस्थित भइसकेकी छु म प्रेमिका र सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै अब सुनाउन लागिरहेछौँ हिन्दी फिल्मी गीत।

र भर्खरै यहाँले सुन्नुभयो मोहम्मद रफिको शर्मा फिल्म काला बजारबाट, जसमा शब्द थियो शैलेन्द्रको अनि सङ्गीत एसडी बर्मनको। त श्रोता, फिल्मी गीतको कार्यक्रम आजलाई यतिमा नै। यो प्रसारण हो आकाशवाणीको र अबको क्रममा प्रस्तुत छ कार्यक्रम गाउँले सभा।

0: एहे नमस्ते साई बिरे भाइ नमस्ते छ
1: एहे नमस्ते नमस्ते धनमाया दिदी ठिक समयमा आइपुग्नु भएछ नि
0: हजुर हजुर सफा गर्नु समयमा नै पर्छ बिरे भाइ हतार हतार गरेर भए पनि आइपुगे नि
1: हो नि अनि यसरी हामी भेला भएपछि सधैँ विभिन्न विषयमा कुराकानी गर्छौँ
0: हजुर हजुर
1: आज पनि केही कुराकानी त गर्नुपर्छ
0: हजुर बिरे भाइ
1: कुराकानी भन्दा नि आज चाहिँ मैले हाम्रो सभामा एकजना अतिथि निम्ताएको थिएँ
0: ज्यू
1: अनि उहाँ अहिलेसम्म आइपुग्नु भएको छैन आउनु हुँदै होला बाटोमा
0: हजुर हजुर त्यतिन्जेल नि बिरे भाइ अतिथि नआइपुगुन्जेल चाहिँ हामी यसो मनोरञ्जन गरेर गीत सुन्दै गरौँ न त
1: अवश्य हुन्छ
0: विश्राम पनि हुने
1: हुन्छ नि त्यसै गरौँ न त

0: लौ त अहिले हामीले विश्राम गरेर यो गीत सुनेका थियौँ है, रमाइलो भयो। अनि यो गीत सुन्दै गर्दाखेरि हाम्रो अतिथि पनि आइसक्नु भएको छ।
1: हजुर हजुर, यहाँको यसो परिचय गराउनुहोस्, म त नयाँ नयाँ लाग्दैछ त अतिथि बिरे भाइ।
0: नयाँ भन्दा पनि उहाँ पुरानै हुनुहुन्छ।
1: ए, कहिले कहिले आउने गर्नुहुन्छ?
0: हजुर, तपाईँसँग भेट भएको थिएन होला।
1: भेट भए पनि नभए पनि बिरे भाइ, अब बुढाबुढी भयो, चिनिँदैन नि त, बिर्सिन्छ।
0: हो नि हो नि, ठिकै भन्नुभयो।
1: हजुर,
0: अनि यहाँ हुनुहुन्छ विजय राई।
2: नमस्कार, नमस्कार हजुरहरूलाई पनि।
0: अनि यहाँ चाहिँ
1: ज्यू
0: मिरिक खण्ड अन्तर्गत सौरेनी बस्तीबाट आउनु भएको।
1: हजुर, निकै टाढाबाटै आउनु भएको रहेछ नि बिरे भाइ।
0: अनि यहाँसित चाहिँ मलाई सोध्नु मन लागेको कुरा चाहिँ के छ भने नि, अब मिरिक खण्डमा त इस्कुसको खेती बृहत रूपमा गरिन्छ।
1: हजुर हजुर, व्यवसायकै रूपमा गरिन्छ है बिरे भाइ।
0: अनि यो विषयमा चाहिँ यहाँसित सिकेर हामी पनि इस्कुस खेती गर्नुपर्छ कि भन्ने लागेर चाहिँ मैले यहाँलाई।
1: हजुर हजुर।
0: अनि अब यहाँ त सौरेनी बस्ती निवासी भनेर भन्दैछौँ है, सौरेनी बस्ती विषयमा चाहिँ यहाँलाई पहिला सोधौँ कि भन्ने विचार राखेको नि। कस्तो ठाउँ हो यो सौरेनी बस्ती विजयजी?
2: मिरिक महकुमा अन्तर्गत सौरेनी मौजामा पर्ने एउटा बस्ती क्षेत्र हो।
0: हजुर,
2: र यो बस्ती क्षेत्रमा धेरैवटा खेतीपातीहरू पनि गर्दै गर्छौँ हामी सबै त्यहाँको कृषक वर्गहरू। र यसमा तपाईँहरूले भन्नुभएको जस्तै इस्कुस खेती पनि हामी गर्ने गर्छौँ।
0: अनि तपाईँहरूको गाउँमा ज्यादातर मानिसहरू चाहिँ खेतीपातीमै निर्भर छ कि कतिजना सरकारी जागिरहरू पनि छन्?
2: खेतीपातीमै मात्र निर्भर नभएर सरकारी जागिरमा पनि हुनुहुन्छ, साथै कति युवाहरू वर्तमान समयमा वैदेशिक रोजगारको निम्ति पनि बाहिरिएर जानुभएको छ।
0: अनि यहाँ खरसाङदेखि सौरेनी जानु परेमा चाहिँ सबभन्दा सजिलो बाटो अथवा पुग्नुपर्ने चाहिँ कहाँबाट होला?
2: यहाँबाट सौरी पुग्नुपर्ने सबैभन्दा छिटो चाहिँ तपाईँको यो अम्बटेको बाटो भएर यो बुङकुलुङ बस्ती निस्केर
0: हजुर
2: नजिक पर्ने हुन्छ। त्यसपछि अर्को रोड चाहिँ यो पङ्खाबारी रोड भएर पनि दुधिया निस्केर सौरेनी बस्ती आउन सकिन्छ।
0: यो दुई बाटोमा एउटा बाटो हामीले चुन्दा भयो।
2: हजुर हजुर, ज्यू ज्यू ज्यू।
0: अनि आज यहाँसित चाहिँ हामी इस्कुस खेतीमा कुराकानी गर्नुपर्ने छ।
1: हजुर,
0: अनि तपाईँले पनि केही सोध्ने कुरा छ भने सोधिहाल्नुहोस् न।
1: हजुर, मनमा लागेको कुरा त छ नि बिरे भाइ। र यहाँ विजयज्यूले चाहिँ इस्कुसको खेती चाहिँ कहिलेदेखि गर्नुभएको, कतिको अनुभव छ यो इस्कुसको खेती गर्दा तपाईँलाई?
2: इस्कुसको खेतीमा विशेष हाम्रो यो एउटा पुस्तैनी खेतीमै पर्ने गर्दछ, त्यसले गर्दाखेरि मैले जति बेलादेखि मैले होस सम्हालेँ त्यति बेलादेखि नै यो इस्कुसको खेती हाम्रो भेकमा हुँदै आएको थियो।
0: हजुर,
2: त्यसले गर्दाखेरि भन्नुपर्दा 89-90 विशेष गरेर इस्कुसको खेतीमा लागेको हो र त्यस समयदेखि नै

0: मलाई इस्कुसको खेतीबारे धेरथोर रूपमा जानकारी हुँदै आएको चाहिँ भन्नु पर्छ मैले
1: ज्यू
2: हजुर हजुर इस्कुस खेती गर्दा हुँदै के कुरामा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ अहिलेसम्मको तपाईँको अनुभवमा?
0: इस्कुस खेतीमा विशेष मेरो अहिलेसम्मको अनुभवमा विशेष ध्यान त त्यति साह्रो केही पर्दैन, यसलाई प्रकृतिले जुन अनुकूल एउटा जुन वातावरण दिएको छ त्यसैको आधारमा अहिलेसम्म इस्कुस खेतीहरू हुँदै आएको छ। र विशेष गरेर यसमा के छ भने मलाई चाहिँ मैले अहिलेसम्म लागेकोमा चाहिँ यो इस्कुस चाहिँ 5.2 देखिको 6.5 सम्मको जुन चाहिँ पिएच हुन्छ माटोको पिएच
2: हजुर
0: त्यसमा चाहिँ राम्रोसँग फस्टाएको मलाई लाग्यो। अनि इस्कुस फल्नुमा चाहिँ विशेष गरेर रातको तापक्रम अलिक कम्तीमा अनि दिनमा उष्णता भएको जुन ठाउँहरू छ साथै तुसारो चाहिँ नपर्ने ठाउँहरूमा चाहिँ राम्रोसँगले इस्कुस फस्टाएको मलाई लाग्यो।
1: इस्कुसको खेती गर्दा चाहिँ अब हाम्रो पहाडी क्षेत्रमा चाहिँ कुन जातको लगाउँदा चाहिँ एकदमै राम्रो हुन्छ होला, धेरै फलन पाउन सकिन्छ?
0: इस्कुसको खेती हुन त पहिला यो सबै जातहरू त हुन्थेन जुन समयमा हाम्रो भेगमा प्रशस्त मात्रामा इस्कुस हुन्थ्यो त्यस समय यो सबै जातहरू त आउँथेन आउनुको लागि र त्यस समय चाहिँ त्यहाँको रैथाने भनिन्थ्यो लोकल इस्कुस नै प्राय चलनमा आएको थियो र अहिले चाहिँ धेरैवटा भनौँ अब यो विशेष गरेर यसमा यो भाइरस रोग आएपछि चाहिँ हामी सबै कृषक वर्गले यो इस्कुसलाई उखालेर अन्य इस्कुस लाउन बाध्य भयौँ र यसको लागि चाहिँ हाम्रो यो विकासी इस्कुस भन्छ यो विकासी इस्कुस अलिक सानो फलाइमा चाहिँ धेरै मात्रामा उत्पादन धेरै दिने यो इस्कुस चाहिँ अहिले व्यापक रूपमा हाम्रो भेगमा खेतीपाती गरिँदैछ।
2: अनि सुन्नुहोस् न तपाईँहरूले चाहिँ अगौटे जातहरू लाउनु पर्ने हुन्छ कि तपाईँहरू जो हाम्रोतिर यो चिस्यानी जग्गातिर फल्छ नि त्यस्तो खालके इस्कुसको रोप्नुहुन्छ?
0: इस्कुस खेतीमा अगौटे र पछौटे चाहिँ रोपाइबाट नै हुँदो रहेछ।
1: ए हजुर
0: अब इस्कुसको जुन चाहिँ हुनु त अब धेरै तरिकाले अब तिन तरिकाले भन्छ यसलाई इस्कुसलाई खेती गर्न सकिन्छ। जस्तै अब त्यसको जुन तरुलको छेउमा जुन चाहिँ भेट्नु भनिन्छ भेट्नुबाट पनि उम्रेको सारेर जराइसँग सारेर पनि गर्न सकिँदो रहेछ। अनि इस्कुसको जुन लहराको कटिङ राखेर पनि इस्कुस खेती गर्न सकिँदो रहेछ।
1: अनि इस्कुसको लहराको कटिङ राख्दा पनि हुन्छ
0: लहराको कटिङ राखेर पनि गर्न सकिँदो रहेछ। अनि अर्को चाहिँ फलबाट पनि हामी इस्कुसको गर्न सक्छौँ। प्रचलित तरिका चाहिँ इस्कुसको फल नै रोप्ने गरेको छौँ प्रायःले सबै यो एउटा सजिलो तरिका पनि हो। रोप्दा चाहिँ अगस्तमा जुन महिनामा इस्कुस छिपिन्छ बोटमै यसलाई छिपिन्छ नत्र भने छिपाएर जुन चाहिँ आफूलाई रोगविहीन जुन बोट छ त्यो बोटहरूबाट इस्कुसको बिउ लिएर छिपिँदै गरेको त्यहाँबाट चाल्पा हालिन्छ त्यहाँबाट उम्रिँदै पनि गरेको हुन्छ र त्यसलाई नै हामीले रोप्यौँ भने यही साल नै यो लगभग कार्तिक अन्तिम समयमा यसले फल्छ यही साल फल्छ र अर्को साल अझ त्यो छिपेको बोटबाट अझ राम्रो छिटो फलाइ हुन्छ र अर्को चाहिँ हो अब ढिलो गर्छु भन्यो भने चाहिँ अबको मङ्सिरतिर छिपेको बिउ लायौँ भने पनि मङ्सिर पुसतिर छिपेको बिउ लाइन्छ र त्यो चाहिँ अर्को सालको यही जुन जुलाई महिनादेखिको चाहिँ अर्को सालको फसल सुरु हुन्छ र यसरी इस्कुस खेती चाहिँ गर्दाखेरि रोपाइबाटै हुन्छ रहेछ छिटो फलाउनु र ढिलो फलाउनु चाहिँ कुनै प्रजाति होइन रोपाई तरिका मिलायो भने छिटो फल्ने हजुर
1: हजुर।
2: अनि सुन्नुहोस् न अब यो इस्कुस खेतीमा सबभन्दा चाहिने भनेको मचान हो तपाईँहरू चाहिँ कस्तो खालके मचान रुचाउनुहुन्छ बाँसले बनाएको कि यो अस्थायी मचान भइहाल्यो कि स्थायी मचानहरू जो चाहिँ तारहरूले बनाउँछ नि त्यस्तो प्रकारको बनाउनुहुन्छ?
0: इस्कुसको मचानमा हुन त यो दुवै तरिका अप्नाइएको पाइन्छ
2: हजुर
0: हामी पनि यो दुई तरिकाको नै प्रयोग गर्ने गरेका छौँ र यसमा विशेष गरेर तारको मचान पनि लाउने गरिन्छ अनि यसमा बाँसको पनि गरिन्छ तर यसमा फरक चाहिँ के छ भने तारको चाहिँ एक टाइम लाएपछि धेरै समयसम्म यसले खप्ने हुन्छ तार धेरै समय जान्छ बाँसको चाहिँ एक साल लाएको झनै दुई सालसम्म चाहिँ यो जानु सक्छ त्यहाँदेखि दुई सालदेखि उता चाहिँ जाँदैन तर पनि बिचमा जुन मक्किएको कलिलो बाँसहरू परेको यसलाई चाहिँ फेर्नै नै पर्ने हुन्छ अनि यो तारको लाउँदा चाहिँ के छ भने रहेछ भने तारको लागि चाहिँ खम्बा चाहिँ बलियो हुनु पर्यो त बाँसको दिँदा चाहिँ बाँसको खम्बा त त्यही हो त्यही एक दुई सालले भइहाल्छ अनि त्यसले गर्दाखेरि यदि सामर्थ्य भएको जो कृषक वर्ग छ उहाँहरूले चाहिँ तारको खम्बामा चाहिँ जुन चाहिँ ढलाइ गरेर अनि यो फलामको पाइप किनेर उहाँहरूले यो पाइपको खम्बा बनाएर पनि उहाँहरूले तारको मचान लाउनुहुन्छ र यो चाहिँ धेरै समयसम्म खप्छ लगभग 5-6 वर्ष आरामसँग 5-7 वर्ष त यो जान्छै जान्छ
2: हो नि धनमाया दिदी अनि आज हाम्रो सभामा यहाँ विजय राई सौरेनी निवासी आउनु भएर हामीलाई इस्कुस खेतीमा यहाँको अनुभव हामीसँग बताउनु हुँदैछ यहाँसित सोध्नुपर्ने कुराहरू अझै छ तर त्योभन्दा अगाडि चाहिँ यहाँलाई पनि एकछिन विश्राम गराएर एउटा गीत सुनौ न त
1: ए हुन्छ हुन्छ यहाँको घाँटी सुकेको जस्तो लाग्यो हो वीरे भाइ लु रमाइलो गीत सुनाउनुहोस् न

0: लौ त धनमाया दिदी, अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि हाम्रो अतिथि यहाँ विजयज्यूलाई चाहिँ कस्तो लाग्यो यो गीत?
1: एकदमै रमाइलो लाग्यो मलाई, आफ्नो बाल्यकालको याद आयो।
0: अनि आज हाम्रो सभामा यहाँ मिरिक सौरेनी निवासी विजय राईज्यू आउनु भएर हामीलाई इस्कुस खेतीमा यहाँको अनुभव बताउनु हुँदैछ।
2: हो नि पिरे भाइ, र मलाई त यहाँ विजयज्यूलाई के सोध्नु मन लाग्यो भन्दा नि, इस्कुसको खेती गर्दा नि विजयज्यू,
1: हजुर,
2: मलजल कति लगाउनु पर्ने हो, गहिराई कति हुनुपर्ने हो, त्यसमा पनि त ध्यान दिनु पर्यो होइन बिरे भाइ?
0: हो नि हो नि,
2: यो पनि यसो बताइदिनुहोस् न।
1: इस्कुसमा मलजल भन्दा म यसलाई अलिकति रोप्ने तरिका पनि म यसलाई अलिकति यो सँगसँगै बताइदिनु मन लाग्यो।
0: हुन्छ, अवश्य अवश्य।
1: अनि यो इस्कुस रोप्नुको लागि चाहिँ पहिला सुरु चाहिँ एक फुट वा डेढ फुटको चौडाइ, एक फुट या डेढ फुटको नै लम्बाइ, अनि त्यसको गहिराई चाहिँ एक फुट लगभग गरेर चाहिँ त्यसमा चाहिँ गाईको पचेको मल या जुन चाहिँ कम्पोस्ट मल, हजुर, यो हामी प्रयोग गरेर यसलाई फेरि पुरेर, माटोले त्यसलाई पुरेर चाहिँ एउटा ड्याङ जस्तो बनाएर,
2: हजुर,
1: चारपाटी ड्याङ जस्तो बनाएर त्यो माथि पाँचदेखि सातवटासम्म इस्कुसको बिउ लाउने गरिन्छ।
0: हजुर,
1: यो बिउ लगाएर चाहिँ बादमा यो मचान चढिसकेपछि चाहिँ त्यसपछि त्यो इस्कुसमा बिस्तारै गाईको मल नै वरिपरि छापिदिने गर्छौँ। अनि यो अझै बढ्दै गएपछि, यो ठुलो मचान चढेपछि र मचानमा पुगेर अझै मचानबाट फैलिएपछि यसमा हामीले यो एउटा लहरे बाली भएको हुनाले गर्दाखेरि यसलाई नाइट्रोजनको धेरै आवश्यकता पर्ने हुन्छ र त्यसले गर्दाखेरि गाईको मलमा मात्र पर्याप्त मात्रामा नाइट्रोजन पुग्नु सम्भव हुँदैन। अब गाईकै मल मात्रै गर्यो भने चाहिँ यसलाई फसलमा कमी आउँछ। हुन त अङ्ग एउटा अर्ग्यानिक गर्नु पर्यो भने गाईकै मलमा गर्नु सकिन्छ, तर कमर्सियल गर्नु पर्यो भने यसलाई हामीले बाहिरबाट नाइट्रोजन युरियाहरू यसलाई दिनुपर्ने हुन्छ। अनि यो बोट बढ्दै गएपछि त्यसपछि हामीले यसलाई फस्फोरस पोटास पनि समय समयमा दिनुपर्ने हुन्छ र यसरी चाहिँ हामीले इस्कुसलाई दुवै तरिकाले इन्टिग्रेटेड भनौँ है, दुवै तरिका मिलाएर यता गाईको मल पनि लगाउने गर्छौँ, गाईको मल सँगसँगै साथमा युरिया अनि एनपिके नाइट्रोजन फस्फोरस पोटासहरू वा अलग अलग युरिया सुपर फस्फेट पोटास अलग अलग रूपमा पनि हामी यसलाई प्रयोग गर्न सक्छौँ र यसरी हामीले मलको रूपमा चाहिँ यही कुराहरू प्रयोग गर्दै आइरहेको छौँ।
0: अनि सुन्नुहोस् न विजयजी, तपाईँहरूको क्षेत्रमा नि यो इस्कुस खेती गर्दा हुँदै तपाईँहरूले भोग्नु परेको समस्याहरू चाहिँ के रहेको छ?
1: इस्कुस खेतीमा भोग्नुपर्ने समस्या चाहिँ के छ विशेष गरेर भने, यो इस्कुस रोपेर जबसम्म मचानमा चढ्दैन, जबसम्म इस्कुस ठुलो हुँदैन, तबसम्म चाहिँ यसलाई बाँदरले, दुम्सी, यो जङ्गली जीव जन्तु एकदमै नै यसलाई आक्रमण गरेर यो यसलाई बढ्नै दिँदैन, बोटै खाइदिइहाल्छ, तल फल निकालेर खाएपछि बोट मरिहाल्छ। यो विभिन्न जीवजन्तुले पनि घरि टुसा ठुङ्गेर खाइदिन्छ, घरि त्यो लहरै खाइदिन्छ मृगहरू आएर, यो समस्याहरू छ एउटा। अनि अर्को समस्या चाहिँ छ, बोट बढेर गएपछि जब मचानमा चढेर फल्नु थाल्छ त्यस पछि चाहिँ के छ भने, यो एउटा अहिले चाहिँ हाम्रो क्षेत्रमा चाहिँ यो भाइरसको ज्यादै प्रकोप भइरहेको छ, भाइरस एकदमै ज्यादै रूपमा फैलिरहेको छ, त्यसले गर्दा इस्कुसको फसलमा धेरै नै रास आएर गएको छ वर्तमान स्थितिमा। जुन समयमा पहिला 80 लिएर 89 समयमा जुन चाहिँ थियो, त्यो समयमा जुन प्रकारले फसल हुन्थ्यो,
0: हजुर,
1: अहिले एकदमै त्यसको घटेर झन् त्यो 50% भन्दा ज्यादा नै, 50 भनौँ, अब यसलाई कति 80% भनौँ, घटेर चाहिँ गइसकेको छ। यो चाहिँ एउटा दुःख लाग्दो उयो छ, यो इस्कुस खेतीमा चाहिँ यो खालको एउटा चुनौती आइरहेको छ।
2: अनि यो भाइरसले गर्दा इस्कुसको खेती नष्ट भइरहेछ भन्नुभयो नि, लक्षण चाहिँ कस्तो देखाउँछ होला नि यो भाइरस आउँदा?
1: यो भाइरसमा चाहिँ विशेष गरेर लक्षण चाहिँ सजिलैसँग चिन्न सकिन्छ, यो एउटा माइक्रोन्युट्रिएन्टको कमी जस्तो देखा पर्छ यसमा। पहिला पहिला चाहिँ अलिअलि पहेँलो हुन्छ, बादमा पछि त्यो बाद काचा कुचुक कच्रेर एकदमै थोपा थोपा भएको, थोप्ले थाप्ले पत्ता पनि कच्रेको, मुन्टा पनि विकृत हुँदै जान्छ, सानो सानो हुन्छ, अनि फसल पनि धेरै थो एकदमै कमी भएर अनि यो जान्छ र मचान पनि राम्रोसँगले कभर गर्न सक्दैन, त्यो बढेर जानै सक्दैन, त्यस्तो पाराले जान्छ, यो चाल पाइहालिन्छ। यही पाराले चाहिँ यो चाहिँ एउटा भाइरस रहेछ भनेर चाहिँ बुझ्न सकिन्छ।
0: अनि यो रोगहरू लाग्दा, यो जुन भाइरस रोग छ नि, यो रोग लाग्दा चाहिँ तपाईँहरू के गर्नुहुन्छ अन्त?
1: यसको त भाइरसको त धेरै विशेषज्ञहरूले भनाइअनुसार, आफैले पनि एउटा अनुभव भएको अनुसार, यसको लागि त कुनै दबाई छैन। यसको चाहिँ एउटै उपाय हो रहेछ, यो चाहिँ के भने, यो बोटलाई नै सम्पूर्ण तानतुन गरेर बरु कि त डढाइदियो कि त्यसको बोट चाहिँ गाईलाई दिइहाल्यो, अनि त्यो उमा चाहिँ त्यो यसको फेदमा चाहिँ एकदमै आगो फुकेर त्यो डढाइदिएर त्यसलाई नष्ट गर्नु नै यसको सर्वोत्तम उपाय
2: रोकथाम।
0: अनि अघि तपाईँले यो तपाईँहरूको खेतीमा जङ्गली जनावरहरूले पनि धेरै सताउँछ भन्ने कुराहरू गर्नुभयो, यसो हुँदा चाहिँ तपाईँहरू के गर्नुहुन्छ?
1: हामीले विशेष गरेर बोटलाई सुरक्षा पनि गर्न सकिन्छ कतिवटा तरिकाहरू अप्नाएर, जसरी अब जस्तै बोट रोपेर त्यसलाई त्यसै छोडिदिनु भन्दा चाहिँ त्यो बोटलाई चारैतर्फ चाहिँ बाँसको खुड्किलो एउटा खुट्टी दिएर वरिपरि बोराले बारेर चाहिँ यसलाई सुरक्षित राखियो गरियो भने धेरै मात्रामा एउटा सुरक्षित भएर चाहिँ जाँदो रहेछ। तथापि समय समयमा बाँदरको लागि चाहिँ त्यसलाई हेरचाह चाहिँ गरि नै रहनु पऱ्यो, किनभने अन्य जीव जन्तुबाट बाँचे पनि बाँदरबाट चाहिँ अलिकति, किनभने तिनीहरू कति बाँदरको बुद्धि हुन्छ, त्यसो गर्दाखेरि चलाक हुन्छ, त्यसले हटाएर च्यातेर पनि त्यो भित्र खानु सक्छ। त्यसको लागि चाहिँ अलिकति अब कृषक वर्ग पनि जाग अलिकति चङ्खो भएर, हजुर चङ्खो भएर चाहिँ समय समयमा घरिघरि त्यहाँ खेतमा गएर हेरचाह चाहिँ गरि नै रहनु पर्ने।
0: हजुर हजुर। अनि यो इस्कुस खेतीमा अर्को समस्या छ,

0: जरामा दुधे किरा लाग्छ नि,
1: हजुर हजुर,
0: त्यसको निम्ति चाहिँ तपाईँहरू के गर्नुहुन्छ?
1: यो दुधे किरा जरामा जुन चाहिँ लाग्छ, हुन त यो अहिलेसम्म देखा परेकोमा चाहिँ यसले यति साह्रै त्यो असर त गरेको जस्तो लाग्दैन, तथापि त्यसलाई कन्ट्रोल गर्नु पऱ्यो भने एउटा अर्ग्यानिक तरिका छ, यो निमको पाउडर पाइन्छ, निम केक पनि भन्छ, त्यो निम केकको प्रयोग गरेर त्यसलाई पहिला रोप्नुभन्दा पहिला निम केकको प्रयोग गरेर पनि यसलाई हामी कन्ट्रोल गर्न सक्छौँ। साथै यो केमिकल रूपमा यो फरेट भन्नेहरू पाउँछ, यो फरेटहरू चाहिँ यो दाना दाना परेको दबाई हुन्छ, यसलाई जमिनमा मिसाएर पनि हामीले बिजन लाउँदाखेरि यो किराहरूबाट बाँच्न सकिन्छ।
2: हजुर हजुर। र विजयज्यू, तपाईँहरूले नि यो इस्कुसको खेती गरेर अब फलन त पाउँछै पाउँछ, उत्पादन त राम्रो हुन्छ है, यो व्यवसायको लागि चाहिँ तपाईँहरूले बिक्री पट्टा चाहिँ गर्नुहुन्छ कि हुँदैन? बिक्री पट्टा गर्नुपर्दा चाहिँ कता लानुहुन्छ?
1: विशेष गरेर बिक्री पट्टा गर्नुपर्दा चाहिँ के छ भने व्यापारी आउने गर्छ, व्यापारी नत्र आफै पठाउँदा पनि भयो, मल्ला गुडी विशेष हाम्रो यो रेगुलेटेड मार्केट छ, प्रायः चाहिँ त्यहाँ नै जान्छ इस्कुसहरू, हजुर, आफै पठाउँदा पनि भयो, व्यापारी नभए घरमै पनि आउनुहुन्छ। अनि कम्ती कम्ती इस्कुस छ भने अहिले त फुटकर धेरै ठाउँमा हाटहरू लागिरहेको हुन्छ, धेरै ठाउँमा व्यापारीहरू गाउँ गाउँमा धेरै व्यापारीहरू पनि हुनुहुन्छ, र उहाँहरूले पनि लगेर दुई चार मन चार पाँच मन त उहाँहरू आफै पनि ठाउँ ठाउँको हाटमा लगेर बिक्री बेचबिखान गर्नुहुन्छ। यसरी इस्कुसलाई बिक्री गर्ने ठाउँ चाहिँ प्रशस्तै छ, जति फले पनि इस्कुसको बिक्री चाहिँ राम्रै हुन्छ।
0: तपाईँ अनि तपाईँका ग्रामवासीहरू यो इस्कुस खेतीबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
1: हेर्नुहोस्, इस्कुस खेतीमा सन्तुष्टिको भन्नुपर्दा चाहिँ मैले अघि नै भनिहालेँ, यो जुन चाहिँ 80को दशकमा जुन प्रकारको इस्कुसको फसल हुन्थ्यो, इस्कुस फलाइ हुन्थ्यो, त्यो चाहिँ एकदमै बिल्कुल अहिले एकदमै छैन। तपाईँको भनौँ 80-85% कमी भएर गएको छ।
2: के कारणले गर्दा होला नि?
1: विशेष चाहिँ यो कारण चाहिँ यही हो, भाइरस नै यसको मुख्य कारण चाहिँ बनेको छ। भाइरसले गर्दाखेरि त्यो इस्कुस फसल घटेर गयो, बोट रोग रोगिएर गयो, अनि यसले गर्दा चाहिँ इस्कुसको जुन चाहिँ फसल चाहिँ घटेर गएकोले गर्दाखेरि वर्तमान समयमा चाहिँ कृषक वर्ग हामी सबै इस्कुस खेतीबाट भनौँ सिधै भन्नुपर्दा सन्तुष्ट अहिले छैनौँ, हामीलाई दुःखै छ अहिले इस्कुस खेतीबाट चाहिँ।
2: अन्तिम प्रश्न के छ भने नि विजयज्यूलाई,
1: हजुर,
2: हाम्रो जति पनि कृषक दाजुभाइ दिदीबहिनीहरू छन् सागसब्जी गर्ने, यो इस्कुसको खेती गर्ने, उहाँहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ?
1: विशेष इस्कुस खेती सम्बन्धी नै भएको कारणले म इस्कुस खेतीबारे नै म है अब सुझाव दिन चाहन्छु। हुन त म भन्दा धेरै अग्रज कृषक वर्ग पनि हुनुहुन्छ, जसले इस्कुस खेतीमा मभन्दा धेरै धेरै साल उहाँहरू खट्नुभएको छ, उहाँहरूलाई धेरै अनुभव छ, तथापि मैले जानकारी भएको अनुसार म चाहिँ के भन्न चाहन्छु भने इस्कुस एउटा बहुवर्षीय एउटा फसल हो, अनि यो एकपल्ट रोपेपछि धेरै समयसम्म यो एउटै बोटबाट हुने एउटा फसल हो, तर वर्तमान समयमा यही भाइरसले गर्दाखेरि एक साल रोप्यो अर्को साल उखाल्नुपर्ने स्थिति छ। तर यसलाई अब हामीले अब बचाउनु हो भने हामी कृषक वर्ग जो इस्कुसको खेती गर्छ हामी पनि अलिकति जागरुक हुनुपर्ने रहेछ, किनकि अब यो हामी सबैलाई एउटा विदित भएको कुरा हो, यो इस्कुसमा वा कुनै पनि फसलमा तीन तरिकाले नै रोग त आउँछ, एउटा भयो अब हावाबाट, एउटा माटोबाट भयो, एउटा बिजनबाटै भयो, अनि यो इस्कुसमा जुन चाहिँ अहिले फैलिरहेको छ यो भाइरस, यो भाइरस आफै एउटा बोटबाट अर्कोबाट जाने कुरा आउँदैन, यो चाहिँ यसलाई लाने कुनै न कुनै मिडिया त हुनै पर्यो, र मिडिया चाहिँ यही अब इस्कुसमा पात चुस्ने किराहरू भयो, इस्कुसमा छेड पारेर अन्डा पार्ने जुन चाहिँ त्यो मसिनो त्यो एउटा फ्रुट फ्लाईहरू हुन्छ, यो खालको फ्लाईहरू भयो, योबाट चाहिँ एउटा सङ्क्रमित बोटबाट अर्को सङ्क्रमित बोटमा जाने कुरा त हो, तर यसलाई चाहिँ हामी अलिकति जागरुक हामी कृषक वर्ग सबै भयो भने हामीले ठाउँ ठाउँमा फ्लाई ट्र्यापहरू हामीले हाम्रो बगानमा फ्लाई ट्र्यापहरू लगायौँ भने, अनि ठाउँ ठाउँमा यो फेरोमोन ट्र्यापहरू भयो, यो सबै हामीले स्टिकी ट्र्यापहरू भयो, अब यसमा यो प्रयोग गऱ्यौँ भने अब जुन चाहिँ हामीले यो फेरोमोन ट्र्याप

0: मा फसिने जुन चाहिँ झिगाहरू हुन्छ यो स्टिकी ट्र्यापमा फसिँदैन. स्टिकी ट्र्यापमा फसिने झिगाहरू फेरि पुतलीहरू फेरि त्यो फेरोमोन ट्र्यापमा फसिँदैन. र यो दुवै प्रकारको ट्र्यापहरू हामीले प्रयोग गर्यौँ आफ्नो आफ्नो बगानमा. सबैले नै जागरुक भएर भने यो एउटा बगानदेखि अर्को बगानमा सर्दैन जस्तो मलाई चाहिँ लाग्छ. र यो एउटा जागरुकपन हामीले अप्नायौँ भने निकट भविष्यमा एउटा इस्कुसमा पनि धेरै राम्रो अझ पहिलाको जुन हराएको हाम्रो गरिमा पुनः प्राप्त हुन्थ्यो जस्तो मलाई लाग्छ. र म यही भन्न चाहन्छु हामी इस्कुस खेती जति पनि हामीले गर्छौँ हामी सबै अलिकति जागरुक भएर अलिकति यो विषयलाई अलिकति गम्भीर रूपले चिन्तन मनन गरेर अगाडि बढे साँच्चै फेरि हामीले जुन चाहिँ त्यो पहिला जुन हाम्रो इस्कुस फसल हुन्थ्यो त्यस्तै हुन्छ जस्तो मलाई लाग्छ. म यो उहाँहरूलाई पनि यही सुझाव दिन चाहन्छु.
1: हजुर, राम्रो कुरा
2: हो नि धनमाया दिदी. यहाँले भने जस्तै सबैजना जागरुक भएर खेती गर्न सक्यो भने त राम्रो हो नि त.
1: राम्रो हो नि, हजुर,
2: राम्रो उत्पादन गर्न सकिन्छ. लौ त आज हाम्रो सभामा यहाँ मिरिक सौरेनी निवासी विजय राईज्यू आउनु भएर हामीलाई इस्कुस खेतीमा यहाँको अनुभव साह्रै राम्रो प्रकारले हामीलाई जानकारी गराउनु भयो. यहाँले भने जस्तै हामीले पनि इस्कुस खेती गर्न सक्यौँ भने चाहिँ अवश्य नै फाइदा रहेछ, नोक्सान चाहिँ छैन. अनि यसरी कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ यहाँ विजय राईज्यू सँगसँगै हामी पनि घरतिर लागौँ.
1: हुन्छ हुन्छ, लु हामी सँगै जाउँ न त.
2: लु जाउँ,
0: ल जाउँ जाउँ.
3: र अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति. आगामी 28 तारिक मेसम्म सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार, उत्तर दिनाजपुर जिल्लाहरूका कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जनसहित वर्षा हुने अनि 40-50 किलोमिटर प्रति घण्टाको वेगमा हावाहुरी चल्ने सम्भावना रहेको छ. मौसमको कृषि विज्ञप्ति अहिलेलाई पूरा भयो.

यो प्रसारण हो आकाशवाणी खरसाङको रवको केही बेरमा सम्म प्रसारण गरी सुनिरहेछौ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार र यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् र जुडिरहनुहोस् आकाशवाणीको खरसाङ केन्द्रसित।

राष्ट्रपति द्रौपदी मुर्मू भोलिदेखि तीन दिने सिक्किम भ्रमणमा आउने भएकी छन्। प्राप्त जानकारी अनुसार राष्ट्रपति मुर्मूले भोलि दिउँसो गान्तोकस्थित लिभिङ आर्मी हेलिप्याडमा अवतरण गरेपछि उनी लोकभवन प्रस्थान गर्नेछिन्। यस पटकको उनको सिक्किम भ्रमण गान्तोकमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोह सहित विभिन्न सरकारी कार्यक्रममा केन्द्रित रहनेछ। राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै भोलिदेखि मे 28 छाङ्गु लेकभन्दामाथि पर्यटक आवागमनमा प्रतिबन्ध लगाइने सम्भावना रहेको बताइएको छ। स्रोतहरूका अनुसार राष्ट्रपतिको सुरक्षा व्यवस्थाका कारण 26 मईदेखि 28 मेसम्म छाङ्गु लेकभन्दामाथि यात्रा गर्न पर्यटकलाई पास जारी गरिने छैन। सोरेङ जिल्लाका जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापाल धीरज सुवेदीले आज सोरेङस्थित रुर्बान कम्प्लेक्समा स्पेशल इन्टेन्स

अभियान 18 मईदेखि 25 मई 2026 सम्म देशभरि पालन गरिएको छ। दुर्गम तथा जनजातीय समुदायसम्म सरकारी कल्याणकारी योजना र सेवाहरूको अन्तिम तहसम्म पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। अभियानले जनसहभागिता अभिवृद्धि, सरकारी योजनाबारे जनचेतना फैलाउने तथा सेवा कम पुगेका जनजातीय गाउँहरूमा लाभ सुनिश्चित गर्नेमाथि जोड़ दिएको थियो। मंगन जिल्लाका जिल्लापालको निर्देशनमा सामाजिक कल्याण विभागले जिल्लाका 30 वटा जनजातीय गाउँहरूमा आईईसी अभियान तथा सेचुरेशन बेनिफिट क्याम्प सञ्चालन गर्दै सप्ताह सक्रिय रूपमा पालन गरेको छ। सेचुरेशन क्याम्पहरूका क्रममा आधार कार्ड सेवा, अनुसूचित जनजातिका लागि प्रमाणपत्र, सहजीकरण तथा अन्य सरकारी कल्याणकारी सेवाहरू लगायत आदि सेवा केन्द्र मार्फत गाउँ स्तरमै उपलब्ध गराइएको थियो। यसैबीच जनजातीय समुदायका लागि स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो, जहाँ शारीरिक स्वास्थ्य परीक्षण सम्पन्न गरिएको थियो। सिक्किममा म्याराथन म्यान अफ सिक्किमको नामले प्रचलित अमर सुब्बाले आज पीएमसी सरकारी कन्या उच्चतर माध्यमिक विद्यालय क्योङसामा प्रेरणादायी कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीहरूलाई अनुशासन, स्वास्थ्य, आत्मविश्वास र लक्ष्यप्रति समर्पित जीवन अपनाउन प्रेरित गरेका छन्। आफ्नो म्याराथन यात्रा र जीवन अनुभव साझा गर्दै उनले उमेर केवल संख्या मात्र भएको उल्लेख गर्दै निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासले नै सफलताको मार्ग खोल्ने उनले बताए। 2023 को विनाशकारी बाढ़ीपछि करिब 3 वर्ष बितिसक्दा पनि उत्तर सिक्किमको लाचुङलाई जोड्ने सड़क सम्पर्क पुनः स्थापना हुन नसकेको भन्दै लाचेनका बासिन्दाहरूले आज असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीयवासीहरूले ग्रेफले चुङथाङ लाचेन सड़क उचित समयभित्र पुनः सञ्चालनमा ल्याउन असफल भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार सड़क अवरूद्ध रहँदा लाचेनका बासिन्दाहरूले ठूलो कठिनाई भोग्नु परेको छ भने पर्यटन क्षेत्र प्रभावित हुनुका साथै स्थानीय अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ। यसैबीच समाज कल्याण विभागका मन्त्री तथा क्षेत्र विधायक सामडुप लेप्चाले असन्तुष्ट स्थानीयहरूसँग कुराकानी गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग यस विषयमा तत्काल बैठक गर्ने आश्वासन दिएका छन्। उनले सम्बन्धित निकायलाई पुनः स्थापना कार्य तीव्र बनाउन तथा दुर्गम क्षेत्रलाई शीघ्र सड़क सञ्जालसँग पुग्न जोड्न आग्रह गरेका छन्। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

गान्तोक केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौँ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। र अब सुनोस् आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। बेलुकी 7:05 लोकलहरी अनि सुरसङ्गम 7:15 भुटानी कार्यक्रम 7:45 8 युवावाणी अनि 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ 9:15 स्पटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम पब्लिक स्पिक अनि अन्त्यमा राति 10 विविध भारतीको कार्यक्रम। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुनेछ बिहान 6:22 थालनीमा भक्ति सङ्गीतको कार्यक्रम अर्चना, जसमा विषय रहेको छ ईश्वर एक मार्ग अनेक। यसै गरी बिहान 7:07 शुभ प्रभात हिन्दी भजन 7:15 7:35 सङ्गीत प्रवाह अनि 8:30 रङ बिरङको संसार कार्यक्रम योजना 8:45 विषय मेक इन इन्डिया, 7 रहनेछ फिल्म संगीत, 9 हिन्दी फिल्मी गीत अनि 9:30 कार्यक्रम सीमा क्षेत्रबाट, जसमा सुन्नुहुनेछ इन्डो नेपाल अनि इन्डो भुटानको सम्बन्ध भाग चौथो। यसरी नै बिहान 10:05 कार्यक्रम हेलो खरसाङ, 10:30 हाम्रो सरोकार विषय प्रकृतिको सौन्दर्य वसन्त ऋतु, पूर्वान्न 11:05 माधुरी अनि बङ्गला सङ्गीतको कार्यक्रम चिरोदिनेर गान 11:30 12:05 यहाँहरूको प्रिय कार्यक्रम श्रोताहरूको अनुरोधमा मेलोडी टाइम 12:30 अनि 1:05 तिब्बती

कार्यक्रम यसरी नै दिउँसो 2:30 सुन्नुहुनेछ केही लोक तथा आधुनिक गीतहरू 3 हिन्दी फिल्मी गीत 3:20 गीत संगीत अपराह्न 4 घर संसार जसमा श्रोताले सुन्नुहुनेछ कृषि क्षेत्रमा नारीको भूमिका बारे अन्तर्वार्ता अनि 4:30 कार्यक्रम शिक्षा ज्योति विषय रहेको छ हिस्टोरिकल मोनुमेन्ट द गेटवे अफ इन्डिया यसै गरी साँझ 5:07 जय जवान अनि 5:30 अङ्ग्रेजीमा वार्ता साँझ 6:10 गाउँले सभा अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार बेलुकी 7:05 लोकलहरी अनि 7:15 सुरसङ्गम भुटानी कार्यक्रम 7:45 8 युवाणी जसमा श्रोताहरूले सुन्नुहुनेछ रेडियो र भावना को सम्बन्ध विषय जानकारी अनि 8:30 कार्यक्रम चर्चा चौतारी यसबाहेक आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ 9:15 स्पटलाइट 9:30 राष्ट्र कार्यक्रम अनि अन्त्यमा राति 10 विविध भारतीको कार्यक्रम यतिन्जेल सुन्नुभयो आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको संक्षिप्त रूपरेखा सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति प्राप्त विज्ञप्ति अनुसार आगामी 24 घण्टाभित्र सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जनसहित हावाहुरी चल्ने सम्भावनाको जानकारी मौसमी विभागले जनाएको छ सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति पुरा भयो

0: यो प्रसारण हो आकाशवाणी खरसाङको रवको क्रममा समय भएको छ यस केन्द्रको प्रादेशिक समाचारको।
1: यो आकाशवाणी खरसाङ हो, अब अशोक चौरसियाबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आजदेखि जनता दरबार सुरु गर्नुभएको छ। जनताको समस्या सुन्न सल्ट लेक भाजपा कार्यालयमा उहाँले सैकडौँ मानिसहरूसित भेट गर्नुभयो। सिलगढीको दार्जिलिङ मोडमा रहेको टिएमसी सरकारले बनाएको विश्व बाङ्ला लोगोलाई सिलगढी जलपाइगुडी डेभलपमेन्ट अथोरिटीको आदेशमा भत्काइएको छ। फाल्टा विधानसभा सिटमा भाजपाको अभूतपूर्व जितप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले टिप्पणी गर्दै यसलाई लोकतन्त्रको जित र गुण्डागर्दीको अन्त बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा यो वर्षको पद्म पुरस्कारहरू प्रदान गर्नुभयो। शिक्षा र साहित्यको क्षेत्रमा विशेष उपलब्धिका लागि कालेबुङका डाक्टर जीएस योञ्जनलाई पद्मश्री पुरस्कारले सम्मानित गरियो। दार्जिलिङ जिल्लामा साताव्यापी जनभागीदारी अभियान आज समाप्त भएको छ र पश्चिम बङ्गालका विभिन्न जिल्लाहरूमा भीषण गर्मीको प्रकोप देखिँदैछ। अब समाचार विस्तारमा। कोलकाताको सल्टलेक स्थित भारतीय जनता पार्टी कार्यालयमा आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले जनता दरबारमा मानिसहरूको समस्याको सुनवाई गर्नुभयो। यस अवसरमा धेरै मानिसहरू बिहानदेखि नै लाइनमा लागेर आफ्नो समस्या बताउन कार्यालय पुगेका थिए। भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई धेरै हम्मे पर्यो। प्राप्त जानकारी अनुसार नोकरी गुमाउने उम्मेद्वारहरूको 15 प्रतिनिधित्व गर्दै सङ्गठनहरूले उहाँसित भेट गर्न आएका थिए तथा 26,000 शिक्षक नियुक्ति घोटाला सहित शिक्षकहरूलाई निष्कासित गरिएको मुद्दाहरू पनि मुख्यमन्त्री समक्ष राखे। भाजपाद्वारा भनिएको छ प्रत्येक सोमबार बिहान 9 देखि 11 बजेसम्म मुख्यमन्त्रीले सल्ट लेक स्थित पार्टी कार्यालयमा उपस्थित रहेर मानिसहरूको जनसुनवाई गर्नुहुनेछ। यसै जनसुनवाई कार्यक्रममा अन्यान्य मुद्दा लिएर विभिन्न जिल्लाका अनेकौँ मानिसहरू उपस्थित रहेको जानकारी प्राप्त भएको छ। राजनीतिक परिवर्तनपछि सिलगढी नजिकै कावाखाली क्षेत्रमा अवस्थित तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयलाई भत्काइएको छ। यो कार्यालय सिलगढी जलपाइगुडी विकास प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा निर्माण गरिएको थियो। स्रोतहरूले जनाए अनुसार पार्टी कार्यालय मतिगढा ब्लकका तृणमूल कार्यकर्ताहरूले बनाएका थिए। राज्यमा सत्ता परिवर्तनपछि यो कुरा प्रशासनको ध्यानमा आयो। त्यसपछि सिलगढी जलपाइगुडी विकास प्राधिकरणले कार्यालयको बारेमा सूचना जारी गर्यो। सूचनामा 7 दिनभित्र अवैध संरचना हटाउने निर्देश दिएको थियो। प्रशासनको दृढ अडानलाई ध्यानमा राख्दै तृणमूल नेतृत्वले कारवाही गर्यो, तर अन्ततः आज पार्टी कार्यकर्ताहरूले आफैले आफ्नो कार्यालय भत्काए। अर्को घटनाक्रममा सिलगढीको दार्जिलिङ मोड अवस्थित विश्व बाङ्ला लोगोलाई प्रशासनले भत्काइदिएको छ। यो लोगो सिलगढी नगर निगमको पहलमा बनाइएको थियो, जसको उद्घाटन सिलगढीका मेयर गौतम देवले गर्नुभएको थियो। 4-लेन सडकको निर्माण कार्यले गर्दा भविष्यमा यो लोगोलाई हटाउने स्थितिमा नै रहेको गौतम देवले बताएका थिए, तर मुख्यमन्त्रीको आदेश अनुसार यसलाई त्यस्ताक हटाउन सकिएन। यसका लागि केही समय पनि मागिएको थियो, तर राज्य सरकारको निर्देश अगावै यसलाई हटाइयो। यस सम्बन्धमा मेयर परिषद सदस्य शोभा सुब्बाले भन्नुभयो, राज्य सरकारको फैसलालाई पालन गर्दै विश्व बङ्गलाको लोगोलाई हटाइएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको फाल्टा विधानसभा सिटमा भारतीय जनता पार्टीको रेकर्ड विजय मा खुशी व्यक्त गर्दै यो विजय लोकतन्त्रको विजय र गुण्डागर्दीको पराजय रहेको बताउनु भएको छ। उहाँले यो जितका लागि पश्चिम बङ्गालका सबै भाजपा कार्यकर्ताहरूलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री मोदीले अबेर राति सामाजिक सञ्जालमा लेख्नुभएको एक पोस्टमा भन्नुभएको छ, फाल्टाका जनताले आफ्नो फैसला दिएका छन्, लोकतन्त्र विजयी भएको छ र धम्की दिने शक्तिहरू हारेका छन्। श्री देवांशु पाण्डाजीलाई रेकर्ड अन्तरले जितको उहाँले बधाई पनि दिनुभयो। यसले भाजपामा पश्चिम बङ्गालका जनताको अटुट विश्वासलाई दर्शाउँदैछ भनी उल्लेख गर्नुभयो। मानिसहरूले पश्चिम बङ्गाल सरकारले हरेक क्षेत्रमा गरिरहेको उत्कृष्ट काम देखिरहेका छन् र त्यसैले उनीहरूले हामीलाई आफ्नो आशीर्वाद दिने निर्णय गरेका हुन् भनी श्री मोदीले बताउनुभयो। विधायक भएपछि शंकर घोषले पहिलोचोटि सिलगढी अस्पतालको दौडाहा गर्नुभयो। यस अवसरमा उहाँले रोगी कल्याण समितिको एक अहम बैठकमा पनि भाग लिनुभयो। आफ्नो भ्रमण अवधि विधायक घोषले अस्पतालको वर्तमान अवस्था, रोगीहरूले पाइरहेका सुविधा र बुनियादी ढाँचासित सम्बन्धित समस्याहरूको विस्तृत जानकारी लिनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
2: पत्रकारहरूसित बातचित गर्नुहुँदै शंकर घोषले स्वीकार गर्नुभयो, अस्पतालमा धेरैवटा समस्या छन्। सबैभन्दा ठूलो समस्या त ठाउँ साँगुरो छ, जसले गर्दा रोगीहरूलाई पर्याप्त सुविधा दिन समस्या भइरहेको छ। यस अतिरिक्त आधारभूत संरचना तथा संसाधनहरूसित सम्बन्धित अन्य चुनौतीहरू पनि देखिएको छ। विधायकले भरोसा दिलाउनुभयो, यी समस्याहरूका समाधान गर्नको लागि प्राथमिकताको आधारमा काम गरिनेछ। उहाँले भन्नुभयो, आगामी 3-6 महिनाभित्रमा स्थिति सुधार्ने दिशामा ठोस प्रयास गरिनेछ, ताकि रोगीहरूलाई श्रेष्ठ स्वास्थ्य सेवा प्राप्त होस्। अस्पतालको विस्तार औ संसाधनहरूलाई बढाउनको लागि सम्बन्धित विभागसित समन्वय गरिनेछ। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18-40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित नागरिक सम्मान समारोहमा वर्ष 2026का लागि 86 जना व्यक्तिहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभयो। यीमध्ये 2 जनालाई पद्म विभूषण, 6 जनालाई पद्मभूषण र 58 जनालाई पद्मश्रीले सम्मानित गरियो। प्रसिद्ध चलचित्र अभिनेता धर्मेन्द्र सिंह देवललाई कला क्षेत्रमा उहाँको योगदानका लागि मरणोपरान्त पद्म विभूषणले सम्मानित गरियो। अभिनेताकी श्रीमती तथा सांसद हेमा मालिनीले पुरस्कार ग्रहण गर्नुभयो। भायोलिन वादक डाक्टर एन राजमलाई पनि पद्म भूषणले सम्मानित गरियो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारी, सत्वधनी डाक्टर आर गणेश, उदय सुरेश कुमार र डाक्टर कालीपट्टी रामास्वामी पलानी स्वामीलाई पद्म भूषणले सम्मानित गरियो। पद्मश्रीबाट सम्मानित प्रतिष्ठित व्यक्तिहरूमा भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौर, तागाराम भील, रतिलाल मोहनलाल बेसिरगर, स्वामी ब्रह्मदेव र कुमार बोस सामेल छन्। समारोहमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरू अमित शाह, गजेन्द्र सिंह शेखावत र एचडी कुमार स्वामी सहित अन्य धेरै विशिष्ट व्यक्तिहरू उपस्थित थिए। यसै क्रममा शिक्षा तथा साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा दार्जिलिङ पहाडको कालेबुङ निवासी डाक्टर गम्भीर सिंह योञ्जनलाई पद्मश्री पुरस्कारले सम्मानित गरियो। वन्यजीव तथा पर्यावरण संरक्षण साथै पहाडमा शिक्षा व्यवस्थाको क्षेत्रमा उहाँको योगदान उल्लेखनीय छ। राज्यको जनजातीय विषयक विभाग द्वारा जनजाति समुदाय का विविध समस्या समाधान का लागि गरिएको एक साताव्यापी जनभागीदारी अभियान आज समाप्त भयो। गत 18 मई को दिन सुकेपोखरी मानेभन्ज्याङ समष्टि को सीमाना बस्तीबाट सुरु गरिएको यस अभियान अन्तर्गत 48 वटा शिविर लगाइएका थिए, जसमा जनजाति समुदाय का 9000 भन्दा धेरै मानिसहरूले सहभागिता जनाए। शिविरमा जनजाति प्रमाणपत्र, जनजातिका लागि सरकारबाट उपलब्ध हुने सुविधाहरूबारे विस्तृत जानकारी गराइएको दार्जिलिङका जिल्लापाल हरिशंकर पानीकरले बताउनु भयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोशल मिडिया ह्यान्डल @AIR खरसाङ अनि फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। मङ्पुको एउटा निजी स्कूल परिसरमा आज एउटा चितुवा देखा परेपछि स्थानीय मानिसहरूमा केही समय त्रासको वातावरण सृजना भएको थियो। विद्यालय भवनको पटाई मुनि चितुवा प्रवेश गरेको खबर प्राप्त हुनसाथ सिन्चेल वन विभागका टोली साथै महानन्दा वाइल्ड लाइफको टोली घटनास्थलमा पुगेका थिए। उक्त चितुवा उद्धार अभियानमा सिन्चेल रेन्ज अफिसर प्रिया तामाङ स्वयं अनि सुकना रेन्ज सृजना दर्नाल अनि दार्जिलिङ एसडिओ अनुराधा राई उपस्थित भई उद्धार कार्यको नेतृत्व गरेका थिए। एडिएफओ अनुराधा राई उपस्थित भई उद्धार कार्यको नेतृत्व गरेका थिए। वन विभागको टोलीले लामो समयसम्म सावधानीपूर्वक प्रयास गरेपछि चितुवालाई नियन्त्रणमा लिई सुरक्षित रूपमा उद्धार गर्न सफल भइयो। घटनाका कारण गाउँवासुमा भय र त्रास उत्पन्न भए पनि कुनै मानवीय क्षयक्षति र चोटपटक कसैलाई नलागेको जानकारी प्राप्त भएको छ। आध्यात्मिक जागृतिद्वारा विश्व नवीकरणको पावन संकल्प र स्वर्णिम समाजको स्थापनाका लागि ईश्वरीय योजना अन्तर्गत दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा 2 दिवसीय आध्यात्मिक सशक्तिकरण कार्यक्रम स्वच्छ र स्वच्छ समाज भव्य रूपमा सम्पन्न भएको छ। समाज सेवा प्रभाग एवं ब्रह्मकुमारी दार्जिलिङको संयुक्त तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्य वक्ताका रूपमा मुम्बईबाट पाल्नुभएका अन्तर्राष्ट्रिय प्रेरक प्रवक्ता प्रोफेसर ई वी गिरीश विशेष रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम आजको सत्रमा नवनिर्वाचित विधायक नोमन राई मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँको गरिमामय उपस्थितिलाई सम्मान गर्दै संस्थाका तर्फबाट उहाँलाई बधाई पत्र र शल ओढाएर भव्य स्वागत जनाइएको संस्थाले जानकारी दिएको छ। गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारे खण्डको राजाबारी शाखा गठनार्थ एक सभा खण्ड समिति संयोजक सनत चन्द्र लोहारको अध्यक्षतामा राजबारी जनसेवा भवनमा सम्पन्न भयो। केन्द्रीय समिति सहसचिव विमल दर्जी, युवा मोर्चा केन्द्रीय सतीश योगराज प्रधान, युवराज लामा, सुकना पानीघट्टा समष्टिका सभापति उत्तम छेत्री लगायत पार्टीका विभिन्न पदाधिकारीहरू उपस्थित थिए। गोर्खा जनमुक्ति मोर्चाले शाखा विस्तारको कार्यक्रममा पहाडमा आफ्ना विभिन्न क्षेत्रमा बैठकहरू गरिरहेको छ। तीनधारेको गैरी गाउँस्थित गोदावरी सङ्घ भवनमा पद्मबहादुर राईको सभापतित्वमा एक सभाको आयोजन गरियो। यस सभामा माध्यमिक र उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुने मेधावी विद्यार्थीहरूलाई सम्मान जनाइयो। यस क्रममा उच्च माध्यमिक परीक्षामा 80% अङ्क लिएर प्रथम स्थान उत्तीर्ण हुने मेधावी विद्यार्थी रोहित ब्राह्मण, 82% अङ्क प्राप्त गरेका प्रतीक प्रधान, 82% अङ्क प्राप्त गरेकी गरिमा ब्राह्मण आदिलाई सम्बर्द्धना जनाइयो। पश्चिम बङ्गालमा अहिले घरी भीषण गर्मी र आर्द्रताले मानिसहरू परेशान रहेको देखिँदैछ। राज्यका दक्षिण र पश्चिम जिल्लाहरूमा दिनको तापमान 38% सेल्सियस भन्दा पनि माथि पुगिसकेको छ। तापमान 45 डिग्री सेल्सियससम्म पुगेकोले भीषण गर्मीको प्रकोप मानिसहरूले झेलिरहेका छन्। यो समाचार हाम्रो युट्युब च्यानल @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। मुख्य समाचार पुनः एकचोटि। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आजदेखि जनता दरबार सुरु गर्नुभएको छ। सिलगढीको दार्जिलिङ मोडस्थित टिएमसी सरकारले बनाएको विश्व बङ्गला लोगोलाई हटाइएको छ। फाल्टा विधानसभा सिटमा भाजपाको अभूतपूर्व जितप्रति प्रधानमन्त्री मोदीले बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज 66 जनालाई पद्म पुरस्कारहरूले सम्मानित गर्नुभयो। दार्जिलिङ जिल्लामा साताव्यापी जनभागीदारी अभियान आज समाप्त भयो। समाचार अहिलेलाई पूरा भयो। आगामी समाचार लिएर 7:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र कार्यक्रमहरू प्रसारण भइरहेछ। आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर एपमा पनि उपलब्ध रहनेछ। र अहिले समय यस बेला बेलुकीको 7:06 भइरहेछ र साथमा छु म प्रेमिका।

0: लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: सङ्गीतमा जीवनको स्पन्दन लुकेको हुन्छ। हरेक धुन, ताल र लयले जीवनको उतार चढाउलाई सम्झाइरहेको हुन्छ। यसैले सङ्गीत जीवनसँग गहिरो रूपमा जोडिएको हुन्छ।

विद्या शर्माको स्वरमा रहेको यस लोकगीतसँगै कार्यक्रम लोकलहरी आजलाई यतिमा नै पूरा हुँदछ। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र मनोरञ्जनको क्रमलाई अघि बढाउँदै अबको क्रममा फेरि पनि श्रोताहरूलाई सुनाइरहेछौँ कार्यक्रम सुरसङ्गम अन्तर्गत सुशीला लखानजीको शर्मा आधुनिक गीतहरू।

हवस् त श्रोता, यस गीतसँगै अब हामी पनि कार्यक्रम सुरसङ्गमबाट बिदा चाहन्छौँ। यो प्रसारण हो आकाशवाणी खरसाङको। रवको केही बेरमा समप्रसारण गरी सुनाउनेछौँ आकाशवाणीको समाचार। प्रथममा गान्तोक केन्द्रको नेपालीमा अनि त्यसको लगत्तै पछि कलकत्ता केन्द्रको बङ्गलामा समाचार।

0: बानी हो समाचार वन्दना राय बाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई वर्ष 2026 लागि पद्म पुरस्कार प्रदान गर्नुभयो। पश्चिम एशियाली संघ समाज वित्त मन्त्री निर्मला सीतारमणले आज मुम्बईमा आयोजित सिडबीको 37 वार्षिकोत्सव कार्यक्रममा इन्धन उर्वरक र विदेशी मुद्रामा विशेष ध्यान दिन आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा पश्चिम एशिया द्वन्द सम्बन्धी अन्तर मन्त्रालय पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले देशमा एलपीजी रिफाइनरी उत्पादन प्रतिदिन 50,000 टन पुर्याएको बताएकी छिन्। क्वाड विदेश मन्त्रीहरूको बैठक भोलि नयाँ दिल्लीमा हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले बैठकको अध्यक्षता गर्नुहुनेछ। दिल्लीको एक अदालतले नीट यूजी पेपर लीक प्रकरणमा पुणेकी भौतिकशास्त्रकी लेक्चरर मनीषा संजय हवलदारलाई 6 दिनका लागि सीबीआईको हिरासतमा पठाएको छ र नर्वे चेस 2026 आज नर्वेको ओस्लोमा पहिलो चरणका खेलहरूसँगै भारतीय समयअनुसार राति 8:30 बजेदेखि शुरू हुँदैछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई वर्ष 2026 लागि पद्म पुरस्कार प्रदान गर्नुभयो। यी मध्ये 2 जनालाई पद्म विभूषण, 6 जनालाई पद्म भूषण र 58 जनालाई पद्मश्री प्रदान गरियो। प्रख्यात चलचित्र अभिनेता धर्मेन्द्र सिंह देओललाई कलामा उनको योगदानको लागि मरणोपरान्त पद्म विभूषण प्रदान गरियो। अभिनेताकी श्रीमती तथा लोकसभा सदस्य हेमा मालिनीले पुरस्कार ग्रहण गरिन्। वायलिन वादक डाक्टर एन राजमलाई पनि पद्म विभूषणले सम्मानित गरियो। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरू अमित शाह, गजेन्द्र सिंह शेखावत र एचडी कुमार स्वामी लगायत अन्य व्यक्तिहरू पनि समारोहमा उपस्थित थिए। 2026 लागि राष्ट्रपतिले 131 पद्म पुरस्कार प्रदान गर्न अनुमोदन गर्नुभएको छ, जसमा 5 पद्म विभूषण, 13 पद्म भूषण र 113 पद्मश्री पुरस्कारहरू समावेश छन्। बाँकी पद्म पुरस्कार विजेताहरूलाई पछि आयोजित समारोहमा सम्मान गरिनेछ। यी पुरस्कारहरू प्रत्येक वर्ष गणतन्त्र दिवसमा घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मानहरू कला, समाजसेवा, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य अनि शिक्षा, खेलकुद र नागरिक सेवाको क्षेत्रमा उत्कृष्ट योगदानका लागि प्रदान गरिन्छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज पश्चिम एशिया संकटमाझ इन्धन उर्वरक र विदेशी मुद्रामा बढ़ी ध्यान केन्द्रित गर्न आह्वान गर्नुभयो। साथै भारतीय अर्थतन्त्र लचिलो रहेको दावी गर्नुभयो।
1: अन्तर्राष्ट्रिय बाजार में कच्चे तेल की कीमतें लगातार ऊंचे स्तर पर बनी हुई हैं। इसके साथ ही उर्वरकों की कीमतों में अप्रत्याशित वृद्धि और सोने के बढ़ते दाम भी बाहरी आर्थिक मोर्चे पर नई चुनौतियां पैदा कर रहे हैं। इन तीनों क्षेत्रों ईंधन, उर्वरक और सोना के लिए भुगतान विदेशी मुद्रा में करना पड़ता है। इसलिए हमें इन तीन महत्वपूर्ण पहलुओं यानी 3F, फ्यूल, फर्टिलाइजर और फॉरेन एक्सचेंज के व्यापक आर्थिक संदर्भ को अच्छी तरह समझना होगा।
0: भारतीय साना उद्योग विकास बैंक सिडबीको 37 वार्षिकोत्सवको अवसरमा मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै सुश्री सीतारमणले सूक्ष्म, लघु र मध्यम उद्यम क्षेत्रको पारिस्थितिकी तन्त्रलाई सुदृढ़ पार्ने र ग्रामीण उद्योगहरूको आधुनिकीकरणलाई तीव्र पार्ने उद्देश्यले पोर्टल र पहलहरूको शुभारम्भ गर्नुभयो। सरकारले देशभित्र पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न हर सम्भव प्रयास गरिरहेको छ। पश्चिम एशियामा हालैका घटनाक्रमहरूमा आज नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालय ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले देशमा एलपीजीको रिफाइनरी उत्पादन प्रतिदिन 50,000 टन पुगेको बताइन्। पछिल्लो 4 दिनमा देशमा करिब 1,72,00,000 घरेलु एलपीजी सिलेण्डर डेलिभर गरिएको कुरा पनि उनले प्रकाश पारिन्। ओटीपी आधारित डेलिभरी 95% भन्दा बढ़ी पुगेको उनले बताइन्।
2: रिफाइनरी प्रोडक्शन एलपीजी का इंक्रीज किया गया है एंड इट इज टचिंग अराउंड 50,000 टन पर डे नाउ। एलपीजी घरेलू कुकिंग गैस की सप्लाई के लिए लगभग पिछले चार दिनों में 1.72 करोड़ सिलेंडर्स की डिलीवरी की गई है और 95% जो डिलीवरी हुई है वो डिलीवरी ऑथेंटिकेशन कोड के साथ की गई है। 5 किलो के सिलेंडर पिछले चार दिनों में लगभग 1,96,000 सेल हुए हैं।
0: ईरानी विदेश मंत्रालय का प्रवक्ता इस्माइल बकाईले हाल जारी वार्ताहरू द्वन्द अन्त्य गर्ने कुरामा केन्द्रित रहेको भन्दै परमाणु मुद्दामा छलफल अझै भएको छैन भनेका छन्। यसअघि अमेरिकी विदेश मन्त्री मार्को रूबियोले ईरान र अमेरिका बीच शान्ति सम्झौता सम्बन्धी वार्ता भइरहेको बताएका थिए। यो आकाशवाणी हो। क्वाड विदेश मन्त्रीहरूको बैठक भोलि नयाँ दिल्लीमा हुनेछ। अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वोङ, जापानका विदेश मन्त्री तोशिमित्सु मोतेगी र अमेरिकाका विदेश मन्त्री मार्को रूबियोले बैठकमा भाग लिनेछन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले बैठकको अध्यक्षता गर्नुहुनेछ। सर्वोच्च अदालतले आज नीट परीक्षा सञ्चालनमा बारम्बार त्रुटिहरूप्रति चिन्ता व्यक्त गर्दै पेपर लीक विवादबाट राष्ट्रिय परीक्षण एजेन्सीले कुनै पाठ नसिकेकोमा दुःख व्यक्त गरेको छ। न्यायाधीशहरू पीएस नरसिम्हा र आलोक अराधेको इजलासले मेडिकल प्रवेश परीक्षा सञ्चालन गर्न परीक्षण एजेन्सीलाई अझ बलियो र स्वायत्त निकाय प्रतिस्थापन गर्ने माग गरिएका याचिकाहरूमा केन्द्र राष्ट्रिय जाँच एजेन्सी एनटीए र सीबीआईबाट जवाफ मागेको छ। अदालतले एनटीएलाई बिहिबारसम्म एजेन्सीको कार्यप्रणालीलाई सुधार गर्न पूर्व इसरो प्रमुख के राधाकृष्णनको नेतृत्वमा रहेको समितिले गरेको सिफारिशहरूको पालनाको विवरण सहितको शपथ पत्र पेश गर्न निर्देशन दिएको छ। यसैबीच दिल्लीको एक अदालतले नीट यूजी पेपर लीक प्रकरणमा पुणेकी

0: र भुटानी गीतको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित नागरिक सम्मान समारोहमा वर्ष 2026का लागि 66 जना प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले पश्चिम एसियामा युद्धको सन्दर्भमा इन्धन, उर्वरक र विदेशी मुद्रालाई विशेष ध्यान दिन आह्वान गर्नुभएको छ। सरकारले देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ। ऊर्जा मन्त्री मनोहर लालले प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन संरक्षणको अपील राष्ट्रिय हितमा रहेको बताउनु भएको छ। र केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज हिमाचल प्रदेशमा 1947 किलोमिटर राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगतिको समीक्षा गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित नागरिक सम्मान समारोहमा वर्ष 2026का लागि 66 जना प्रतिष्ठित व्यक्तिहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभयो। यीमध्ये 2 जनालाई पद्मविभूषण, 6 जनालाई पद्मभूषण र 58 जनालाई पद्मश्रीले सम्मानित गरियो। प्रसिद्ध चलचित्र अभिनेता धर्मेन्द्र सिंह देवललाई कला क्षेत्रमा उहाँको योगदानको लागि मरणोपरान्त पद्मविभूषणले सम्मानित गरियो। अभिनेताकी श्रीमती तथा सांसद हेमा मालिनीले पुरस्कार ग्रहण गर्नुभयो। भायोलिन वादक डाक्टर एन राजमलाई पनि पद्मविभूषणले सम्मानित गरियो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारी, सद्वदनी डाक्टर आर गणेश, उदय सुरेश कुमार र डाक्टर कालीपट्टी रामास्वामी पलानी स्वामीलाई पद्मभूषणले सम्मानित गरियो। पद्मश्रीबाट सम्मानित प्रतिष्ठित व्यक्तित्वहरूमा भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौर, तगाराम भिल, रतिलाल मोहनलाल बोरिसगर, स्वामी ब्रह्मदेव र कुमार बोस सामेल छन्। समारोहमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरू अमित शाह, गजेन्द्र सिंह शेखावत र एचडी कुमार स्वामी साथै अन्य धेरै विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए।
2: जाने माने फिल्म अभिनेता धर्मेन्द्र सिंह देओल को कला के क्षेत्र में उनके योगदान के लिए मरणोपरांत पद्म विभूषण से सम्मानित किया गया। अभिनेता की पत्नी और लोकसभा सदस्य हेमा मालिनी ने ये पुरस्कार ग्रहण किया। वायलिन वादक डॉक्टर एन राजम को भी पद्म विभूषण से सम्मानित किया गया। उत्तराखंड के पूर्व मुख्यमंत्री और महाराष्ट्र के पूर्व राज्यपाल भगत सिंह कोश्यारी, शतावाधिनी डॉक्टर आर गणेश, उदय सुरेश कुमार और डॉक्टर कलीपट्टी रामास्वामी पाई स्वामी को पद्म भूषण से सम्मानित किया गया। जिन प्रतिष्ठित हस्तियों को पद्मश्री से सम्मानित किया गया उनमें भारतीय महिला क्रिकेट टीम की कप्तान हरमनप्रीत कौर, तागाराम भील, रतिलाल मोहनलाल बोरीसागर, स्वामी ब्रह्मदेव और कुमार बोस शामिल हैं। समारोह के दौरान उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमंत्री नरेंद्र मोदी, केंद्रीय मंत्री अमित शाह, गजेंद्र सिंह शेखावत और एचडी कुमार स्वामी सहित कई अन्य गणमान्य व्यक्ति भी उपस्थित थे। वर्ष 2026 के लिए राष्ट्रपति ने 131 पद्म पुरस्कारों को प्रदान करने की मंजूरी दी है। इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री पुरस्कार शामिल हैं। शेष पद्म पुरस्कार विजेताओं को बाद में आयोजित होने वाले समारोह में दिए जाएंगे। इन पुरस्कारों की घोषणा हर वर्ष गणतंत्र दिवस के अवसर पर की जाती है।
1: देशकी राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो 3 दिवसीय आधिकारिक भ्रमणका लागि भोलि सिक्किम आइरहनु भएको छ। आफ्नो भ्रमण अवधि राष्ट्रपति सिक्किम केन्द्रीय विश्वविद्यालयको दीक्षान्त समारोहमा सामेल हुनुहुनेछ भने सिक्किम पुलिसको प्रेसिडेन्ट कलर अलङ्करण समारोहमा पनि सामेल हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू भोलि 26 मईका दिन 3 दिवसीय भ्रमणका लागि सिक्किम आइरहनु भएको छ। राष्ट्रपतिको भ्रमणलाई लिएर राजधानीमा व्यापक तयारी गरिएको छ भने सुरक्षाको कडा बन्दोबस्त गरिएको छ। उहाँ हेलिकप्टरमा राजधानी छेउ लिभिङ स्थित भारतीय सेनाको हेलिप्याडमा अवतरण गर्नुहुनेछ र लोकभवन प्रस्थान गर्नुहुनेछ। राष्ट्रपति श्रीमती मुर्मूले 27 मईका दिन सिक्किम केन्द्रीय विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल रूपमा परिवर्तन गरिएको भिडियोलाई नक्कली भनेको छ, जसमा सबै आधार कार्ड धारकहरूले विद्युतीय साइकल प्राप्त गर्ने दावी गरिएको छ। प्रेस सूचना ब्यूरोको तथ्य जाँच इकाइले प्रधानमन्त्री वा सरकारले त्यस्तो कुनै घोषणा नगरेको स्पष्ट पारेको छ। वित्त मन्त्री निर्मला सीतारमणले पश्चिम एसियामा युद्धको सन्दर्भमा इन्धन उर्वरक र विदेशी मुद्रालाई विशेष ध्यान दिन आह्वान गर्नुभएको छ। उहाँले देशको अर्थव्यवस्था अझै पनि लचिलो रहेको बताउनुभयो। आज मुम्बईमा लघु उद्योग विकास ब्याङ्कको 37 वार्षिक उत्सव कार्यक्रममा भाग लिनुहुँदै सुश्री सीतारमणले सूक्ष्म साना र मध्यम उद्यम क्षेत्रको पारिस्थितिक प्रणालीलाई सुदृढ पार्ने र ग्रामीण उद्योगहरूको आधुनिकीकरणलाई तीव्र पार्ने उद्देश्यले धेरै पोर्टल र पहलहरू शुरू गर्नुभयो। श्री सीतारमणले विश्वव्यापी चुनौतीहरूको बावजुद पनि भारतको नीतिगत प्रतिक्रिया घरेलु वृद्धिलाई सुरक्षित राख्न सावधानीपूर्वक सन्तुलित गरिएको बताउनुभयो। उहाँले पेट्रोल र डिजेलमा हालै गरिएको उत्पाद शुल्क कटौतीले कोषमा लगभग 1,00,000 करोडको बोझ पर्ने बताउनुभयो। उहाँले थप भन्नुभयो, काँचो तेलको मूल्यमा वृद्धि हुनका साथै उर्वरकको मूल्य अभूतपूर्व स्तरमा पुगेको छ, जबकि उच्च सुनको मूल्यले पनि चुनौतीहरू खडा गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सरकारले देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ। पश्चिम एसियामा युद्धको सन्दर्भमा आज नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालय पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले एलपीजीको घरेलु उत्पादन प्रतिदिन 50,000 टन पुर्याइएको बताउनु भएको छ। उहाँले पछिल्लो 4 दिनमा देशभर लगभग 1,72,00,000 घरेलु एलपीजी सिलिण्डर वितरण गरिएको जानकारी दिनुभयो।
3: रिफाइनरी प्रोडक्शन एलपीजी का इंक्रीज किया गया है एंड इट इज टचिंग अराउंड 50,000 टन पर डे नाउ। एलपीजी घरेलू कुकिंग गैस की सप्लाई के लिए लगभग पिछले 4 दिनों में 1.72 करोड़ सिलेंडर्स की डिलीवरी की गई है और 95% जो डिलीवरी हुई है वो डिलीवरी ऑथेंटिकेशन कोड के साथ की गई है। 5 किलो के सिलेंडर पिछले 4 दिनों में लगभग 1,96,000 सेल हुए हैं।
1: विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भन्नुभयो, यस क्षेत्रमा अवस्थित भारतीय दूतावासहरू भारतीय प्रवासीहरूसँग उनीहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न निरन्तर सम्पर्कमा छन्। श्री जैसवालले भन्नुभयो, मन्त्रालयले खाडी क्षेत्रमा उपस्थित भारतीय नाविकहरूको ठूलो समुदायलाई हरेक सम्भव सहयोग प्रदान गरिरहेको छ। उर्वरक विभागकी अतिरिक्त सचिव अपर्णा शर्माले देशमा उर्वरकको भण्डार सन्तोषजनक रहेको जानकारी दिनुभयो। ऊर्जा मन्त्री मनोहर लालले प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन संरक्षणको अपील राष्ट्रिय हितमा रहेको बताउनु भएको छ। उहाँले तेल र सुन जस्ता आयातित वस्तुहरूको खपत घटाउनाले देशको अर्थतन्त्र र विदेशी मुद्रा भण्डारलाई बलियो बनाउने बताउनु भएको छ। हरियाणाको जिन्द जिल्लामा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले इन्धन बचत गर्ने प्रयासमा आफ्नो आधिकारिक काफिलाका सवारी साधनहरूको संख्या पनि घटाएको बताउनुभयो। बिजुलीको बढ्दो मागको सन्दर्भमा श्री मनोहर लालले 21 मईमा देशले 271 गिगावाटको उच्चतम बिजुलीको माग रेकर्ड गरेको बताउनुभयो, जुन लगभग पूर्ण रूपमा पूरा भएको छ। केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज हिमाचल प्रदेशमा 1,947 किलोमिटर राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगतिको समीक्षा गर्नुभयो। श्री गडकरीले यी परियोजनाहरूको कार्यान्वयनलाई तीव्र पार्ने र गुणस्तर अनुगमनलाई बलियो बनाउने आवश्यकतामा जोड दिनुभयो। यसअघि श्री गडकरीले राजस्थानमा 10,000 किलोमिटरभन्दा बढी राष्ट्रिय राजमार्गहरूको स्थितिको व्यापक समीक्षा पनि गर्नुभयो। उहाँले दिगो र कुशल राजमार्गहरूको निर्माण सुनिश्चित गर्न समयमै परियोजना वितरण, कडा गुणस्तर मापदण्डहरूको पालना र उन्नत प्रविधिहरूको एकीकरणको महत्वलाई जोड दिनुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 कार्यान्वयनको सम्बन्धमा भारतीय खेल प्राधिकरण अन्तर्राष्ट्रिय शिक्षा समूहकी अध्यक्ष डाक्टर शिल्पी साहुसँग छलफल गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा श्री प्रधानले आधारभूत शिक्षालाई सुदृढ पार्ने, शिक्षालाई अझ क्षमतामूलक बनाउने र भारतीय भाषाहरूलाई प्रवर्धन गर्ने आवश्यकतामाथि छलफल भएको बताउनु भएको छ। उहाँले विशेष गरी विद्यार्थीहरूका लागि विश्वव्यापी अवसरहरूको सन्दर्भमा भारतीय मूल्य मान्यतामा आधारित शिक्षा प्रणालीलाई प्रवर्धन गर्ने महत्वमा पनि जोड दिनुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित नागरिक सम्मान समारोहमा वर्ष 2026का लागि 66 जना प्रतिष्ठित व्यक्तिहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले पश्चिम एसियामा युद्धको सन्दर्भमा इन्धन, उर्वरक र विदेशी मुद्रालाई विशेष ध्यान दिन आह्वान गर्नुभएको छ। सरकारले देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ। ऊर्जा मन्त्री मनोहर लालले प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन संरक्षणको अपील राष्ट्रिय हितमा रहेको बताउनु भएको छ र केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज हिमाचल प्रदेशमा 1947 किलोमिटर राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगतिको समीक्षा गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।
0: समय यस बेला बेलुकीको 8 बजिरहेछ। श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz। रबको अघिल्लो कार्यक्रम युवावाणी रेसअघि सुनौ यो छोटो सन्देश।
4: भिडियो लाइक गर्ने के पैसे मिलेंगे? सो इजी।
5: अनजान लिंक्स पर क्लिक मत कीजिए। RBI कहता है
6: जानकार बनिए, सतर्क रहिए।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामी युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ र श्रोता मित्र आज हामी त्यस्तै एक विषयमा कुराकानीहरू गर्नेछौँ। श्रोता मित्र, आज विश्व फुटबल दिवस हो र आज म तपाईँहरूलाई विश्व फुटबल दिवसको अवसरमा फुटबल विश्वलाई एक गर्ने शक्तिको विषयमा कुराकानी गर्नेछु। विश्व फुटबल दिवस संसारका फुटबल प्रेमीहरूका लागि अत्यन्त महत्त्वपूर्ण दिन हो। फुटबल केवल एउटा खेल मात्र होइन, तर यो विश्वभरका मानिसहरूलाई एकबद्ध गर्ने माध्यम पनि हो। विभिन्न भाषा, संस्कृति, धर्म, जाति र देशका मानिसहरूलाई एउटै भावनामा बाँध्ने शक्ति फुटबलमा रहेको छ। त्यसैले फुटबललाई विश्वको सबैभन्दा लोकप्रिय खेल भनिन्छ। विश्व फुटबल दिवसले फुटबल खेलको इतिहास, विकास, महत्त्व र त्यसको सामाजिक प्रभावलाई सम्झने अवसर प्रदान गर्दछ। फुटबल खेलको उत्पत्ति हजारौँ वर्ष अघि भएको मानिन्छ। प्राचीन ग्रिस, चीन र रोममा पनि बललाई खुट्टाले हानेर खेलिने खेलहरू प्रचलित थिए, तर आधुनिक फुटबलको सुरुवात भने बेलायतबाट भएको मानिन्छ। सन् 1863 दि फुटबल एसोसिएसन स्थापना भएपछि फुटबलका नियमहरूलाई व्यवस्थित गरियो। त्यसपछि यो खेल संसारभर फैलिन थाल्यो। आज फुटबल विश्वका लगभग सबै देशमा खेलिन्छ। धनी वा गरिब, सानो वा ठूलो राष्ट्रिय सबै ठाउँमा फुटबलप्रतिको आकर्षण उस्तै देखिन्छ। गाउँका खुल्ला मैदानदेखि आधुनिक स्टेडियमसम्म फुटबलले मानिसहरूलाई मनोरञ्जन, उत्साह र प्रेरणा प्रदान गरिरहेको छ। विश्व फुटबल दिवस मनाउने मुख्य उद्देश्य फुटबलको महत्त्वलाई उजागर गर्नु, युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नु र विश्व शान्ति तथा मित्रताको सन्देश फैलाउनु हो। फुटबलले मानिसहरूबीचको दूरी घटाउने काम गर्छ। जब दुई देशका खेलाडी मैदानमा प्रतिस्पर्धा गर्छन्, त्यो केवल खेल मात्र हुँदैन, त्यो आपसी सम्मान, अनुशासन र सहकार्यको प्रतीक पनि हुन्छ। फुटबल खेलमा दुई टोली हुन्छन् र प्रत्येक टोलीमा 11 खेलाडी हुन्छन्। खेलको मुख्य उद्देश्य विपक्षी टोलीको गोल पोस्टमा बल प्रवेश गराई गोल गर्नु हो। जुन टोलीले बढी गोल गर्छ त्यो विजेता हुन्छ। खेल सरल देखिए पनि यसमा अत्याधिक मेहनत, अभ्यास, रणनीति र टिमवर्क आवश्यक हुन्छ। विश्वभर धेरै प्रतिष्ठित फुटबल प्रतियोगिताहरू आयोजना गरिन्छन्। तीमध्ये फिफा वर्ल्ड कप सबैभन्दा लोकप्रिय प्रतियोगिता हो। प्रत्येक 4 आयोजना हुने यो प्रतियोगितालाई करोडौँ मानिसहरूले हेर्ने गर्छन् र धेरै खेलाडीहरू, फुटबल क्रिटिक्स साथसाथै फुटबलका कोचहरूले भनेअनुसार फिफा वर्ल्ड कप विश्वकै फुटबल टुर्नामेन्टहरूमध्येमा सबैभन्दा ठूलो र उत्कृष्ट टुर्नामेन्ट हो। यस प्रतियोगिताले विश्वका उत्कृष्ट खेलाडीहरूलाई एउटै मञ्चमा ल्याउने काम गर्छ। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौँ विश्व फुटबल दिवसको अवसरमा फुटबल विश्वलाई एक गर्ने शक्ति विषयमा कुराकानी र श्रोता मित्र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई फुटबल खेल अनि फुटबल खेलाडीहरूमाथि कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। फुटबल इतिहासमा धेरै महान खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। तीमध्ये सर्वप्रथम म हजुरहरूलाई लियोनल आन्द्रेस मेस्सीको विषयमा सुनाउनेछु। लियोनल मेस्सी फुटबलका भगवान अथवा भनौँ गोट भनेर चिनिन्छ। अर्जेन्टिनालाई 2022 फिफा विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। साथसाथमा उनले क्लब करियरमा पनि सर्वाधिक प्रतियोगिताहरू जितेका छन् र उनी सबैभन्दा बेसी इन्डिभिजुअल अवार्ड थाप्ने खेलाडी हुन् र लियोनल मेस्सीका फुटबल खेल्ने शैली विश्वमै अरू कसैकोमा छैन। त्यसैले नै यी सबै कुराहरूले गर्दा उनलाई फुटबलको भगवान अथवा गोट भनिन्छ। विश्व फुटबल जगतमा यस्ता धेरै खेलाडीहरू छन् जसले फुटबललाई नयाँ उचाइमा पुर्याएको छ। ती खेलाडीहरूले आफ्नो फुटबल खेल्ने शैली, इन्डिभिजुअल अचिभमेन्ट, टिम अचिभमेन्ट र यस्तै थुप्रै कारणहरूले गर्दा तिनीहरूले फुटबल जगतलाई विश्वव्यापी रूपमा चिनाएका छन् र युवाहरूलाई फुटबल खेल खेल्नुमा प्रेरणा दिएका छन्। ती खेलाडीहरूमा पेले, डियागो म्याराडोना, योआन क्रियुफ, क्रिस्टियानो रोनाल्डो, जेनेडिन जिडान, मार्को भ्यान बास्टन, ग्रेट मुलर, बबी चार्ल्टन, रोनाल्डो नाजारियो, रोनाल्डिनियो, आन्द्रेस एनिएस्टा, जिजी बुफन, माल्दिनी, नेमार जुनियर र म्यानुएल नोयर जस्ता खेलाडीहरू पर्छ। विशेष गरी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको प्रतिस्पर्धाले आधुनिक फुटबललाई अत्यन्त रोमाञ्चक बनाएको छ। यी दुवै खेलाडीले आफ्नो मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनद्वारा करोडौँ युवाहरूलाई प्रेरणा दिएका छन्। फुटबल केवल मनोरञ्जनको साधन मात्र होइन, यसले स्वास्थ्य सुधारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। फुटबल खेल्दा शरीर तन्दुरुस्त रहन्छ, मानसिक तनाव कम हुन्छ र आत्मविश्वास बढ्दछ। नियमित अभ्यासले शारीरिक क्षमता, सहनशीलता र समन्वय शक्ति विकास हुन्छ। त्यसैले विद्यालय तथा कलेजहरूमा पनि फुटबललाई विशेष प्राथमिकता दिन्छ। फुटबलले सामाजिक एकता र सद्भाव कायम गर्न पनि मद्दत गर्दछ। विभिन्न देशका मानिसहरू एउटै टोलीलाई समर्थन गर्दा उनीहरू बीच मित्रताको भावना विकसित हुन्छ। युद्ध र द्वन्द्वको समयमा पनि फुटबलले शान्तिको सन्देश दिएको इतिहास लछप्रै पाइन्छ। कतिपय ठाउँमा फुटबल प्रतियोगिताहरूले समुदायलाई एकजुट बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। महिलाहरूको फुटबल पनि पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गएको छ। पहिले पुरुषहरूको खेल भनेर हेरिने फुटबलमा अहिले महिलाहरूले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। फिफा हुमन्स वर्ल्ड कप जस्ता प्रतियोगिताहरूले महिला खेलाडीहरूको प्रतिभालाई विश्व सामु प्रस्तुत गरेका छन्। यसले लैङ्गिक समानताको सन्देश पनि दिएको छ। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त सुन्दै गर्नुहोस् यो मिठो गीत।

नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँसु।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई म पुनः फुटबल विषयमा नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। विश्व फुटबल दिवसका अवसरमा विभिन्न देशहरूमा फुटबल प्रतियोगिता, र्याली, प्रशिक्षण कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिन्छ। विद्यालय र कलेजहरूमा पनि फुटबल प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गरिन्छ। यस दिन फुटबलको महत्त्वबारे चर्चा गरिन्छ र स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गरिन्छ। भारतको राष्ट्रिय फुटबल टोलीले पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन प्रयास गरिरहेको छ। अल इन्डिया फुटबल फेडरेसनले भारतीय फुटबलको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यद्यपि पूर्वाधार, प्रशिक्षण र आर्थिक स्रोतको कमीका कारण हाम्रो देश भारतले अझै ठूलो सफलता भने हासिल गर्न सकेका छैनन्। तरै पनि भारतीय खेलाडीहरूको मेहनत र समर्थकहरूको उत्साहले भविष्यमा हाम्रो देशको राम्रो सम्भावना देखिएको छ। तरै पनि सुनिल छेत्री र भाइचुङ भुटिया जस्ता खेलाडीहरू अहिले पनि विश्व फुटबल जगतमै प्रसिद्ध छन्। फुटबलले अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारेको छ। विश्वका ठूला फुटबल क्लबहरूले अरबौँ डलरको कारोबार गर्छन्। खेलाडीहरूको स्थानान्तरण, विज्ञापन, प्रसारण अधिकार र टिकट बिक्रीबाट ठूलो आर्थिक गतिविधि हुन्छ। फुटबल उद्योगले लाखौँ मानिसहरूलाई रोजगारी पनि दिएको छ। मिडियाको विकाससँगै फुटबलको लोकप्रियता अझ बढेको छ। टेलिभिजन, इन्टरनेट र सामाजिक सञ्जाल मार्फत मानिसहरूले संसारको जुनसुकै ठाउँबाट पनि फुटबल खेल हेर्न सक्छन्। यसले फुटबललाई विश्वव्यापी बनाएको छ। अहिले एउटा ठूलो फुटबल खेल हुँदा करोडौँ मानिसहरू एकै समयमा त्यसलाई हेरेर उत्साहित हुन्छन्। फुटबलले युवाहरूलाई अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना सिकाउँछ। खेलमा जित र हार दुवै हुन्छन्। हारबाट सिकेर पुनः प्रयास गर्ने बानीले जीवनमा पनि सकारात्मक प्रभाव पार्छ। त्यसैले फुटबललाई केवल खेलको रूपमा मात्र नभई जीवन शिक्षाको माध्यमका रूपमा पनि हेरिन्छ। विश्व फुटबल दिवसले खेलकुदको माध्यमबाट विश्व शान्ति र मानव एकताको सन्देश दिन्छ। आजको समयमा जब संसार विभिन्न समस्या र विभाजनबाट गुज्रिरहेको छ, फुटबलले मानिसहरूलाई नजिक ल्याउने काम गरिरहेको छ। एउटा गोल हुँदा लाखौँ मानिसहरू एकैसाथ खुसी मनाउँछन्। यही भावनाले फुटबललाई विशेष बनाएको छ। फुटबलमा सफलता हासिल गर्न प्रतिभासँगै कठोर मेहनत अति नै आवश्यक छ। विश्व प्रसिद्ध खेलाडीहरू दिन रात अभ्यास गरेर सफल भएका हुन्। उनीहरूको जीवनबाट युवाहरूले मेहनत, लगनशीलता र धैर्यताको पाठ सिक्न सक्छन्। बाल बालिकाहरूका लागि फुटबल अत्यन्तै उपयोगी खेल हो। यसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउँछ। समूहमा खेलेर उनीहरूले सहकार्य, मित्रता र जिम्मेवारीको भावना सिक्छन्। त्यसैले धेरै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई फुटबल खेल्न प्रोत्साहन गर्छन्। विश्व फुटबल दिवसको अर्को महत्त्वपूर्ण पक्ष भनेको विविध संस्कृतिहरूको आदान प्रदान हो। जब विभिन्न देशका टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन्छन्, उनीहरूले आफ्नो संस्कृति र पहिचान पनि संसारलाई चिनाउने अवसर पाउँछन्। यसले विश्वव्यापी समझदारी र सम्मानलाई बढावा दिन्छ। फुटबल खेलले कहिलेकाहीँ सामाजिक परिवर्तन ल्याउन पनि मद्दत गरेको छ। जातीय विभेद, गरिबी र हिंसा विरुद्ध जनचेतना फैलाउन फुटबल खेलाडीहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। धेरै खेलाडीहरू समाज सेवामा पनि सक्रिय छन्। अन्तत विश्व फुटबल दिवस
फुटबल प्रेमीहरूको उत्सव मात्र होइन, मानव एकता, मित्रता, स्वास्थ्य र अनुशासनको प्रतीक पनि हो। फुटबलले संसारलाई जोड्ने शक्ति राख्छ। यो खेलले मानिसहरूलाई आशा, उत्साह र प्रेरणा दिन्छ। त्यसैले विश्व फुटबल दिवसलाई हर्षोल्लासका साथ मनाउनु अति नै आवश्यक छ। हामी सबैले खेलकुदलाई जीवनको महत्त्वपूर्ण हिस्सा बनाउनु पर्छ। फुटबल जस्ता खेलहरूले स्वास्थ्य समाज निर्माणमा ठूलो योगदान पुर्याउँछन्। विश्व फुटबल दिवसले हामीलाई खेलप्रतिको सम्मान र खेल भावना कायम राख्न प्रेरणा दिन्छ। त्यसैले फुटबल केवल खेल मात्र होइन, तर यो विश्वभरका करोडौँ मानिसहरूको भावना पनि हो।

0: प्रस्तुत थियो कार्यक्रम युवावाणी र अब आकाशवाणी खरसाङको अघिल्लो कार्यक्रम चर्चा चौतारी।
1: श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारीमा तपाईँहरूलाई स्वागत छ। म अशोक चौरसिया। आज हामीसित उपस्थित हुनुहुन्छ हाम्रा खरसाङका विधायक श्री सोनम लामाज्यू र आकाशवाणीले आफ्नो प्रसारण सेवाको 90 वर्ष पूरा गरिसकेको छ र यस अवसरमा देशभरि विशेष कार्यक्रमहरू आयोजित गरिँदैछ। तपाईँहरूलाई थाहै छ देशमा 46 आकाशवाणी समाचारका समाचार केन्द्रहरू तथा स्टेशनहरू छन् जसमा आज विश्वमा सबभन्दा बढी समाचार र कार्यक्रम सुन्ने मानिसहरूको संख्या पनि अल इन्डिया रेडियो अर्थात् आकाशवाणीमा छ। यसरी आज आकाशवाणी खरसाङले खरसाङमा आकाशवाणीको 90 वर्ष पूरा भएको अवसरमा एउटा म्याराथन आयोजित गर्यो र यो म्याराथनको मुख्य अतिथिको रूपमा हाम्रो खरसाङका लोकप्रिय विधायक सोनामज्यू हुनुहुन्थ्यो। खरसाङको 0 माइलदेखि सुरु भएको यस म्याराथनमा 28 महिला र 21 पुरुष धावकहरूले भाग लिए र त्यहाँ र यस कार्यक्रममा उहाँले हरियो झण्डा देखाइ म्याराथनको शुभारम्भ गर्नुभयो। आउँ त सोनामजीसँग चर्चा गरौँ। सोनामजी, आकाशवाणी खरसाङले आफ्नो प्रसारण सेवा 1962 सुरु गरेको थियो र 62 आज 2026 झन्डै तपाईँको 38 वर्ष र 26 वर्ष यिनी 62 वर्ष पुरा गरे र यस अवसरमा आयोजित म्याराथनको तपाईँले शुभारम्भ गर्नुभयो र तपाईँ पहिलोचोटि खरसाङको विधायक पनि हुनु भएको छ र यो आकाशवाणीको 90 वर्ष पूर्तिको अवसरमा र आकाशवाणी खरसाङको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ?
2: नमस्ते सम्पूर्ण दर्शक श्रोतावृन्दलाई, आकाशवाणी खरसाङका सम्पूर्णलाई म एकदमै तपाईँलाई स्वागत अनि धन्यवाद दिन चाहन्छु। आज यो एउटा मेरो लागि सुनौलो अवसर आकाशवाणी खरसाङको यो 64 वर्षमा है र जुन प्रकारले हामीले पहिला आजभन्दा धेरै 30-40 वर्ष अगाडि एउटा आकाशवाणी मात्र माध्यम थियो, जुन चाहिँ माध्यमबाट चाहिँ एउटा सरकारको सूचना अनि प्रसारणहरूद्वारा नै हामीले केही सूचना पाउने गर्थ्यौँ।
1: हजुर,
2: तर आजको दिनमा धेरै सूचनाको माध्यम भए तापनि यत्रो वर्षसम्म आकाशवाणीले आज यो यत्रो अझै पनि सूचना सञ्चारको एउटा माध्यम हुनु एकदमै गाह्रो काम हो र यसमा म सम्पूर्ण आकाशवाणी परिवारलाई आकाशवाणी टिमलाई नै म एकदमै तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु र यो माध्यमबाट हाम्रो जनता हाम्रो परिवारले जुन चाहिँ एउटा आजको त जमानै जुन चाहिँ एज नै इन्फर्मेसनको एज हो,
1: हजुर,
2: इन्फर्मेसनको एजमा आज जुन चाहिँ एउटा कार्यक्रम भयो है त्यो कार्यक्रममा हामीले भाग लियौँ,
1: हजुर,
2: है र एउटा अवेरनेस एउटा जनताको निम्ति कि आज आकाशवाणी खरसाङलाई पनि हामीले जोगाउनु पर्छ, यो हाम्रो लागि खरसाङको निम्ति एकदमै हेरिटेज गर्वको विषय हो।
1: हजुर,
2: आजको दिनमा तर हामीले जुन प्रकारले माध्यमहरू चेन्ज गर्दैछौँ सोसियल मिडियादेखिको लिएर यो माध्यमबाट पनि हामीले आकाशवाणीलाई जोगाएर राखेका छौँ।
1: हजुर हजुर,
2: र यो हामीलाई एकदमै तपाईँहरूको जुन चाहिँ एउटा टिम यो आकाशवाणी खरसाङकै टिमलाई यो यसको इतिहास छ हामीले पनि बुझ्छौँ, यसमा एउटा ऐतिहासिक कार्यक्रमहरू छ अनि यो आकाशवाणी नै हाम्रो लागि जुन चाहिँ एउटा माध्यम छ यो माध्यमलाई आजको एजमा पनि हामीले एउटा यो जुन चाहिँ एआईको एजमा पनि हामीले आज यसलाई जोगाएर यो माध्यमलाई पनि त्यो ढाँचामा ढालेर हामीले एउटा जोगाएर राखेको छौँ र म यसलाई पनि सराहनीय गर्दै र आज जुन चाहिँ तपाईँहरूले यो एउटा अर्गनाइज गर्नुभयो म्याराथन है र यसमा पनि म के भन्न चाहन्छु भने यो एउटा आजको चाहिँ मानिसहरू हाम्रो कस्तो कन्सेप्ट भयो भने वेलनेस भन्ने कुरा हेल्थ अनि वेलनेसमा हामी एकदमै हाम्रामा आइडियै छैन,
1: हजुर,
2: हामीले यसमा विचार गरेका छैनौँ र तर आजको दिनमा पुरा संसार नै यो हेल्थ अनि वेलनेसमा एकदम अवेर छ र आजको दिनमा मानिसहरू बिमारी हुनुभन्दा अगाडि हामीलाई बिमारी नहोस् भन्नुको लागि हामी बुझ्नुपर्छ र बिमारी कसरी नहुनुलाई यसरी नै हेल्थ एक्सर्साइज है देखि लिएर म्याराथन रनिङ आफूलाई फिट राख्नु नै
1: एकदमै
2: ठुलो अवेरनेस हो र यसको सूचना पनि हामी जनतालाई दिन चाहन्थ्यौँ र यस आज आकाशवाणी खरसाङको माध्यमबाट हामी अलिकति भए पनि केही प्रयास हाम्रो सफल भएको जस्तो लाग्यो र हामी यति नै भन्छौँ हाम्रो प्रधानमन्त्रीदेखिको लिएर जुन चाहिँ योगा प्रधानमन्त्रीले एउटा मेसेज दिनुभएको छ इन्टरनेसनल आज त अन्तर्राष्ट्रिय स्तरमा यसलाई रेकग्नाइज भएर आज योगाको जुन चाहिँ महत्त्व छ त्यही महत्त्वलाई हामीले बुझिसकेका छौँ र हाम्रो जुन चाहिँ वेलनेसमा एउटा योगा पनि बिमारी नहुनुकोमा एउटा ठुलो योगदान छ र यस्तै कार्यक्रमहरू हामी आजको दिनमा प्रत्येक सङ्घ संस्थाले गरेर जनता जागरूकमा यो वेलनेस अनि हेल्थको कार्यक्रम हाम्रो गरेर हाम्रो जनतालाई बिमारी हुनै नपरोस् या बिमारी लाग्दै नलागोस् जिउमा भन्ने एउटा हाम्रो कन्सेप्ट हामीले तयार गर्नुपर्छ र यसमा चाहिँ आजको यो तपाईँहरूको यो प्रयास इनिसिएटिभलाई म एकदमै मेरो आन्तरिक हृदयबाट समर्थन अनि धन्यवाद दिन चाहन्छु।
3: सुनमजी, आज यस कार्यक्रममा तपाईँ मुख्य अतिथिको रूपमा उपस्थित भएर बिहानै 6:30 हाम्रो धावकहरूको जुन म्याराथन थियो ऱ्याली त्यसलाई उद्घाटन गर्नुभयो र मुख्य अतिथिको रूपमा आकाशवाणीले बोलाउँदा तपाईँलाई कस्तो अनुभव भयो?
2: आज मलाई एकदमै गर्वित भए, म एकदमै मलाई गर्व लाग्यो र आजको दिनमा एउटा यसमा यत्रो ठुलो संस्था भारत देशकै संस्था र खरसाङको लागि गौरव संस्थाले मलाई आज बोलाउनु भयो र म एकदमै उत्साहित थिएँ अस्तिदेखि नै आउनको निम्ति र म एकदमै सबैभन्दा पहिला 6:30 नै म त्यहाँ पुगेर र मैले आफै पनि पार्टिसिपेट गरेर है
3: हजुर आफै पनि दौडनु भयो
2: आफै म दौडेँ
3: आश्चर्य कुरा र
2: आफै दौडेर म एथ र्याङ्कमा पनि भए
3: हजुर हजुर
2: एथ र्याङ्कमा भए र मलाई एकदमै गर्वित छु र यही मेसेज म फेरि जनतासँग
3: तपाईँले जगिङ फिटिङ एक्सर्साइज पनि त्यहाँ गर्नुभयो सबैसँग मिलेर र एउटा तपाईँले पनि प्रधानमन्त्री नरेन्द्र मोदीजीले जुन फिट इन्डिया मुभमेन्ट चलाउनु भएको छ त्यसको आज स्वयं सहभागिता भएर एउटा खरसाङको जुन विधानसभा क्षेत्रका मानिस भनौँ अथवा सम्पूर्ण दार्जिलिङ पहाडलाई पनि एउटा राम्रो मेसेज र सन्देश दिनुभयो कि स्वास्थ्य नै धन हो र स्वास्थ्यको निम्ति सबैले केही न केही समय निकालेर आफ्नो फिटनेसप्रति आइदर योगा मर्निङ वक जगिङ एक्सर्साइज गरेर फिट राख्नु उत्तम हो होइन?
2: हजुर, आजको दिनमा फिट बस्नु नै, किनभने आजको दिनमा हामीले देख्दैछौँ जति नै धन सम्पत्ति कमाए भए पनि अन्तमा हस्पिटल नर्सिङ होममा नै हाम्रो पैसा जान्छ।
3: हजुर,
2: त्यसले गर्दाखेरि फिट बस्नु र हामी आफै पर्सनल फिट भएपछि नै हाम्रो देश नै फिट भएर जान्छ।
3: हजुर,
2: हाम्रो एउटा मेसेज छ र यसलाई हामी
3: हजुर माने प्रिभेन्सन इज बेटर देन क्योर। अच्छा सोनमजी, यो आकाशवाणी जुन खरसाङको स्टेसन छ 1962 सुरु भएको थियो र यसले नेपाली भाषालाई एउटा ठुलो टेवा दिएको छ विभिन्न कार्यक्रम र समाचारद्वारा, यसबारे तपाईँ के भन्नुहुन्छ?
2: हामीलाई एकदमै यो जुन चाहिँ हाम्रो भाषा छ यो भाषालाई हामीले जोगाएर जुन प्रकारले राखेका छौँ र हाम्रो यो आकाशवाणीले पनि जुन चाहिँ एउटा यसमा ठुलो भूमिका छ यो माध्यमबाट र हामीले हाम्रो भाषा संस्कृति साहित्य जोगायो भने नै हामीले हाम्रो जाति हाम्रो यो देश यत्रो ठुलो देशमा हाम्रो पहिचान हुनेछ र हामीलाई एकदमै यसमा यही माध्यम हो आकाशवाणी र हाम्रो सञ्चार माध्यमबाट नै हामी यसलाई जोगाड गर्नुपर्ने हामी मेसेज दिन चाहन्छौँ।
3: श्रोतागण, भारतमा रेडियो प्रसारणको इतिहासबारे अब प्रकाश पारौँ। भारतमा रेडियो प्रसारणको केही संक्षिप्त इतिहासहरू यस प्रकार छन्। सन् 1923 जुनमा बम्बेमा रेडियो क्लबको स्थापना गरियो अनि त्यस तारिखदेखि त्यहाँबाट रेडियो प्रसारण सुरु भयो। त्यसपछि नोभेम्बर 1923 कलकत्ता रेडियो क्लबको स्थापना गरी प्रसारण कार्य सुरु गरियो। जुलाई 1924 मद्रास प्रेसिडेन्सी रेडियो क्लबले रेडियो प्रसारण सुरु गर्यो। तत्पश्चात जुलाई 1927 ब्रिटिस गभर्मेन्टले इन्डियन ब्रोडकास्टिङ कम्पनीको स्थापनामा सहयोग गर्यो अनि बम्बेमा अङ्ग्रेजी अधिकारी लर्ड इर्विन तत्कालीन भोइस रोय अफ इन्डियाले त्यसको उद्घाटन गरे अनि त्यहाँबाट रेडियो प्रसारण सुरु भयो। त्यसै गरी अगस्त 1927 कलकत्ता रेडियो स्टेसनको स्थापना गरियो। मार्च 1930 यो इन्डियन ब्रोडकास्टिङ कम्पनी आर्थिक सङ्कटमा पर्न गयो अनि ब्रिटिस सरकारले इन्डियन स्टेट ब्रोडकास्टिङ सर्भिसेसको स्थापना गर्यो। तत्कालीन उद्योग तथा श्रम विभागले यसको देखरेख गर्न थाल्यो।
1: 1935 लियोनेन फिल्डेनले यसको पहिलो कन्ट्रोलर नियुक्त भए। यहाँ जान्नुपर्ने विशेष कुरा के छ भने 1923 देखि 1935 सम्म रेडियोमा केवल र केवल मनोरञ्जन तथा ज्ञानवर्धक विषयवस्तुहरूको मात्रै प्रसारण गरिन्थ्यो। 10 सितम्बर 1935 आकाशवाणीको नाममा मैसुरमा पहिलो रेडियो स्टेसनको स्थापना गरियो अनि आकाशवाणीको प्रसारण आरम्भ भयो। 19 जनवरी 1936 पहिलोपल्ट समाचार बुलेटिनहरूको प्रसारण आरम्भ भयो अनि 8 जुन 1936 इन्डियन स्टेट ब्रोडकास्टिङ सर्भिसेसको नाम परिवर्तित गरी अल इन्डिया रेडियो राखियो। अर्थात् श्रोताहरू 1936 अल इन्डिया रेडियो अस्तित्वमा आयो। 1937 सेन्ट्रल न्युज एजेन्सीको पनि गठन गरियो। ब्रिटिस सरकारले रेडियोमा समाचार नियन्त्रित गर्न सेन्ट्रल न्युज एजेन्सीको गठन गरेको हो अनि यसले सञ्चार विभाग अधीन काम गर्न थाल्यो। 1 अक्टोबर 1939 यसको विदेश सेवा प्रसारण एक्सटर्नल सर्भिसेस सुरु भयो। 24 अक्टोबर 1941 यो सूचना तथा प्रसारण विभागको अधीनमा आयो अनि अहिलेसम्म यो सूचना तथा प्रसारण मन्त्रालयको अधीनमै रहेर काम गरिरहेको छ। देश स्वतन्त्र भएपछि सेन्ट्रल न्युज अर्गनाइजेसनलाई 2 विभागमा विभाजित गरियो। एउटा न्युज सर्भिसेस डिभिजन अर्थात् समाचार सेवा एकांश अनि अर्को एक्सटर्नल सर्भिस डिभिजन अथवा विदेश सेवा विभाग र यसको ध्येय वाक्य राखियो बहुजन हिताय बहुजन सुखाय। र साँच्चै नै आकाशवाणी अल इन्डिया रेडियोले देशका मानिसहरूको हितमा निरन्तर काम गरिरहेको छ र देशका मानिसहरूलाई मनोरञ्जन पुर्याएर सुख प्रदान गरिरहेको छ। विश्वको सर्वबृहत् प्रसारणकर्ताहरू मध्ये आकाशवाणी आज 1 नम्बरमा रहेको छ। भाषाहरूको संख्यामा प्रसारणको दृष्टिमा विश्वको सर्वबृहत् प्रसारणकर्ताहरूमध्ये एकको गौरव प्राप्त गरेको छ। देशभरि आज 470 प्रसारण

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अहिले समय बेलुकीको 10:30 भयो। यसका साथै आजको अधिवेशनको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै समाप्त हुँदछ। भोलि बिहान 6:22 प्रभातकालीन अधिवेशनको साथमा पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई यस सन्ध्याकालीन अधिवेशनबाट बिदा चाहन्छौँ। नमस्ते, शुभरात्रि, जय हिन्द।

समाप्त हुँदछ। भोलि बिहान 6:22 प्रभातकालीन अधिवेशनको साथमा पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई यस सन्ध्याकालीन अधिवेशनबाट बिदा चाहन्छौँ। नमस्ते, शुभरात्रि, जय हिन्द।